वर्ष एलजी का घर आशी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्सुलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नया वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भएपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्रपृष्ठका खबर। शान्तिनगर गैरीगाउँ स्थित सुकुम्बासी बस्तीमा गत 12 वैशाखमा सरकारले डोजर चलायो। घर भत्किएपछि 24 वर्षीय युवती बा आमासँगै माछा पोखरी स्थित होल्डिङ सेन्टरमा बस्न थालिन्। उनी आफ्नो नियमित काममा पनि गइरहेकी थिइन्। सरकारले होल्डिङ सेन्टरका रूपमा तोकेको होटलका संचालकले मंगलबार साँझ अचानक उनीहरूलाई भने भोलिबाट तपाईहरूलाई अर्को ठाउँमा सार्ने भनिएको छ, बिहानै तयार भएर बस्नु। यो उर्दी सुन्ना साथ उनीहरू चकित परे। हामीलाई कहाँ लैजाने, किन लैजाने केही पनि थाहा थिएन। कुनै प्रक्रियाबारे जानकारी नै नदी सिधै उठ भनेपछि फेरि अर्को बस्ती उठाए जस्तो महसुस भयो, ती युवतीको गुनासो छ।
3: नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 को प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संसद समक्ष पेश गर्ने निर्णय गरेको छ।
2: सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको लङ टर्म पावर ट्रेड एग्रीमेन्ट 2024 संघीय संसदका दुवै सदनमा जानकारीका लागि पठाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सम्झौता विरूद्धको रिट खारेज भएको 1.5 वर्षपछि पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सम्झौता संविधानको धारा 279 अनुसार संसदबाट अनुमोदन भने गर्न नपर्ने फैसला गरेको छ।
3: नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अन्यलमा परेको छ। आरक्षले स्वीकृति नदिँदा ढोरपाटन बुकीपाटन फागुने हुँदै सुर्ती बाङ जोड्ने पदमार्ग निर्माण गर्ने योजना निर्माणको अझै अन्यल हट्न सकेको छैन।
2: अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख अनिवार्य गर्ने व्यवस्थाका कारण अवरूद्ध बनेको भैरहवा नाकाको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि पुनः सहज हुन थालेको छ। भन्सार बिन्दुमै एमआरपी ब्राण्ड तथा उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गरिएपछि 10 दिनदेखि आयात प्रक्रिया प्रभावित भएको थियो।
3: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक 27.49 अंकले वृद्धि भएको छ। 1.0% वृद्धि भएपछि समग्र नेप्से परिसूचक 2745.65 बिन्दुमा उक्लिएको छ। बिहिबार नेप्से 6.94 अंकले बढ़े पनि कारोबार 2.93 अर्ब रूपियाँमै सीमित भएको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। पछिल्ला 15 वर्ष ममता ब्यानर्जी र उनको क्षेत्रीय दल तृणमूल कंग्रेस टीएमसी पश्चिम बंगालको राजनीतिमा एउटा अटल सत्य जस्तै देखिन्थ्यो। यस अवधिमा टीएमसीले कुनै पनि तरिकाले सधैँ निर्वाचनमा आफ्नै अस्तित्व जगाउँदै आउँथ्यो, तर गत सोमबार त्यस क्रममा क्रमभंगता आयो। आक्रामक जनवादी नेतृत्वको पहिचान बनाए पनि यस पटकको निर्वाचनमा हारका कारण लगातार चौथो पटक मुख्यमन्त्री बन्ने अवसरबाट उनी वञ्चित भएकी छिन्। यो घटनाले ज्योति बसु, नवीन पटनायक जस्ता लामो समय शासन गरेका क्षेत्रीय दिग्गजहरूकै पंक्तिमा ब्यानर्जीलाई उभ्याइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय श्रृंखलाको अभ्यास स्वरूप खेलिएको खेलमा नेपाल एले अमेरिकालाई 3 विकेटले पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 262 रन बनाएको थियो।
2: अब विचार विश्लेषण। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद भुइँयालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य बुदाहरू आजको नागरिक दैनिकमा छापिएका छन्। सरकारले मीडियामा आयोग खारेज भएको प्रचार त गर्यो, तर कानूनले अझै हामीलाई हटाएको छैन। सुकुम्बासी समस्या व्यक्तिको होइन, राज्य प्रणालीको असफलताको परिणाम हो। डोजर लगाएर समस्या हट्दैन, पीड़ा मात्रै गहिरिन्छ। सरकारको पछिल्लो कदम कानूनी प्रक्रियाभन्दा एक्सन सिनेमा जस्तो देखिन्छ। सेना जनताको घर नाप्न होइन, देशको सीमा जोगाउन बनेको संस्था हो। अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाज भोलि आफ्नै पीड़ामा एक्लिन्छ। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य मुद्दाहरू हुन्।
3: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4।
1: ए नानी, त्यो पानी नपिऊ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
3: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
5: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।
6: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
7: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
7: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ 1 रामबच्छा।
6: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
7: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
6: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
7: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
6: हाम्रा विशेषता:
7: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
6: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
7: JLPT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
6: SSW भिसाका लागि JFT बेसिक K2 लेभलको भाषा अध्ययन गराइने,
7: स्टुडेन्ट भिसाका लागि टोकियोका A ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
6: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
7: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
6: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ 1 रामबाच्छा बजार रामबाच्छा चौकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
7: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
0: रेडियो आदिखोला 105.4।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरू सुनिराख्नु भएको छ काठमाडौँ रेडियो इनारे 99.1 मेगाहर्ज र डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं र वरियता मिचेर प्रधान न्यायाधीश सिफारिशमा प्रश्न छ। अब्बल कि कार्यपालिकालाई अनुकूल वरियता मिच्दा प्रधान न्यायाधीश बन्न अस्वस्थ दौड़ निम्तिने र न्याय सम्पादनमै असर पर्न सक्ने सर्वोच्चका न्यायाधीशहरूकै चिन्ता यतिखेर रहेको छ। पिक एण्ड चुज नीति लिनुको लक्ष्य तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले भन्दै गर्दाखेरि कार्यपालिकालाई लागेकै भरमा छान्ने अनुकूल अध्यादेश ल्याएर कानून संशोधन गर्नु संविधानको मर्म अनुरूप छैन नेपाल बार एसोसिएशनका पूर्व महासचिव अञ्जिता खनालको भनाइरहेको छ। मुद्दापर चौटलाई आधार बनाएर सिफारिश गरिएको छ, यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्दछ भने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउँदै आएको विषय पनि छ। न्यायिक वृत्त कानून व्यवसाय र राजनीतिक क्षेत्रमा यतिखेर तरंग पैदा भएको छ। चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनु भएको छ। अब उहाँले कसरी आफ्नो डेलिभरी दिनुहुन्छ, वा चाहिँ उहाँको संसदीय सुनवाई समितिमा चाहिँ कस्तो पर्फर्मेन्स रहन्छ, त्यहाँ चाहिँ के मुद्दामा मिला पर्छन् कि वा विवादमा आउने सम्भावना के छ लगायतका विषयमा पनि यतिखेर बहस र चर्चा भइरहेको छ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरीको पनि माग गरिएको छ, उजुरी दिनका लागि भनिएको छ र अहिलेको अवस्थामा डाक्टर मनोज कुमार शर्मा फिट एण्ड फाइन हो त प्रधान न्यायाधीशको लागि, वा केही हिजोका केही गतिविधिहरू छन् ती विषयमा पनि उजुरी दिनका निम्ति आह्वान गरिएको छ। सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश दिएको छ। डोजर आतंक रोक्न कंग्रेस सभापतिको पनि माग छ। यतिखेर तपाईँले थाहा छ यतिखेर ठाउँ ठाउँमा डोजर आतंक चलिरहेको छ, तर डोजर आतंकलाई तत्कालका लागि स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अब कार्यपालिका भर्सेस सर्वोच्च अदालत त होइन, यतिखेर कुमार रेग्मीको इजलासले किन यो अवस्था सृजना गरेको हो त भन्ने खालका विषय पनि यतिखेर आएका छन्। रित निवेदनको अन्तिम टुङ्गो नलागेसम्म बस्ती नहटाउन तथा प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न इजलासले सरकारलाई निर्देशन दिएको छ। थापाथली बस्तीमा बस्ने गोपाल रनपहेली, रिजेन्जी अगुवाहरू जसपी भट्टराई, अरमन चौधरी, तनुजा पाण्डे, मजीत अन्सारी, प्रज्वल विक्रम राणा, कविता राई, विकास कुमार गुप्ताले रेट निवेदन दिएका थिए र यसैबीच नेपाल कंग्रेसका सभापति गगन कुमार थापाले पनि संघीय सरकारले गरेको गलत कामलाई प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने पनि बताउँदै आएका थिए। एकीकृत डिजिटल गलत लगत संकलन गर्दै सरकारको सुकुम्बासी को हुकुम्बासी सरकारले लगत संकलन गरिरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ हिमाल आरोहणमा विदेशीको मोह धेरै छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण गर्न मार्च 1 देखि मे 8 सम्म 79 देशका 1072 आरोहीले अनुमति लिएका हुन्। अनुमति लिनेमा 811 पुरूष र 261 महिला रहेका छन्। हिमाल चढ्नका निम्ति लालायित छन् विदेशी पर्यटकहरू नेपालमा, तर नेपालको हिमाली क्षेत्रमा फेक रेस्क्यूका नाममा व्यापक घोटाला भइरहेको छ। ठूला घरानाका बनिएका व्यक्तिहरू पनि फेक रेस्क्यूमा पर्ने गरेका छन्। फेक रेस्क्यूमा कति कुन कुन घरानाका व्यक्तिहरू परेका छन्, कसले कसरी फेक रेस्क्यू गरिरहेको छ, मिलाएर कसरी हस्पिटलबाट अर्थात सरकारबाट रकम बुझिरहेका छन् फेक रेस्क्यूका नाम, यसका विषयमा पनि हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। ठूला घरानाका व्यक्तिहरू पनि यसमा मुछिएका छन्, तर यसलाई चाहिँ सामदाम पार्न खोजिएको छ। फेक रेस्क्यूको विषयलाई अबको बालियन सरकारले व्यापक रूपमा उठाउनु पर्दछ र फेक रेस्क्यूका नाममा सरकारलाई ठग्ने, राज्यको सम्पत्ति दोहन गर्ने, राज्यलाई ढाँट्ने जुन प्रवृत्ति छ यतिखेर त्यो प्रवृत्तिको अन्त्य हुनुपर्दछ। त्यसका विषयमा पनि नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। मालपुत्र नापी सेवा अब पालिकाबाटै हुनेछ, जनतालाई सहज हुनेछ र अभद्र व्यवहारमा मुद्दा चल्नु अघि सजाय। काठमाडौँ जिल्ला अदालतले गत वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजायभन्दा बढ़ी समय हिरासतमा रहेको पाइएको छ। त्यसैले गर्दाखेरि पहिला सुन अनि थुन भन्ने कानूनको सिद्धान्तलाई परिपालना गर्नुपर्ने अबको बाध्यात्मक यतिखेरको परिस्थिति छ। सुनेर मात्र थुन्ने कुरालाई चाहिँ कानून सम्बद्ध हुन्छ, त्यो सबैका कुराहरू सुन्नुपर्दछ र अभियुक्तहरूलाई जेल हाल्नु मात्र ठूलो कुरा होइन, समस्या समाधानका लागि पनि अर्थात उसको मानव अधिकारका लागि पनि राज्य सरकार न्यायालय गम्भीर बन्न जरूरी छ। आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ आदरणीय श्रोताहरू। नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ। 15 अवैतनिक वाणिज्य दूतहरू पदमुक्त पनि भएका छन् र अवैतनिक वाणिज्य दूतहरू युद्ध र तनाव संकट सामना गर्न प्रस्तावहरू पनि यतिखेर गरिएको छ। सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने पनि छ। क्युबा प्रति अमेरिकी नीति नरम हुन सक्ने पनि एउटा स्थिति छ। मध्यपूर्वको तनावले गर्दाखेरि नेपाल पनि अछुतो रहन सकेको छैन। यो युद्धको चपेटामा यतिखेर भौगोलिक हिसाबले यो विश्व ब्रह्माण्ड नै यतिखेर एक ढिक्का बनिसकेको छ। डिजिटलले यसलाई एक ठाउँमा बाँधेको छ। कतै समस्या हुँदाखेरि विश्वका हरेक देशलाई समस्या सृजना हुने एउटा परिस्थिति बनेको छ र यसबाट पनि नेपाल अछुतो रहन सकेको छैन। त्यसैले गर्दाखेरि अब फेरि युद्ध सर्किने खतरा पनि बढ़ेको छ। अमेरिका र इरान बीचको द्वन्द्व फेरि एकपटकका लागि चर्किएको छ। होर्मुजमा हानाहान भएको एउटा परिस्थिति छ। यसले गर्दाखेरि विश्वको युद्ध अर्थात अहिले इरान अमेरिकाको युद्ध त्यसै गरी इजरायल समेत सामेल रहेको युद्धले चाहिँ कस्तो खालको असर पार्छ त अब भन्ने खालको पनि एक किसिमको त्रास पैदा पनि भएको छ। नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। छोटो विश्राम हुन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ।
1: पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्स

0: को एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौं।
1: हाम्रा सेवाहरू
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रंगको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रंगको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: किन आँखा मिचेको मिचेको गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या हो?
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो, अर्गानिक फुड ल्यान्ड हो?
8: हो हजुर, के सेवा गरौँ होला?
7: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्गानिक, गाउँ घरमै खाए जस्तो?
8: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
7: ओहो, कोदोको मोमो? हस, हामी अर्गानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
9: अर्गानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
7: सम्पर्कको लागि अर्गानिक फुड ल्यान्ड, उपकार साकोसको आडेमा बिपी सुप जाने बाटो तर्फ।
9: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208। स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
10: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856303829।
11: रेडियो आदिखोला 105.4।
12: संवैधानिक परिषदले सर्वोच्च अदालतमा स्थापित मान्यताहरू नजिरहरूलाई भत्काउँदै आफू खुसी निर्णय भएको छ, जुन निर्णय निकै धेरै ठूलो विवादमा समेत परेको छ। यसरी हेर्दा सरकार कुन दिशामा हिँडिरहेको छ भन्ने कुरा गम्भीर ढंगले

0: समीक्षा गर्नुपर्ने, यसका चाहिँ ठिक ढंगले छलफल चलाउनु पर्ने आवश्यकता सबैलाई भएको छ भन्ने म ठान्दछु।
1: अहिलेको अवस्थामा प्रधान न्यायाधीशको विषयलाई लिएर एकातर्फ आलोचना, एकातर्फ चाहिँ प्रशंसा, अर्थात यो चाहिँ सिन्डिकेट जस्तो स्थिति जुन न्यायालयमा थियो त्यसलाई चाहिँ भंग गर्नुपर्छ, त्यसलाई तोड्नुपर्छ भन्ने खालको एउटा मत त थियो नि त होइन हिजोदेखि।
0: अब यदि त्यसो हो भने पनि समग्र न्यायालयको पुनरसंरचनाका बारेमा, त्यसको रूपान्तरणका बारेमा र त्यसलाई आजको युग सुहाउँदो अनुसार चाहिँ विकसित गरेर लैजाने बारेमा आम छलफल बहस सञ्चालन गरेर गरिनुपर्दथ्यो नि। निश्चित केही सरकारको बागडोर सम्हालिराखेका निश्चितहरूले मात्रै गरेको निर्णयलाई चाहिँ महान भनिदिनु पर्ने नै हो भने त त्यो अलग कुरा हो। तर मलाई के लाग्दछ भने
1: यदि संवैधानिक परिषदले होला नि त होइन, यसमा पनि त के बहस गर्नु परेन सापकोटाजी।
0: संवैधानिक परिषदका अन्य सदस्यहरूले पनि त्यहाँ भिन्न मत राख्नु भएको छ, त्यो भिन्न मतको पनि त अर्थ हुन्छ होला। प्रमुख प्रतिपक्षी दलले लिखित रूपमै राखेको छ, त्यसैले म के ठान्दछु भने दुई तिहाई बहुमत छ, संख्याका आधारमा हामीले जे गरे पनि हुन्छ भन्ने ठान्ने हो भने विगतमा पनि दुईटा पार्टी मिलेर दुई तिहाई नजिक हुँदाखेरि यस्तै प्रकारको सोचाइ र कार्यशैली राख्नुभयो, त्यसको परिणाम नेपाली जनताले के देखायो भन्ने कुरा हामी हाम्रा चाहिँ मन मस्तिष्कमा ताजा नै छन्। कसैलाई नसुन्ने, कसैलाई नटेर्ने र दुई तिहाईको दम्बामा मनमौजी निर्णय गरेर जाने भयो भने जनताले तीघा आँखाले हेरिराखेका हुन्छन्, यो चाहिँ उहाँहरूलाई महँगो साबित हुन सक्छ।
1: होइन, सरकारले जुन खालको निर्णय गर्यो त्यसमा चाहिँ तपाईँहरूको चाहिँ अलिकति भनौँ न त्यो त्यो प्रति सन्तुष्ट हुनुहुन्न होइन, सन्तुष्टि नै हो होइन अहिले जुन ढंगले चाहिँ सरकार अगाडि बढ़िरहेको छ भन्ने कुरामा।
0: मैले अघि नै भने समग्र घटनाक्रमबाट हेर्दाखेरि सरकारले डे फर्स्टदेखि नै राम्रो संकेत प्रस्तुत गरेको छैन र आम रूपमा यो विवादमा आलोचनाको घेराबाट घेरिएको छ। त्यसैले संवैधानिक परिषदको निर्णयसम्म आइपुग्दा विषय झन गम्भीर भएको छ। मैले अघि नै पनि भने, दोहोऱ्याएर भन्न चाहन्छु, कि त समग्र न्यायालयको एउटा पुनर्संरचनाको खाका सहित एउटा बहस गरेर सबैलाई अपील गरेर यो निर्णयको सम्पादनमा उहाँहरू पुग्नु भएको भए विश्वास गर्ने ठाउँ हुन्थ्यो। नभने हिजोको राजनीतिक दलहरूले आफ्नो मनखुसीका निर्णय गरे, आफ्ना मान्छेहरू भर्ती गरे भनेर जे आलोचना थियो, अहिले नि त्योभन्दा बढी नयाँ त के गर्नुभयो त यो सरकारले। त्यसैले म के ठान्दछु भने, हिजो दलहरूलाई गाली गरेर जे भाष्य स्थापित गरेर आउनुभयो ती दलहरू भन्दा ज्यादा विकृति उहाँहरूले 46-47 दिनमा गरिसक्नुभयो नि। ती पार्टीहरूले 30 वर्ष गरे भन्ने जे आरोप थियो, यहाँ त चाहिँ 30 महिना पनि नपुग्ने भयो। त्यसैले उहाँहरू विकृतिका चाहङहरू खडा गर्दै जानुभएको छ, यो कुरा गम्भीर छ। प्रतिपक्षमा हुनुको नाताले हामी यसलाई खबरदारी गर्छौं, यो गलत हो भनेर आलोचनात्मक ढंगले के
1: हजुर माधव सापकोटाजी, सुकुम्बासी बस्तीमा त सुकुम्बासी भन्दा बढी हुकुम्बासी रहेछन्, पूर्व माओवादीका नेताहरूका पनि त घर घरेडी रहेछन् नि त होइन बस्तीमा।
0: घडेरी त लालपुरकै नहुने भएपछि कसरी हुन्छन् त? माओवादी पनि छन्, कांग्रेस पनि छन्, यसपालि सबभन्दा धेरै भोट सुकुम्बासीले घण्टीलाई हालेको हो। तर अब यो कुरा के हो भने, हामीले शुरूदेखि नै भनेका छौ कि वास्तविक सुकुम्बासीहरूको लागत तयार पारेर, पहिचान गरेर, एउटा रोस्टर निर्माण गरेर तिनलाई कहाँ लगाएर व्यवस्थापन गर्ने हो भन्ने कुराको व्यवस्थापकीय खाका बनाएर मात्रै डोजर लगाउनु पर्थ्यो। तर यहाँ त भएका चाहिँ झिटी झ्याम्टा समेत उठाउन नभ्याउने गरिकन जुन आतंक सृजना गरियो त्यसका प्रति हाम्रो कठोर आलोचना छ। नत्र त हामी माओवादी नेतृत्वको सरकारका बेलामा सुकुम्बासी समस्या समाधान गर्ने भनेर अपार्टमेन्ट समेत बनाइएको कुरा सबैलाई थाहा नै छ। त्यसैले यो समस्या समाधान गर्नै पर्ने विषय हो, तर यसमा जे विधि प्रक्रिया अवलम्बन गरियो त्यो गलत छ। एउटा मान्छेले दुःख पाउनु, एउटा मान्छेको ज्यान जानु पनि त्यो गम्भीर प्रकारको कुरा हो नि। दुई दुईजना नागरिकहरूले आत्महत्या गरेका छन्, दुई दुईजना नागरिकहरूले आत्महत्या गरेका छन्। हिजो 37 जना मान्छे चाहिँ मारिए भनेर गोली लाएर मारिए, आज पनि सरकारका चाहिँ क्रियाकलाप र काम कारवाहीकै कारण मान्छेहरूले आत्महत्या गरे हो नि। त्यसलाई तुलना गर्नु पर्दैन, मानव अधिकार आयोगले बोल्नु पर्दैन यसका बारेमा। तपाईँहरू सबैले अझ गम्भीरतापूर्वक यो प्रश्न उठाउनु पर्दैन। त्यसैले सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको ठिक ढंगले व्यवस्थापन, दिगो व्यवस्थापन गर्नुपर्दछ। तर अहिलेको सरकारले जुन कार्यशैली र रवाब, जुन आतंक सृजना गर्यो त्यसका प्रति हाम्रो आलोचना हो।
1: तर सुकुम्बासी बस्तीमा चाहिँ लामो समयदेखि नै व्यवस्थापनका लागि आवाजहरू उठे होइन, भूमि आयोगहरूदेखि लिएर सुकुम्बासी आयोगसम्म पनि बने, अरबौं रकम राज्यको खर्च पनि भयो। तर इच्छाशक्ति हुँदाखेरि त व्यवस्थापन गर्न आइतबार नगर्नुपर्ने रहेछ नि त होइन?
0: इच्छाशक्ति मात्रै भएर पनि हुँदैन, खास गरिकन सरकार एउटै दलको र शक्तिशाली सरकार जो अहिले बनेको छ त्यस्तो परिस्थितिमा त्यो व्यवस्थापन हुन सक्दथ्यो. अहिले त्यो आएको छ तर यसले गर्नै पर्थ्यो किनभने योसँग स्पष्ट चाहिँ दुई तिहाई नजिकको बहुमत र जनमत थियो. तर यसले खालि के गर्यो भन्दा त्यो जनमतलाई दुरूपयोग गर्न खोज्यो. मानिसका मानव अधिकारका माथि चाहिँ र वैयक्तिक अधिकारका माथि जे हनन गर्यो नि त्यो प्रति हाम्रो आलोचना हो. यो समस्या व्यवस्थापन त गर्नै पर्थ्यो नि. उसँग चाहिँ दुई तिहाई नजिकको बहुमत थियो. यतिको शक्तिशाली सरकारले नगरेर कसले गर्थे त? योभन्दा अगाडिको कुरा गर्नुभयो भने आठवटा दसवटा पार्टी जोडेर चाहिँ गठबन्धनका सरकार बन्थे. एउटा पार्टी चाहिँ मतलब पार्टीले निर्णय गर्यो भने अर्को पार्टीले गठबन्धनबाट हात जित्छु भन्थ्यो. त्यस्तो परिस्थितिमा त्यो सम्भव थिएन र अहिले गर्नु पर्थ्यो. गर्दाखेरि यो अहिलेको चाहिँ सरकारलाई त पाँच वर्षको म्यान्डेट दियो नि, यति धेरै हतारो किन गर्नु परेको? पन्ध्र दिनको एउटा सूचना दिएर अभिलेख तयार पारेर वास्तविक सुकुम्बासी को हो भन्नुहोस् भनेपछि सबै आइहाल्थे. तपाईँकै भाषामा भन्यो भने त्यहाँ बसेका हुकुमवासीहरू त आफ्नो बाटो लागिसके त. अहिले पनि हेर्नुभयो भने अहिले पनि मर्कामै परेका बडो असजिलोमा परेका त वास्तविक सुकुम्बासी वृद्धा वृद्ध बिरामी सुत्केरी अशक्तहरू छन् नि त्यहाँ. त्यसैले यो चाहिँ अमानवीयता भयो, क्रूरता भयो र आतंक सृजना गरियो भनेर यसअर्थमा भनेको
1: होइन. तपाईँले थाहा छ राम्रोसँग सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेछ फेरि.
0: र त यो सरकारको निर्णय गलत भयो. सरकारले गलत गर्यो भनेर हामीले जे भनिराखेका छौँ अदालतले त्यही कुराको चाहिँ आदेश दियो नि हिजो. त्यसैले सरकारले राम्रोसँग
1: न्यायपालिका फेरि हामीले सामान्य हुन खोज्या संवैधानिक परिषदको निर्णयपछि
0: होइन. हामी कहाँ भनेकै राज्यका तीनटा संगठक अङ्ग व्यवस्थापिका कार्यपालिका र न्यायपालिका एकले अर्कालाई क्रस मोनिटरिङ गर्ने प्रकारको चाहिँ संरचना निर्माण गरिएको छ राज्य संयन्त्रबाट राज्य सत्ताबाट हेर्दाखेरि. यसरी हेर्दा कार्यपालिकाले गलत गर्यो भने न्यायपालिकाले त्यहाँ कहीँ न कहीँ आदेश दिएर गलत हुने क्रियाकलाप र रवैयाहरूलाई रोक्न पाउँछ. त्यो हाम्रो संवैधानिक व्यवस्था.
1: अनि यहाँहरूले चाहिँ हिजोका दिनमा काठमाडौँका अतिक्रमित क्षेत्रका घरटौराहरू भत्काउँदै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरूका पनि कार्यालय र अफिसहरू परेका कारणले डोजर रोकियो भनेर त्यस्तो भएको छ र काठमाडौँमा पनि
0: विभिन्न संचार माध्यमहरूमा देखेको हामीले. देशैभरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीका मान्य सांसदजीहरूले नै सार्वजनिक जग्गा अतिक्रमण गरेर चाहिँ घर बनाएका बसोबास गर्दै आउनुभएका समाचारहरू बाहिर आएकै छन्. म त भन्छु तपाईँहरूले पनि राम्रोसँग के हो त्यसको सत्य तथ्य छानबिन गरेर अध्ययन गरेर रिपोर्ट तयार पारेर सार्वजनिक गर्नु न, त्यति राम्रो हुन्छ.
1: होइन हामीले चाहिँ हेरेका छौँ काठमाडौँमा पनि त होइन, जुन किसिमले राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरूका चाहिँ घरहरू कार्यालयहरू भेटिए भनेर भन्दै गर्दाखेरि बुझ्दाखेरि चाहिँ यो गलत हो, यो चाहिँ यो हावा कुरा मात्रै समाचार फैलाइएको हो, यसमा कुनै पनि सत्यता छैन भन्नुहुन्छ क्या उहाँहरू चाहिँ?
0: भेटिएको मात्रै होइन कि अब बसोको टहराहरू र घरहरू चाहिँ व्यवस्थापन गरेर भत्काउँदै अगाडि जाँदा रासोपाका सांसदजीहरूको घर टहरा र अफिसमा पुगेपछि डोजर चलाउनु बन्द भएको समाचार पनि आएको छ नि. बरु त्यसलाई फलोअप गर्नु न.
1: होइन तपाईँलाई थाहा छ, तपाईँकै क्षेत्रका रासोपाका सांसदले कुरा गर्नु होला नि त होइन?
0: अब म व्यक्तिमा त्यसरी जान त चाहदिन, त्यो राम्रो चिज होइन. संचार माध्यमहरूमा आएको छ, त्यसलाई राम्रोसँग तपाईँहरू जतिका चाहिँ पत्रकार साथीहरूले थप रिपोर्ट तयार पारेर जनताका बीचमा सुसूचित गरिदिनुहोस्.
1: अब यो सुकुम्बासी बस्तीका समस्यामा डोजर लगाएर सुकुम्बासीलाई हटाएको विरोधमा संयुक्त सुकुम्बासी मोर्चा नेपालले चाहिँ देशैभर आन्दोलन गर्ने बताएको छ. हिजो माइतीगढमा पनि आन्दोलन भयो, तपाईँहरूको साथ छ उहाँहरूलाई?
0: अवश्य नै, जसको मानव अधिकार हनन भएको छ, जसले दुःख पाएका छन्, जसको बास खोसिएको छ, तिनका साथमा त हामी हिजो पनि थियौं, आज पनि रहन्छौ. त्यसैले ज जसका चाहिँ मानव अधिकार र आवासको चाहिँ सुविधा प्राप्त गर्ने संविधान प्रदत्त अधिकार हो त्यसका माथि हनन भएको छ. एउटा नागरिकले दुःख किन नपाओस् त्यसका बारेमा हामीले बोल्नै पर्छ नि. यहाँनिर म के कुरा भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टी र अहिलेको सरकारले के बुझ्नु पर्दछ भने हाम्रोमा पहिलो हुने निर्वाचित प्रणाली हो. तर के कुरा उत्तिकै खानु पर्दछ भने कुलमा जोडेर उहाँहरूले पाउनु भएको मत जतिकै शक्तिशाली मत फेरि बाहिर छ नि जनमत. त्यसकारण त्यसलाई कम ठान्नुभयो भने उहाँहरूलाई महँगो मूल्य त्यहीँबाट पर्न सुरु हुन्छ भन्ने कुरा ख्याल ध्यान राख्नु भएन भने सत्तामा पुग्नका लागि जति सहज छ त्यहाँबाट ढल्नका लागि उति डरलाग्दो चक्र पनि छ भन्ने कुरा बुझ्नुपर्छ भनेर म अलि राम्रोसँग अहिलेको सरकारलाई ध्यान आकर्षण गराउँछु.
1: होइन तपाईँलाई थाहा छ माधव सापकोटाजी, अहिलेको अवस्थामा लिपुलेक फेरि दुख्यो नि त. कैलाश मान सरोवरमा चीन र भारतले एकलौटी सम्झौता गरेर होइन तीर्थाटन गर्न शुरू गरिसकेका छन्, अब नेपालले कूटनीतिक नोट त पठायो, तर यसको जुन ढंगले संवाद हुन सक्नु पर्थ्यो, दुवै देशका राजदूतहरूलाई ल्याएर वान टू वान टेबलमा वार्ता गर्न सक्नु पर्थ्यो शक्तिशाली सरकारले.
0: खेन्जी त्यो त धेरै परको कुरा हो. पहिला आफ्नो चाहिँ राष्ट्रको एउटा बलियो स्वर बनाउनु पर्दछ नि. पक्ष प्रतिपक्ष सबै विगतका परराष्ट्र मन्त्रीहरू विगतका राजदूतहरू र अरू विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहित अहिलेको सरकारले संवाद गर्नुपर्ने होइन लिपुलेखका बारेमा कसरी जाने भनेर कुनै केही सम्पर्क सम्बन्धै छैन हामीलाई किन गर्ने उहाँले त आफ्नै पार्टीको सभापतिसँग संवाद गरिराख्नु भएको छैन हामीसँग गर्नुहुन्छ भन्ने त नगरेको के नौलो कुरा भएर
1: होइन किन पार्टी सभापतिसँग तालमेल छैन त्यसो भए बालिन्दीको
0: अब विभिन्न समाचारहरूमा हामीले त्यही पढेको हो कि त समाचार गलत हुनु पर्यो कि चाहिँ विषय गलत हुनु पर्यो दुईटा मध्ये त एउटा पक्कै होला सरकारले गर्नु पर्थ्यो या प्रधानमन्त्रीले परराष्ट्र मन्त्रीले गर्नु पर्थ्यो कि भने शीर्ष राजनीतिक दलका नेताहरू विभिन्न समयमा चाहिँ चीन र भारतमा चाहिँ भएका राजदूतहरू विभिन्न कूटनीतिक क्षेत्रका ज्ञाताहरूसँग चाहिँ संवाद गरेर अन्तर्क्रिया छलफल गरेर नेपालको साझा दृष्टिकोण र नेपाल सिङ्गो यसका बारेमा एकमत छ भन्ने एउटा दृष्टिकोण तयार पार्नुपर्ने हो हिजो उहाँहरू सरकारमा नहुँदा उहाँहरूले लेख्नुभएका स्टाटस उहाँहरूले दिनुभएका अभिव्यक्तिहरू ती सबै कुराहरूलाई एकचोटि उहाँहरूले फर्केर हेर्न पर्यो नि त्यो त्यस बेला पार्टीहरूलाई गाली गर्नका निमित्त नकारात्मक भाष्य निर्माण गर्नका लागि मात्रै भनिएको हो या वास्तविक राष्ट्रियताको सवाल हो भन्ने कुरा परीक्षाको चाहिँ घडीमा उहाँहरू आइपुग्नु भएको छ मलाई लाग्दछ यो कुरा केही समयमा केही दिनमा नै यो कुराको पर्दाभास हुन्छ
1: तर यो सीमाको विषयलाई लिएर चाहिँ सत्ताको भर्याङ चढ्नका लागि मात्रै हिजो धेरै एक्सर्साइजहरू भए तर यो दीर्घकालीन रूपमा समाधान हुन सकेन यो जहिले पनि दुखी रहन्छ यो नेपालीहरूले जहिले पनि दुःख पाइरहने एउटा परिस्थिति बन्छ अहिलेको सरकारलाई यहाँको सुझाव चाहिँ के छ
0: मैले अघि नै पनि भने फेरि भन्न चाहन्छु सरकारले आफ्नै तरिकाले बोल्दै हिँड्ने हामीहरू प्रतिपक्षमा रहेका राजनीतिक दलहरू सरकारको विरोध गरिरहने यो शैली र यो तरिकाबाट यो जटिल प्रकारको समस्याको हल हुँदैन यसको हल गर्नका लागि सिङ्गो नेपाल र नेपालीहरूको एकमत धारणा छ भन्ने कुरा अन्तर्राष्ट्रिय जगतलाई अपील गरिनुपर्दछ र हाम्रा चाहिँ मित्र राष्ट्र छिमेकीहरूसँग चाहिँ उच्च कूटनैतिक वार्ता संवादबाट नै यसको समाधान गरिनुपर्दछ त्यो दिशामा सरकारले भूमिका खेलोस्
1: जाँदा जाँदै 16-17 घटक मिलेर बनेको नेकपा निर्वाचनमा फागुन 21 गतेमा लागेको चोट अलिकति सन्चो भयो कि फेरि दुखिरहेछ
0: अब पछिल्लो अभिमत जनमत हेर्दाखेरि नेपालका कम्युनिस्टहरूले आफूलाई निकै गम्भीरतापूर्वक लिनुपर्दछ र समीक्षा गर्नुपर्छ भन्ने हामी ठाउँमा छौं जनताले हामीका प्रति अविश्वास गर्ने परिस्थिति किन सिर्जना भयो र हामीले आकलन गरे अनुसारका सीटहरू किन प्राप्त गर्न सकेनौं भनेर नेपालका कम्युनिस्टहरूले निकै गम्भीरतापूर्वक आत्मसमीक्षा गर्न पर्ने ठाउँमा हामी छौं यसलाई हामी नहडबडाइकन उत्तेजित नभइकन धीरले शान्त चित्तले चाहिँ गम्भीरतापूर्वक समीक्षा गर्दछौ गर्दैछौ म के ठान्दछु भने नेपालको कम्युनिस्ट आन्दोलनलाई आमूल ढंगले जनताले अनुभूत गर्ने तहबाट पुनर्गठन गरिनुपर्दछ रूपान्तरित गरिनुपर्दछ र अबका हाम्राका आगामी कार्यदिशा कार्यक्रमहरूका बारेमा लामो भद्दा लम्यतान होइन एकदम स्मार्टमा हामी यसरी जान्छौं भन्ने एउटा संकल्प जरूरी छ मलाई लाग्दछ एउटा निश्चित अवधिभित्रमा यो कार्य हामी सम्पन्न गरेर फेरि पनि नेपालको वैकल्पिक राजनीतिक शक्ति भनेका कम्युनिस्टहरू नै हुन् उनीहरूले नै समाजवादको आधार निर्माण गर्ने गरिकन काम गर्छन् भनेर जनताले अनुभूत गर्ने गरिकन हामी त्यो निष्कर्षमा पुग्छौं त्यसका लागि आन्तरिक रूपमा छलफल विमर्शमा केन्द्रित छौं
1: होइन तर पार्टी त विभाजनको चरणमा छ नि त होइन नेकपा टुटफुटको चरणमै छ
0: म के ठान्दिनँ भने हिजो कमरेड केपी ओली कमरेड प्रचण्डले बालकोटको बारदलीबाट हात हल्लाए जसै गरी पार्टीहरू जोडेर जोडिन्छन् या बहस गर्ने बित्तिकै पार्टीहरू चाहिँ टुक्रिन्छन् भन्ने कुरामा म विश्वास गर्दिन नितान्त मैले अघि नै भने जनताले आम नागरिकले अनुभूत गर्ने गरिकन कसरी नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्संगठित र रूपान्तरित गर्न सकिन्छ भन्ने आजको अहम प्रश्न हो
1: अहिलेको अवस्थामा पनि
0: हजुर
1: जनता तपाईँहरूकै साथमा छन् तपाईँ ढुक्क हुनुहुन्छ
0: किन छैनन् यति कम्युनिस्टहरू सबै कहाँ आएको जनमत तपाईँले जोड्नुभयो भने पराजित भयो होला उपविजेता भयो होला त्यो उपविजेता भएको चाहिँ केही होइन भन्ने निष्कर्ष निकाल्नु हो भने त्यो त विज्ञान होइन त्यो त गलत कुरा हो हामी कहाँ अघि नै मैले भने पहिलो हुने एक भोट ल्याए पनि बराबरी भयो भने नि गोला हानेर जसले चाहिँ गोला पाउँछ त्यसैले जित्ने यस्तो प्रकारको निर्वाचन प्रणाली हो बाँकी बाहिर भएको अभिमतलाई त्यसलाई जन्तै नभन्ने त
1: होइन उपविजेताको स्थिति हेर्ने हो भने त एउटाको 50,000 अर्कोको 15,000सम्म पनि त गयो नि होइन
0: निश्चित के क्षेत्रहरूमा छ सबै खाँचो छ त त्यसो त कहीँ हेर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका नि कतिपय ठाउँमा त जमानत जफत भएको छ जम्मा 500 भोट आएको छ के भन्नुहुन्छ त्यसलाई
1: अपवादमा छ त्यो चाहिँ
0: त्यस्तै त छ कहीँ त 500 भोट आएको छ जमानतै जफत भएको छ त्यसलाई तपाईँ के मान्नुहुन्छ
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार उहाँ हुनुहुन्थ्यो नेकपाका नेता माधव सापकोटा आधारित श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डी एन वाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बीपी चोक
2: मोबाइल नम्बर 9855543313 र 9141443848 32
3: मूल्य होइन स्वास्थ्य रोजौ
4: ल ल यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड
3: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
9: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
3: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
9: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
3: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
3: ग्लोबल मल्टिप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
2: मोबाइल नम्बर 9855319076 9861971076 र 9917162223
10: सरा किन बोलाएको मलाई
11: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
10: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
12: हाम्रा विशेषताहरू
13: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
12: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्ना सुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
13: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
12: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
12: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
13: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
14: रेडियो आदि खुला 105.4
1: खासमा यो डायलग नमिल्नुको कारण चाहिँ के हो? यो खास यो कहाँनिर हलो अड्किया छ तपाईँहरूको?
15: सामान्यतया धेरै यो पार्टी भन्ने बित्तिकै धेरै मानिसहरूको समूह हो। धेरै मानिस हुने बित्तिकै धेरै किसिमका धारणाहरू हुन्छन्। धेरै किसिमका धारणाहरूका बीचमा एकरूपता ल्याउन सकिँदैन। एकरूपता ल्याउनका लागि नेतृत्वसँग एउटा चाहिँ स्मार्ट अथवा चाहिँ डाइनामिक क्यारेक्टर चाहिन्छ। त्यो क्यारेक्टर कहिले काहीँ कमी हुन्छ र त्यस पछाडि पार्टीमा विवाद हुन्छ, विभाजन हुन्छ। हाम्रो पार्टीमा पनि गत 82 महिनादेखि यस्तै यस्तै स्थिति आयो। धारणामा एकरूपता भएन, एकरूपता नभइसकेपछि विवाद आयो, विवाद गएर विभाजनमा पुग्यो र फेरि हामीले नराम्रोसँगले चोट पायौं स्थानीय आम निर्वाचन प्रतिनिधि सभा फागुन 21 गते। तत्पश्चात हामी सबै फेरि होसमा आएका छौं। होसमा आइपुगेर हामीहरूको गल्ती पो गरिएछ कि क्या हो भन्ने हिसाबले फेरि छलफल शुरू गरेका छौं। यो नै सकारात्मक लक्षण छ। अब हामी छलफललाई निरन्तरता दिनुपर्छ। त्यो निरन्तर भयो भने हामी एउटा ठाउँमा पुग्छौं।
1: अब एउटा कुरा के छ भने नि, जस्तो अब समाधानका निम्ति, जस्तो विवाद समाधानका निम्ति, मतभेद समाधानका निम्ति जुन ढंगले गगन थापा पक्षले आग्रह गरिरहनु भएको छ, वार्ताका लागि आउनु भनिरहनु भएको छ, सानेपामै आउनुहोस् भन्नुभएको छ, तर उहाँले आफै नै गएर चाहिँ इतर पक्षको शीर्ष नेतृत्वसँग भेटघाटमा पनि अहिले पछिल्लो समय सक्रिय हुनुभएको भन्ने समाचारहरू पनि आएका छन्। यो सम्मानजनक उपस्थिति भन्न खोज्या चाहिँ अध्यक्ष मण्डल सहित केन्द्रीय सदस्यदेखि लिएर हरेक विभागमा चाहियो भन्न खोज्या हो?
15: एउटा कुरा चाहिँ अब सभापति गगन थापा र उहाँकोसँग उहाँको समितिमा रहनुभएका पदाधिकारी साथीहरूले सार्वजनिक रूपमा आउनुहोस्, तपाईँहरूलाई सानेपामा ढोका खुल्ला छ, तपाईँहरू जति बेला नै आउन सक्नुहुन्छ भन्ने किसिमको जुन भाष्य बाहिर निर्माण भएको छ र उहाँले व्यक्त गर्नुभएको छ, सुन्दा राम्रो सुनिन्छ, स्वाभाविक हो। तर जुन कार्यालयबाट गैर कानूनी ढंगबाट बिना कुनै आधार तर्क कारण विस्थापित गरियो त्यो ठाउँमा फेरि आइहाल्नुहोस् न भन्नुभन्दा पनि उहाँहरू जहाँ जहाँ बस्नुभएको छ, जे गरिरहनु भएको छ, त्यो ठाउँमा गएर सहज ढंगले वार्ता गर्ने, संवाद गर्ने, मूल विवादको कुरो र चुरो पत्ता लगाउने, कुरो र चुरो पत्ता लागिसकिसकेपछि पार्टी एकतालाई शिरमा राखेर सकारात्मक संवाद गर्दै र त्यसै त्यही संवादको माध्यमबाट हामी एउटा सहमतिमा पुग्नुपर्छ भन्ने हो। गत पहिलो कुरा के हो भने सभापति गगन कुमार थापाले 4 गते अदालतबाट आधिकारिकता पाइसकेपछि 6 गते नै उहाँ निवर्तमान कार्यवाहक सभापति पूर्णमा खड्कालाई भेट्नुभयो र केही समय अगाडि शेखर कोरालालाई नि भेट्नुभयो, त्यसै गरी केही अरू नेताहरूसँग नि भेटघाट गरिरहनु भएको भन्ने बुझिएको छ। यो कुरा पार्टी एकताका लागि यदि साँच्चै उहाँले मन वचन र कर्मबाट लाग्नुभयो भने यो शैलीबाट मैले भने डायलग नै यो पोलिटिकल प्रब्लमको चाहिँ सोल्युसन हो। अघि मैले भने व्यक्ति जस्तै व्यक्ति बिरामी भयो भने औषधि हो, त्यो डायलगले काम गर्दैन। पार्टी बिरामी भयो भने डायलग नै औषधि हो। त्यसैले अहिले उहाँले जुन औषधि प्रयोग गर्दै हुनुहुन्छ यो औषधिलाई द्रुत गतिमा सकारात्मक सोचका साथ प्रयोग गर्नुहोस् भन्ने मेरो कामना।
1: अब के समस्या छ र त्यस्तो धेरै? अब नेपाली कंग्रेसको विधान अनुसार नै जुन किसिमले चाहिँ यो विशेष महाधिवेशन भयो, विशेष महाधिवेशनले एउटा नेतृत्व चयन गर्यो, त्यो नेतृत्वलाई नै अगाडि बढाएर नेता कार्यकर्ताहरूले जुन ढंगले अगाडि बढ़िरहेका छन् त्यसमा तपाईँहरू सहभागी भएर अब यसको वैधानिकतालाई नै अगाडि बढ़ाएर 15 महाधिवेशन असोजमा तोकिएको छ, त्यसमा सहभागी हुनुको विकल्प त छैन होला नि त? होइन
15: होइन होइन, विकल्प पोलिटिक्समा धेरै विकल्प हुन्छन्। हामीले देखेका विकल्प, नदेखेका विकल्प सोचेका विकल्प नसोचेका विकल्पहरू पनि हुन्छन्. जस्तै विशेष महाधिवेशन कसैले सोचेकै थिएन, होइन? विशेष महाधिवेशन आइदियो. विशेष महाधिवेशनमा स्वयं साथीहरूले नेतृत्व त चयन गर्दै गर्दैन. विशेष महाधिवेशनमा त्यो नेतृत्व चयन गर्न तपाईँले पदाधिकारी विरूद्ध अविश्वास प्रस्ताव आउनुपर्छ नि. विधानले त त्यसो भन्छ नि भने त्यो त्यति बेला विधानमा लेखेको कुरा पनि भएन, नेताहरूले भनेको कुरा पनि भएन, हामीले सोचेको कुरा पनि भएन. त्यस्तै नयाँ कुरा आयो र त्यसैलाई अदालत र आयोगले पनि मान्यता दियो भनेपछि के हुँदैन र राजनीतिमा कहिलेकाहीँ हामी भन्छौँ राजनीतिमा गोरु भ्याउँछ भने जस्तो खोला चाहिँ उभो उकालो पानी उकालो बग्छ राजनीति भन्छन् बग्यो भने. तर जेसुकै भए तापनि फेरि मूल कुरा त पार्टी निर्माण नै हो. पार्टी निर्माण गर्दै गर्दा अहिलेको वर्तमान परिस्थितिमा नेपाली कंग्रेस पार्टी अरू जस्तो चान्सुने पार्टी होइन. यो नेपाली जनतालाई स्वतन्त्र गर्नका लागि, नेपाली जनतालाई समृद्ध बनाउनका लागि, निरङ्कुशता समाप्त गर्नका लागि महान उद्देश्यले आजभन्दा करिब 80 वर्ष अगाडि बनेको पार्टी भएको हुनाले अरू पार्टीले जस्तो टुट्ने फुट्ने बोल्ने नबोल्ने जे मन लाग्यो त्यही गर्ने कहिलेकाहीँ चाहिँ आफ्नो चाहिँ अस्वाभाविक गतिविधिहरू देखाउने छुट नेपाली कंग्रेसलाई छैन. नेपाली कंग्रेसको ऐतिहासिक गरिमा छ, त्यसको इज्जत छ, प्रतिष्ठा छ, सामाजिक मूल्य मान्यता छ, जनताको विश्वास र भरोसा छ. खेमजी मार्फतमा जसले एउटा भनिहाल्छु, केही समय अगाडि हाम्रो पार्टीको विशेष महाधिवेशन पनि थिएन, हामी 15 महाधिवेशनको तयारी गर्दै थियौँ र त्यो 15 महाधिवेशन 83 मङ्सिरमा हुनेवाला थियो. एकजना नेकपा एमालेको नेताले मलाई त्रिभुवन विमानस्थलमा भेट हुँदाखेरि ल तपाईँहरूको महाधिवेशन हुँदैछ होइन भन्नुभएको थियो. महाधिवेशन हुँदैछ हजुर भने मैले. उहाँले के भन्नुभएको थियो त ख्याल गर्नुहोस् है, नेपाली कंग्रेसको सभापति भनेको यो देशकै सभापति भए यो लोकतन्त्रको नेतृत्व गर्नुपर्ने हुन्छ, त्यसैले ख्याल गर्नुहोस् भन्नुभएको थियो. त्यसैले मैले आज सम्पूर्ण नेपाली कंग्रेसका नेता कार्यकर्ता सदस्य साथीहरूसित के अपिल हो भने यो पार्टीलाई अरू जस्तो बरालिने, अरू जस्तो उत्ताउलो हुने, जे मन लाग्यो त्यही गर्ने हाम्रो पार्टीलाई छुट छैन. चुनाव हार्छौँ या
1: किन बरालिनु भएको भने क्या अनि त्यसो भए कुरकुर घर आए भइगयो त विश्वकर्माजी.
15: होइन होइन, यहाँले भन्न खोज्नुभएको के भने घर आउने या जाने भन्ने कुरा होइन. यो घरमा आएर तपाईँले तपाईँको बुवाका नाममा लाल गुर्जा थियो अनि बुवालाई हामीले घरबाट बाहिर निकालिदियौं, छोराछोरीको नाममा कसै एकजनाले लाल गुर्जा कब्जा कब्जा गर्यो घरबाट निकाल्यो, छिमेकीले गाली गलोज गर्न थालेपछि अनि फेरि जम्मै मिलेर होइन के भयो त तपाईँलाई जे जस्तो भए पनि घर आफ्नै हो फर्केर आए भइगयो नि भन्ने जस्तो हुँदैन नि. मैले भने यो राजनीति गर्ने भनेको दाल भात तरकारीका लागि पारिवारिक चाहिँ पालन पोषणका लागि होइन नि त. यो त
1: राष्ट्रिय
15: खेमजी थोरै म तपाईँलाई अलिकति व्याख्या गर्छु. यसको के हो भने राष्ट्रिय स्वाधीनताका लागि, राष्ट्रिय सार्वभौमिकताका लागि, जनताको स्वतन्त्रताका लागि, न्याय र समानताका लागि र व्यक्तिगत स्वाभिमानका लागि मानिसले राजनीति गर्छ. खास राजनीति गर्ने भनेको त्यो कुरामा हो. अब अहिले देखिएको बजारमा त अब पद प्रतिष्ठा पैसा पावर प्राप्त गर्नका लागि जस्तो देखिएको छ. तर नेपाली कंग्रेसको जग त्यस्तो होइन. नेपाली कंग्रेसको जग राष्ट्रिय स्वाधीनताको लागि, सार्वभौमिकताका लागि, नाग नेपाली जनताको स्वतन्त्रता न्याय र समानताका लागि र लाग्ने मान्छेको स्वाभिमानका लागि हो. त्यसरी नेपाली कंग्रेसमा लाग्ने साथीहरूको स्वाभिमान कायम नभएको अवस्थासम्ममा कांग्रेस साथीहरू त्यति सजिलै एक ठाउँमा भेला हुन सक्दैनन्. त्यसो भएको हुनाले त अहिले डायलग गरौँ भने पनि डायलग शुरू हुन थालेको छ, डायलग प्रारम्भ भएको छ. त्यसमा हामीले सुखद मानेका छौँ, सकारात्मक लक्षणका रूपमा लिएका छौँ. त्यसैले खुरुक्क गए डायलग नै चाहिँदैन. डायलग भइसकेपछि अनि जाँदाखेरि त्यसलाई खुरुक्क भन्न मिल्दैन. ससम्मान सबैको सहभागिता हुन्छ. 15 महाधिवेशनमा सबैको सहभागिताका साथ 15 महाधिवेशन खुशी साथ एकताको महाधिवेशन गर्न पाइयोस् भन्ने
1: आन्तरिक मतभेदमै अलिक
15: बढीमा राखेर काम गर्दैछन्.
1: आन्तरिक मतभेदमा चाहिँ अलिकति बढी रुमा लिनुभयो होइन, अब त्यसको समाधान त होला. तर बालिन सरकारले चाहिँ कडा खालको एक्सन गरेर देशलाई एउटा समुन्नतितर्फ लैजाँदैछ नि होइन.
15: होइन, बालिन सरकार त मैले धेरै अगाडि पनि भनेको बहुदलीय आवरणको यो निर्दलीय सरकार हो होइन, बार बार भनेको छु मैले. यो चाहिँ देख्दा बहुदलीय छ तर उनी आफ्नै दल पनि मान्दैनन्. अरू दल त मान्ने कुरो गर्नु राष्ट्रपालाई मानेको छ भने उनले अरू दललाई किन मान्छन् त
1: किन राष्ट्रपाललाई मान्दैनन् राष्ट्रपालले वरिष्ठ नेता बनायो प्रधानमन्त्री बनायो अब राष्ट्रपाल खनेसँग त सल्लाह नगरिकन त एकलौटी ढंगले त कसरी अगाडि बढ्छन् त भने
15: होइन स्वयं राष्ट्रपालका सभापतिको कुरा आइराखेका छ सुकुम्बासीमा डोजर चल्या छ पार्टीको नीति होइन भन्छन् संवैधानिक परिषदमा अध्यादेश आउँछ यो पार्टीलाई थाहा छैन भन्छन् यो जे कुरा गरिराखेका छ हामीलाई यो थाहा छैन हाम्रो नीति नै होइन भनिरहेछन् भनेपछि र अर्को कुरा उनी राष्ट्रपतिको कार्यालय पनि कम जान्छन् संसदीय दलको बैठकमा कम जान्छन् र जति पनि निर्णय गर्छन् दलहरूलाई चाहिँ दलका शक्ति छिड गर्ने खालका छिया गर्ने खालका जस्तै ट्रेड युनियन अधिकार नागरिकको ट्रेड युनियन अधिकार खोसिएको छ विद्यार्थीहरूको संगठन निर्माण गर्ने अधिकार खोसिएको छ मानिसहरूका चाहिँ आफ्ना नागरिक स्वतन्त्रताहरू अहिले समाप्त हुँदै गएको छ सेना प्रहरी प्रशासनको चाहिँ धाक धम्कीका आधारमा राज्यको शासन प्रणाली अगाडि बढ़िराखेको छ त्यसमा त मलाई पक्कै पनि लाग्दैन राष्ट्रपतिले लिएको नीति अनुसार अहिले प्रधानमन्त्री हिँडेका छन् भन्ने कुरा चाहिँ यदि हो भने कि राष्ट्रपतिको नीति खराब हो कि चाहिँ प्रधानमन्त्रीको गतिविधि कमजोरी खराब हो भनेर त बुझ्नु पर्यो नि त दुईटा एउटै त
1: अधिनायकताको बाटोमा जान खोज्या हो प्रधानमन्त्री
15: प्रधानमन्त्रीका शैलीहरू कतिपय राम्रा काम छन् जस्तै मैले पनि काठमाडौँमा अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनुपर्छ स्वाभाविक हो तर त्यो त्यसरी बनाउँदा मान्छेलाई कुनै पनि मानिसलाई अपराध गर्यो गल्ती गर्यो अथवा उसले चाहिँ भने त्यसलाई सजाय दिँदाखेरि पनि त कानून हुन्छ विधि हुन्छ नियम हुन्छ पद्धति हुन्छ नि त होइन त्यसैलाई त हामीले रूल अफ ल भन्ने हो कानूनले के भन्छ सोही अनुसार गर्नेलाई हामीले विधिको शासन भन्छौ तर के गर्न मन लागेको छ त्यो गर्नका लागि कानून बनायौँ भने चाहिँ त्यो चाहिँ रूल बाई ल हो रूल अफ ल होइन भनेर हामीले बार बार त हामी सबैले पढिराखेकै बुझिराखेको हो अहिले बालेन सरकार चाहिँ रूल अफ ल होइन रूल बाई ल गर्न खोज्दैछन् त्यसैले बोलाएको संसद स्थगित गरेर अध्यादेश ल्याउने र अध्यादेश ल्याउँदाखेरि पनि सामान्य कानून ल्याउने त्यो विशिष्ट किसिमका कानूनहरू होइन सामान्य कानूनका लागि पनि अध्यादेशको बाटो रोज्ने भनिसकेपछि प्रधानमन्त्रीलाई संसद चाहिएको छैन प्रधानमन्त्रीलाई जनता चाहिएको छैन प्रधानमन्त्रीलाई नेपालको प्रणाली चाहिएको छैन आफूलाई के मर्न मन लागेको छ त्यो कुरा गरी छाड्नुपर्ने भनेको बहुदलीय आवरणमा निर्दलीय चरित्रको सरकार छ
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि उपस्थित हुनेछौ
16: हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
17: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
16: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
17: तिमीलाई थाहा थिएन
16: थाहा थिएन
17: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
16: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
17: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
18: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
19: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
20: नेपाल सरकार विज्ञापन बोर्ड
21: होइन के भयो किन बन्द भएको गाडी
22: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
21: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
22: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
21: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
22: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
0: एक्साइड ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
0: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364145502 मोबाइल 9850404502 र 9860551401।
6: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
23: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
23: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
23: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
23: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
23: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
24: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
23: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
24: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
25: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड रेडियो आदिखोला 105.4
26: डकुमेन्ट एनपिएल लगायतका हिसाब किताबहरू दिनुहोस् भन्ने बोर्डका निर्णय, त्यसपछि उपाध्यक्षज्यूले चाहिँ बोर्डलाई पठाउनु भएको इमेलहरू, त्यसपछि तपाईँको सूचनाको हक प्रयोग गर्नु भएको उमेलहरू, अनि सारा बोर्ड सदस्यले चाहिँ हामीलाई दिनुहोस् भनेर मागेका कुराहरू, यसका चाहिँ नियमित प्रक्रियाबाट हुँदै हुँदै गएर झन्डै झन्डै 4-5 महिनाको पछाडि चाहिँ हामीले परिषद मार्फतबाट, त्यसमा केही पनि होइन कि हामीलाई चाहिने चाहिँ डकुमेन्टहरू परिषद मार्फतबाट उपलब्ध गराइयोस् भन्ने, किनभने हाम्रो अभिभावक संस्था पनि राख्दैछ परिषद, त्यसैले हामीले त्यसमा चाहिँ उहाँले डकुमेन्ट उपलब्ध गराइदिनुहोस् भनेर मागेका हौ।
1: होइन हिसाब किताब यो एनपिएलको पनि त अहिलेसम्म अडिट रिपोर्ट बाहिर आएको छैन, होइन के कति नाफा भयो के कति घाटा भयो भन्ने कुरा पनि त तपाईँलाई थाहा छ?
26: छैन छैन, मैले भने एउटा खेसा आएको छ, त्यो खेसाले मात्र पुग्दैन, त्यसमा खेसामा चाहिँ सबै कुराहरू चाहिँ त्यसमा पर्याप्त मात्रामा छैनन्, त्यो हिसाब मिल्दैन, त्यसैले त्यो खेसालाई मात्र हिसाब मानेर चाहिँ सबै कुराको पास गर्न सकिन्न, त्यसैले त्यसका चाहिँ ब्रेकडाउनहरू सबै चाहिन्छ, तपाईँका शीर्षकहरूको सबै कुरा चाहिन्छ, खर्च र आमदानीका सबै शीर्षकहरूलाई क्याले सार्वजनिक गर्नुपर्छ, यसलाई चाहिँ सार्वजनिक रूपमा अगाडि चाहिँ गर्नुपर्छ भनेर हाम्रो माग हो, र त्यो हामीले पनि नपाइरहेको अवस्थामा अब डरले चाहिँ कसरी क्लियर हुने पनि कुरै भएन।
1: एनपिएलमा त राम्रो फाइदा भएको छ नि त होइन क्यानलाई?
26: अब कागजमा देखिन्छ, त्यो कागजमा देखिन्छ भने यति कुरा हो कि त्यो कागजमा मात्र सीमित छ कि वास्तविक हाम्रो आमदानी पनि भएको हो, त्यो ग्रस भनेर देखाइएको छ, त्यो चाहिँ नेट हो कि होइन, त्यो चाहिँ वास्तविक आमदानी हो कि होइन, त्यो कर सर सबै तिरिसके पछाडि तिर्नुपर्ने दायित्वहरू सबै भुक्तानी गरेपछिको वास्तविक रकम हो कि अथवा देखाउनको लागि मात्र एउटा चाहिँ गरिएको एउटा चाहिँ यो कागजी खेसा मात्र हो भन्ने कुराको हामीलाई चाहिँ तपाईँको चाहिँ शंका छ, र मलाई के लागेको छ भने त्यो चाहिँ वास्तविक रूपमा त्यो आमदानी हाम्रो देखिँदैन, कुनै पनि एङ्गलबाट त्यो प्रमाणीकरण हुँदैन, प्रमाणित हुँदैन, यदि त्यो हो भने यदि त्यो हो भने फ्रेन्चाइजीहरूले पाउनु पर्ने पैसा पनि पाए कि पाएनन्, क्यानको पैसा खातामा त्यो पैसा छ कि छैन, र त्यो बापतको पैसा हामीले नेपाल सरकारलाई ट्याक्स तिर्यो कि तिरेन, यो तिनै कुराको सम्मिश्रण भयो र त्यो तिनै कुरा चाहिँ जस्टिफाई हुन्छ भने त्यो आमदानी ठिक छ, होइन भने त्यहाँ देखिने पैसा पनि छैन, तपाईँले देखाएको कुरा मात्र काल्पनिक छ, नेपाल क्रिकेट संघको खातामा ती पैसा जम्मा पनि भएको छैनन्, त्यसैले त शङ्का गर्ने धेरै ठाउँ छ भने आजसम्म हामीले अडिट पाउँदैनौ, हिसाब किताब हेर्न नपाउने, क्यान नवीकरण नहुने, राजस्व के अरे हामी कार्यालयमा हामी नवीकरण नहुने, राजस्व नतिर्ने हो भने यसले शङ्का गर्ने प्रशस्त ठाउँहरूलाई प्रमाणित गर्न चाहिँ यसले सहयोग पुर्याउँछ गर्दछ, त्यसैले यो चाहिँ राम्रो भएन भन्ने कुरामा हामीले कुसो उठाएर हौ,
1: होइन कोषाध्यक्षलाई समेत जानकारी नदिए आर्थिक कारोबार भइरहेको भन्ने कुरा सही हो र
26: त्यो त मलाई थाहा छैन, उपाध्यक्षज्यूलाई थाहा होला त्यो चाहिँ होइन, अब उहाँको कुरामा चाहिँ आर्थिक कारोबारको विषयमा उहाँले उत्तर दिनुहोला होइन, किनभने सत्ता पदाधिकारीहरूले हामीले मागेका पनि छौँ, डाटेको पैसाले पनि त्यसलाई चाहिँ एकदमै सहजीकरण गर्छु भनेर उहाँले प्रतिबद्धता दिनुभएको छ, सबै कुरा डकुमेन्ट दिनुहोस् भन्नुभएको छ होइन, हामीले फुल अडिट मागेका छौँ, त्यो फुल अडिट के हो, फुल अडिट रिपोर्टमै धेरै कुराहरू आउनेछन् देखिनेछन्, यदि वास्तविक रूपमा भएको छ भने त नेपाल क्रिकेटसँग त्योभन्दा खुसीको कुरा के हुन सक्छ, नत्र भने त्यो कागजमा मात्र सीमित राखेर त्यो हिसाब किताबहरू चाहिँ बाहिर देखाउँदाखेरिमा राम्रो तर भित्री रूपमा चाहिँ त्यसले चाहिँ केही पनि इम्प्याक्ट पार्दैन भने त्यो हिसाबको कुनै अर्थ हुँदैन, त्यसले हामीले जनतालाई पनि ठगिरहेका छौँ, सरकारलाई घाटिरहेका छौँ,
1: तपाईँहरूको जम्मा 17 जनाको टिम छ त्यो होइन केन्द्रीय कार्य समिति क्यानको नेपाल क्रिकेट संघ क्यानको, त्यसमा अध्यक्ष चतुरबहादुर चन्द हुनुहुन्छ, उहाँ अस्ति कंग्रेसबाट टिकट लिएर उता निर्वाचन पनि लड्न जानुभएको थियो जस्तो लाग्छ, उहाँ पराजित भएर फेरि आउनु भएको छ, अनि अहिले पारस खड्का क्यानको सचिव हुनुहुन्छ, अब एनपीएल त सम्पन्न भयो, क्रिकेटको सुधार र नेपाली क्रिकेट प्रेमीहरूको जुन क्रेज छ यसलाई त झन राम्रो बनाउनु पर्ने, सबैलाई मिलाएर लैजानु पर्ने, सबै समेटेर एक ढिक्काबाट जानुपर्ने, यो आन्तरिक लड़ाईले यो आन्तरिक विवादले पक्कै पनि त संस्थालाई त राम्रो गर्दैन नि त, यसमा कसको मन परेको, यसमा कसको सिन्डिकेट छ आज खुलेर बताउनुहोस् त,
26: तपाईँलाई एउटा कुरो के प्लेयर पार्यो भने यही विषयमा हाम्रो कुराहरू, यो संस्था हो, यसमा धेरैजनाको चासो छ, धेरैजनाले लगानी गर्नु भएको छ, धेरै फ्रेन्चाइजीको नाममा कति लगानी छ नेपाल प्रिमियर लिगको नाममा होइन, एउटा व्यवसायको घटनाहरू यसमा जोडेका छन्, लाखौं क्रिकेट प्रेमीहरूले यसलाई चाहिँ माया गर्नुभएको छ, नेपाली क्रिकेट यो ठाउँमा पुगेको छ भने हामीले गर्ने कुराहरू चाहिँ पारदर्शी रूपमा हुनुपर्छ भन्ने कुरा हो, हामीले सार्वजनिक गर्नुपर्छ भन्ने कुरा हो, हामीले भनेका छौँ त्यो हिसाब सार्वजनिक गरियोस्, सार्वजनिक रूपमै सबैको ब्रेकडाउन गरियोस्, त्यो गर्नुपर्छ, तर हामीले चाहिँ के छ भन्दाखेरिमा चाहिँ यो केही सीमित व्यक्तिहरूले मात्र त्यसलाई चाहिँ गुम्रामा राखेर नेपाली क्रिकेटलाई गुम्रामा राखेर यस्तो छ यसो बाहिर देखाउने, भित्र आफ्नै साथीहरूलाई पनि केही पनि कुरा नगर्ने, बोर्डमै छलफल हुन नहुने भयो भने त्यसले आन्तरिक लोकतन्त्र जुन त्यो लोकतन्त्रको चाहिँ एउटा खिल्ली उडिरहेको अवस्था जस्तो देखिन्छ, त्यसरी त्यसलाई के हो भन्दाखेरिमा चाहिँ हाम्रो पनि 45 जिल्ला छ, 7 प्रदेश छ, सबै साथीहरूलाई कन्भिन्स गराएर यो वास्तविक कुरा के हो, यो वास्तविक कुरामा साथीहरूलाई चाहिँ के छ भने यस्तो छ यसो बाहिर देखिया छ, भित्री रूपमा केही देखाएको छैन, अडिट रिपोर्टहरू तपाईँले हामीले नै पासै नगरिकन तपाईँको चाहिँ बाहिर आइसिसी पठाइयो भन्नेसम्म कुरा जानकारी मागिरहेछ, यो कुरा के हो, तपाईँको चाहिँ बोर्डका हिसाब किताबहरू एनपिएलमा लगायतका 20 वटा कुरामा अख्तियारमा मुद्दा छ भनेका छन्, यो मुद्दा भएको कुरा के हो, तपाईँले यो सबै कुरा किन आयो, आज राखेपमा हामी संस्था नवीकरण गर्न सक्ने अवस्थामा पुगिरहेछौँ, हामीले के अरे ट्याक्स क्लियर लिन सकिरहेको अवस्था,
1: राखेपमा पनि यहाँको उजुरी छ, तर राखेपको मौनताले चाहिँ यो के सन्देश प्रवाह गर्दैछ आज,
26: होइन केही पनि छैन, किन राखेपकै प्रतिनिधिहरू हाम्रो बोर्ड सदस्य हुनुहुन्छ होइन, उहाँहरूले त्यो चाहिँ विषय छानबिन गर्नु पर्ने, हामीले जानकारी गरायौँ उहाँहरूले पनि कुराकानी गर्दाखेरिमा यो यसमा चाहिँ किनभने उहाँहरूले पनि डकुमेन्ट पाउनु भएको छैन कि, नेपाल क्रिकेट सङ्घले हामीलाई मात्र होइन कि, सम्बन्धित निकाय कसैले पनि डकुमेन्ट उपलब्ध गराउनु भएको छैन, उहाँहरूले सयौंचोटि डकुमेन्ट माग्नु बात गर्नु भएको रहेछ होइन, ती डकुमेन्टहरू चाहिँ आजसम्म पनि उहाँहरूले पनि उपलब्ध गराउन सक्नु भएको छ,
1: अहिलेको यो लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक पद्धतिमा यस्तो खालको सिन्डिकेट पनि हुन्छ र भने यो पत्याउँछ जनताले,
26: होइन त्यही त तपाईँले पठाउनु नपठाउनु भन्दा पनि यो चाहिँ राखेर सरकारलाई नै आज किन नवीकरण भएन त हेर्नु त, क्रिकेट सङ्घ यस्तो भएको सरकार नवीकरण गर्न सक्ने अवस्था, कर चुक्ता लिन नसक्ने अवस्था,
1: चलखेल भएको जस्तो पो भान भयो नि त, यस्तै यो तपाईँले भनेको कुरा सबै सही हो भने चाहिँ भित्रभित्र ठूलो चलखेल हुन सक्ने वा चाहिँ घोटाला भएको हुन सक्ने आशंका त गर्न सकियो नि त, अब शङ्काको लाभ त प्राप्त हो नि त,
26: म त्योसम्म जान म त्योसम्म नहोस् भन्न चाहन्छु होइन, त्योसम्म चाहिँ नहोस् भन्न चाहन्छु, किन भन्दा यो
1: बिल भरपाई मिलाएर होइन त्यो नीतिगत रूपमा व्यापक पनि गर्न सक्ने आधारहरू पनि हुन्छन् होइन, यसमा चाहिँ धेरै
26: राम्रो स्वतन्त्र कमिटी बनाएर अडिटकै रूपमा राम्रो छानबिन चाहिँ सबै अडिट रिपोर्टहरू मगाएर सबै राखेपछि एउटा राम्रो तरिकाले छानबिन गर्दाखेरिमा त्यसको बेटर हुन सक्छ, र त्यसले गर्दा कहाँ कहाँ कमजोरी भएका छन्, कमजोरी भएका कुराहरूलाई कहाँ सुधार गर्नुपर्ने हो, कहाँ चाहिँ तपाईँको रहनुपर्ने हो, यो त यो यो पो छलफल हुनुपर्ने विषयमा आफ्ना कमजोरीहरू कहीँ पनि स्वीकार नगरिकन इभन बोर्ड सदस्यहरूले पनि माग गरेका कुरा पनि नपाउने, सबै कुरा नहुने, बजारमा चाहिँ यति नाफा छ यति चाहिँ उछ भनेर देखाउने तर भित्र रूपमा केही पनि नहुने, यो सबै कुराले चाहिँ के भन्छ भने
1: बोर्डबाट अनुमोदन नै नगरी आइसिसीलाई प्रतिवेदन पठाइएको हो
26: त्यो सुन्नमा आएको छ। यदि जो भन्छ दुर्भाग्य हो किनभने बोर्डमा छलफल नभइकन अडिट रिपोर्ट चाहिँ तपाईँको हेर्नुहोस् नर्मली हेर्नुहोस् के हुन्छ भने
2: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वयं जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org.bat लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। स्याङ्जाको वेलाङ नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित घोषणा गर्ने तयारी गर्दै कामना सेवा विकास ब्याङ्कद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र स्याङ्जामा रक्तदान 41 जनाले रक्तदान गरे। स्याङ्जाको गलाङ नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित घोषणा गर्ने तयारी गरेको छ। 2085 चैत्र मसान्तसम्ममा हरेक पालिकाहरूले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित घोषणा गर्नुपर्ने व्यवस्था छ। गलाङ नगरपालिकाले यो समयभन्दा अगाडि नै अनिवार्य तथा निशुल्क शिक्षा रहेको पालिका घोषणा गर्ने तयारी गरेको हो। बिहिबार गलाङ नगरपालिकाको सिटी हलमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी कार्ययोजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो। कार्यक्रममा गलाङ नगरपालिका प्रमुख गुरूप्रसाद भट्टराईले परिणाम ढिलो देखिने भए पनि शिक्षाको लगानी नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। वहाँले नागरिकको क्षमता विकास गर्न सकिएन भने ठूला भवन र सड़क निर्माण गरेर मात्रै नहुनेमा जोड़ दिनुभयो। नगर प्रमुख भट्टराईले आफू निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकासका लागि विशेष प्राथमिकता दिएको भन्दै सकारात्मक ज्ञानको भण्डार सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो। वहाँले अनिवार्य र निशुल्क शिक्षाका लागि सबैभन्दा महत्वपूर्ण हात शिक्षक र प्रधानाध्यापकहरूको हुने भन्दै त्यसका लागि योगदान गर्न आग्रह गर्नुभयो। उपप्रमुख हिमानी उपानी तिमिल सिन्हाले नेपालको संविधानले परिकल्पना गरे अनुसार त्यसको कार्यान्वयनमा सबै एकजुट हुनपर्ने बताउनुभयो। वहाँले शिक्षा नागरिकको मौलिक हक भएको भन्दै गलाङ नगरपालिकालाई अनिवार्य र निशुल्क शिक्षा बनाउन सबै पक्ष सकारात्मक ढंगले लाग्नुपर्ने बताउनुभयो। वहाँले शिक्षा प्रदान गर्ने दायित्व राज्यको भएको र शिक्षा लिने कर्तव्य नागरिकको भएको स्पष्ट पार्दै ऐन तथा नियमावली कार्यान्वयनका लागि सबै पक्ष सकारात्मक ढंगले लाग्नुपर्ने बताउनुभयो। जिल्ला शिक्षा एकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जिल्लाको वालिङ गलाङ बिरूवा र पुतली बजार नगरपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण गरेको बताउनुभयो। घोषणाका लागि 4 वर्षदेखि 13 वर्ष उमेर समूहका हरेक बालबालिका पनि आधारभूत विद्यालय पहुँचमा रहनुपर्ने व्यवस्था गरिएको छ। नेपालको संविधानको धारा 31 शिक्षा सम्बन्धी हक उपधारा 1 प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको पहुँचको हक तथा उपधारा 2 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरिएको छ। संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयनका लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली 2077 जारी भएको छ। कामना सेवा ब्याङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। ब्याङ्कले वालिङ 11 रहेको बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो। कार्यक्रममा ब्याङ्कका क्षेत्रीय प्रमुख शिवकुमार ढकालले ब्याङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो। विद्यालयमा अध्ययनरत 100 जना विद्यार्थीहरूका लागि 1-1 दर्जन कपी र कलम वितरण गरिएको ब्याङ्क ब्याङ्कले जनाएको छ। कार्यक्रममा वडा अध्यक्ष दण्डपानी पंगेनी निमित्त प्रधान अध्यापक सरस्वती पंगेनीले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम विद्यालयका अध्यक्ष विमल अरियालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शिक्षक कृष्ण प्रसाद पंगेनी र संचालन शिक्षक भीम न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा क्वालिङ शाखा प्रमुख पदम कुंवर, बायथारी झोलुङ्गेका प्रमुख लक्ष्मण तिवारीको समेत सहभागिता थियो। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले शुक्रबार शहीद चोकमा रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानमा 41 जनाले रक्तदान गरेका हुन्। बेला बेलामा अस्पतालमा रगतको कमी हुने र रेडक्रस दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मेन बहादुर छेत्रीले जानकारी दिनुभयो। त्यसै गरी नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अरियालले संकलित रगत संचार केन्द्र स्याङ्जामा राखिएको बताउनुभयो। रक्तदान आयोजना गर्ने संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले विभिन्न देशहरू मार्फत रकम संकलन गर्दै जिल्लाभित्र सहयोग गर्दै आएको छ। 40 देशहरूमा शाखा रहेको समाजले विभिन्न कोषहरूको निर्माण गरी दीर्घ रोगीहरूलाई आर्थिक सहयोग गर्दै आएको छ भने समस्यामा परेका परदेशीहरूलाई पनि आवश्यक समन्वय र सहयोग गर्दै आएको समाजले जनाएको छ। पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा वहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको 59 वर्षगाँठका अवसरमा बिहिबार पोखराको मानव सेवा आश्रमका लागि ₹54,44,442 सहयोग गर्नुभएको छ। पोखरा महानगरपालिका 8 सिर्जना चोक निवासी पाण्डे दम्पतिले आफ्नो वैवाहिक वर्षगाँठलाई मानव सेवा र धर्म कार्यमा समर्पित गर्दै मानव सेवा आश्रमद्वारा यहाँ जारी श्रीमद भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ 2023 सो सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिल कुमार शाहीले जानकारी दिनुभयो। मानव सेवा आश्रम पोखरा हिमजाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयको श्रीवृद्धिको महान उद्देश्य सहित यही वैशाख 19 गतेदेखि महायज्ञ आयोजना गरिएको हो। महायज्ञमा पाण्डे दम्पतिले आजीवन वार्षिक भोजन सेवा ग्रहण गर्दै 18 दिनको वार्षिक भोजन सेवा सदस्यताका लागि ₹18,88,887 सहयोग गर्नुभएको हो। यसै गरी मुक्तिनाथ सेवा धर्मशाला निर्माण अन्तर्गत 5 कोठा निर्माणका लागि ₹35,55,555 सहयोग गर्नुभएको यज्ञ मूल आयोजक समितिले जनाएको छ। वैवाहिक वर्षगाँठ जस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा लिएका छौं। पाण्डे दम्पतिको उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्वपूर्ण टेवा पुगेको छ। मूल आयोजक समितिका संयोजक शाहीले भन्नुभयो, पाण्डे दम्पतिले यसअघि पनि 79 साल माघ 20 गतेदेखि 27 गतेसम्म सम्पन्न श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञ मार्फत भवन निर्माण सम्पन्नताका लागि

0: मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
1: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
0: बाहिर जथाभावी दिशा पिसाब नगरौं, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
1: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
0: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपालको एकमात्र शिखर आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ सितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर तीन समूहले 3200 मिटरदेखि 5500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको छ। नाउ र झारलको वैधानिक शिखर हुने ढोरपाटन शिखर आरक्षको उच्च हिमाली भेगमा हिउँ सितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ सितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिखर आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा तीन समूहले 6 वटा शिखर ब्लकमा राखेर फर्केको बताउनुभयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ। ओडारमा बाँस बसेर पत्रकार हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ। हिउँ सितुवा गणनामा 15 जना कर्मचारी तथा प्राविधिक खटिएका थिए। ढोरपाटन शिखर आरक्षको 3000 देखि 5500 मिटर भन्दा माथिसम्म हिउँ चितुवाको वासस्थान रहेको पाइएको छ। 1325 वर्ग किमी क्षेत्रमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रूकुमसम्म फैलिएको छ। वैशाखको 11 गतेदेखि राख्न थालिएको क्यामेरा 45 दिनपछि संकलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ। आरक्षका विभिन्न शिखर ब्लक मध्ये सिंह सुन्दह दोगाडी गुसुङ बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो। म्याग्दीको बेनीजोमसम कोरोला सड़क अन्तर्गत कैकु खोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ। बेनीजोमसम कोरोला सड़क योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकु खोलामा 20 मिटर लामो पक्की पुल निर्माण गरेको हो। योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेम कुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताउनुभयो। विक्रमसम्म 2081 वैशाख 11 कैकु खोलाको पुल बनाउन रू 5,34,63,624 ठेक्का सम्झौता भएको थियो। पुलमा पुग्ने पहुँच मार्गको स्तरोन्नतिका साथै बाढ़ी र कठान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन्। पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरेला नाकासम्म 202 किलोमिटर बेनीजोमसम कोरेला सड़क अन्तर्गत हालसम्म 15 वटा पक्की पुल निर्माण भएका छन्। अब अन्तिम आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाको बेलाङ नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चित घोषणा गर्ने तयारी गर्दै कामना सेवा ब्याङ्कद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र स्याङ्जामा रक्तदान 41 जनाले रक्तदान गरे। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

एसएस आदि खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुरहरू नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँ रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकै साथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा करिब 15 मिनटको समय यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईको आजबाट। आज मिति 2083 साल वैशाख महिनाको 26 गते शनिवार तदनुसार सन् 2026 मे 9 तारीक ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि बिहान 9:55 बजेपछि अष्टमी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा विशेष भेटघाटले काममा उत्साह बढ़ाउला आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ कृतिमानी काम गर्ने समय छ साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ अरूलाई प्रभावित पारेर काम बनाउने समय छ मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ सामाजिक दायित्व बढ़नेछ भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ रोकिएका केही काम बन्नेछन् टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ़नेछ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ आध्यात्मिक मनोवृत्तिले समाज सेवामा परिवृत्त गराउन सक्छ। मिथुन राशि हुनेहरूको लागि आकस्मिक समस्याले दौड़धूप गराउन सक्छ स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ आश्वासन दिनेहरूले झुक्याउन सक्छन् अरूको स्वार्थका लागि उपयोग भइएला पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन् दोहोराएर प्रयास गर्दा काम बन्नेछ। कर्कट राशि हुनेहरूको लागि प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनज्ञ धन लाभ हुनेछ दिन उत्साहपूर्ण रहनेछ शोक पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ व्यवसायका लागि यात्रा सम्भावना छ सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ प्रेम र मित्रताको बन्धन कसिने समय छ आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सिंह राशि हुनेहरूको लागि व्यापार लगायत आर्थिक लाभ हुने काममा मनज्ञ फाइदा हुनेछ रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ मेहनतले राम्रै प्रतिफल दिलाउनेछ शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ चुनौती छिर्दै काम बनाउन सकिनेछ पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् तापनि आफ्ना योजना गोप्य राखेर अघि बढ़नुहोला।
कन्या राशि हुनेहरूको लागि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जित्नेछ भने मेहनतले पहिलेको स्थितिमा सुधार आउनेछ। विस्तारै काम बन्नेछ। अर्थ उपार्जनका केही स्रोत पनि फिर्ला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। पेसा व्यवसायमा फाइदा हुनेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तुला राशि हुनेहरूको लागि साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ़दा फाइदा उठाउन सकिनेछ। अन्यलमा मानिसजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः शुरू हुन सक्छन्। व्यापारमा पनि मनज्ञ धन लाभ हुनेछ। धनुराशि हुनेहरूको लागि अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। बौद्धिक अभिव्यक्तिको तारीफ हुनेछ। भोलिको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। मकर राशि हुनेहरूको लागि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोड़िएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेकै कमजोरी दोहोरिन सक्छ। सुन्दर पहिरनद्वारा व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जन र अतिथि सत्कारमा खर्च बढ़न सक्छ। कुम्भ राशि हुनेहरूको लागि अवसरका लागि दौड़धूप गर्नुपर्ला। अरूका काममा समय खर्चनु पर्दा आफ्ना काम रोकिन सक्छन्। आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्ना बाटो भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि प्रतिष्ठा प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ़नेछ। लगानी बढ़ाउनु परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा मेहनतले आमदानी बढ़ाउनेछ। सानो प्रयत्न गर्दा महत्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ़नुका साथै उठ्नुपर्ने रकम हात लागे हुनेछ। कृषि पशुपालन तथा व्यापारमा मनज्ञ आय आर्जन हुनेछ। संचित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि बढ़नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

0: हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63-4142-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63-4142-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।
1: अञ्चल अधिकारी,
2: ह्याप्पी बर्थडे।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सादर निमन्त्रणा स्वर्गीय टीकाराम पंगेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते, समय बिहान 11 बजेदेखि, स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम सावित्री पंगेनी, देवराज गीता पंगेनी, दयाराम जमुना पंगेनी, रुद्र प्रसाद शारदा पंगेनी, जयराम पंगेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वान खोले पंगेनी परिवार। ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364-3331, मोबाइल 98565-55331।
4: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
12: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
11: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
12: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू राम धान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
11: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
12: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
11: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मिडिया प्रणाली वालिङ स्याङ्जा।
13: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
14: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
13: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
14: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
13: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
14: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
13: मोबाइल 98469-18921 र 98462-39399।
15: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
16: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
17: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
17: ए
18: विश्वका सबै देशबाट नेपालमा स्थानमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 9850404502 र 9860551401
3: हेलो
4: बहिनी सन्चै छौ
3: हजुर सन्चै छु हजुरलाई कस्तो छ
4: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
3: अनि हुलाकमा पो जानु
4: हो नि हुलाकमा जाऊ न
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
4: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
3: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
4: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
3: ए शहरमा मात्र होला नि
4: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
3: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए नानी त्यो पानी नपिऊ त
7: किन र काका
6: त्यो पानी फोहोर छ
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
8: सार्वजनिक हितका लागि रेडियो आदिकला
9: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
10: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
9: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
10: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
9: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ्गाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364-41-246 मोबाइल 9850501119 र 9850533246
11: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
12: दिदी म पनि 12 वर्षमा बेचेँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
13: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो।
14: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
13: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
16: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
15: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
16: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
15: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
16: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
15: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
17: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
18: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
17: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
21: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
17: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: ओहो रामु दाई, कता हिँड्नु भयो?
25: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
24: कुन धान लगाउने विचार गर्नु भयो र?
25: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
24: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
25: यो धान कस्तो छ नि बहिनी?
24: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने।
25: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
24: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
26: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
27: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्नेछ।
28: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
29: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
30: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
29: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
29: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
23: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा इपिएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9846386646।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
9: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
9: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9849
10: 9692439399।
11: चा कस्तो सास गनाएको तिम्रो त
12: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
11: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
12: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
11: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
13: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
14: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
15: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
14: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
15: सुन नानी भिल्कोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
14: हजुर हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
16: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0863-691-0004
17: सम्पर्क मोबाइल 97484-34484
18: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सेङ्गा
19: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
20: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846705756
21: मरेको के हो
22: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
21: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको एम्बुलेन्स
22: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन

0: उमेरले नेटो काट्न थालिसक्यो। सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0367414624।

0: access to all.
1: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
3: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
3: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
3: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
3: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस् त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
9: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
9: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
8: सुखको
0: गहना दुखको खजना। प्रोप्राइटर हिमलाल सुनार एंड सन्स विष्णु हिमाल सुन चांदी पसल।
10: फोन नंबर 063-440-235 मोबाइल नंबर 98-560-55-250।
11: घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टील को काम बाकी रहेछन् है।
10: हो नि नानी, आकर्षक डिजाइन का फलाम र स्टील का काम गर्ने ग्रिल को खोजी मा छु। तिमीले कतै चिनेकी छौ र?
11: हाम्रै वालिङदस भकुण्डे शिव पार्वती मन्दिर को अगाडि छ गरुण कालिका ग्रिल उद्योग हो, त्यही जानु न। हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टील का काम हुन्छन्।
10: हजुर, ग्रहकालिका ग्रिल उद्योगमा टस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ।
11: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 98-560-28-005।
10: ग्रहकालिका ग्रिल उद्योग वालिङ दस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: सरा किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे। म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
7: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
7: मोबाइल 9864221629 र 9864682551।
10: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
10: मद्यपान र धूम्रपान सेवन नगरौ।
11: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
12: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
12: मुटुको जाँच, ECG सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
12: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
12: थाइरा जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
12: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41-087, मोबाइल 98469-7071-7440। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
12: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
12: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर, वालिङ बजार।
12: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
13: मोबाइल नम्बर 98460-86-00।
14: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
15: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
14: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
15: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
12: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाज, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
10: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
10: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
10: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
10: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: Study and work in Japan.
0: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
3: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
3: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबाच्छा।
17: किन साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
18: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
17: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
18: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
17: हाम्रा विशेषता:
18: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
17: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
18: JLPT, NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
17: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
18: स्टुडेन्ट भिसाका लागि टोकियोका A ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
17: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
18: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
17: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
18: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: सम्पर्क नम्बर 97612 93 37 र 97434 00289।

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 9815564396।
0: ए दाई पक्नुहोस् त, पक्नुहोस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधी हालेको
0: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् भाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
9: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
11: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
12: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
11: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
12: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
13: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
12: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
17: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
18: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
17: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
18: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813969611।
17: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
18: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
19: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
18: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
19: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
18: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
19: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
18: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
19: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
18: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
19: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
18: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने
10: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
19: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
19: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
19: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित नजे छ
1: इस समय को साथ में जितू सुनचादी पसल वालिंग आठ पेट्रोल पंप को नजिक जैसी पंद्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4
2: सबैभन्दा पहिले मुख्य खबर पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव नीतिगत योजना सहित कार्यान्वयन गर्नुपर्नेमा जोड सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण समयमै काम सम्पन्न गर्न निर्देशन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच तीन दिने युद्ध विरामको घोषणा दुई देशबीच कैदी आदान प्रदान गरिने र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँ तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ तराईका एक दुई ठाउँमा पनि मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ मनसूनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्ने देखिन्छ कृषिमा हुन सक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, 2, 3, 4, 5 र 6 जात छनौट गर्न सुझाव दिएको छ सुक्खा जात अनि हिले छरूवा धान खेती प्रविधि अपनाउन नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत किसानलाई सल्लाह दिएको हो मध्य पूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ मध्य पूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्च स्तरीय कार्यदलले सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको हो परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्दबाट नेपालको आर्थिक सामाजिक क्षेत्र कृषि उद्योग पर्यटन व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा संचिति भुक्तानी सन्तुलन तथा ऊर्जा इन्धन खाद्यान्न औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो परराष्ट्र मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा छन् अर्थतन्त्रमा रेमिट्यान्सको योगदान कृषिदेखि उद्योगसम्म अहिले महँगीले समेत असर पारेको छ संघीय संसदका दुवै सदनको अधिवेशन पर्सि वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन सोमबार दिउँसो सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकोले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा अधिवेशन सञ्चालन हुनेछ सभामुख डोल प्रसाद अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हिजो निरीक्षण समेत गर्नुभएको छ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आउँदो जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा अहिले रंगरोगन, आन्तरिक सजावट तथा उपकरण जडान लगायत प्राविधिक काम भइरहेका छन्। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय व्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। सभामुख अर्यालले राष्ट्रिय गौरवको यो आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
3: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
2: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बेलायतको लन्डन रोयल ग्रीनविच बरोको प्लम स्ट्रीट इन ग्लिन्डरमा नेपाली मूलका पूर्व मेयर जीत राणाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यस्तै वहाँकी श्रीमती गौमाया गुरूङ पनि बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। यसअघि मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका राणाभाट 1610 मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो। प्लम स्ट्रीट इन ग्लिन्डरमा तीनवटै सीट लेबर पार्टीले जितेको छ। लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिलर निर्वाचित हुनुभएको छ। राणाभाट पत्नी गौमाया पहिलो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। उहाँले 1292 मत प्राप्त गर्नुभयो। एबीउडमा पनि तीनवटै सीट लेबरले जितेको छ। त्यस्तै अल्डरसटका रसमोर बरो अन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेलवासी निर्वाचित हुनुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार बेलवासी 891 मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। त्यही बरोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरूङ 551 मत सहित काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यसै गरी रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीका 1180 मत सहित निर्वाचित प्रतीक्षा गुरूङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरूङ लन्डन बरो अफ बार्नेटको एडवाजेवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। उहाँले 1951 मत प्राप्त गर्नुभएको छ। बेलायतमा अस्ति बिहिबार सम्पन्न चुनावमा 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सीसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा दुई देशबीच 1000 कैदीबन्दी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोशलमा रूस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। अब खेल खबर नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले केही बेरपछि खेल शुरू हुनेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने तालिका अनुसार आज तेस्रो खेल खेल्दैछ। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच पृथ्वी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला शुरू हुनेछ। चारभञ्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड़। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्धविरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान हुने। र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ।

सरकारलाई सुझाव नीतिगत योजना सहित कार्यान्वयन गर्नुपर्नेमा जोड़ सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण समयमै काम सम्पन्न गर्न निर्देशन अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98469-39399।
5: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
6: हो हजुर, के सेवा गरौँ होला?
5: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
5: ओहो, कोदोको मोमो? हस, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
7: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
1: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
7: प्रोप्राइटर कमल सुवेदी। मोबाइल नम्बर 98560-61208।
3: सादर निमन्त्रणा। स्वर्गीय टिकाराम पङ्गेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते, समय बिहान 11 बजेदेखि, स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोधक छोरा बुहारीहरू दिलीराम, सावित्री पङ्गेनी, देवराज, गीता पङ्गेनी, दयाराम, जमुना पङ्गेनी, रुद्र प्रसाद, शारदा पङ्गेनी, जयराम पङ्गेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पङ्गेनी परिवार।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा।

0: सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856055331
1: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिन्टे पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
5: चिया कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
8: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
9: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
5: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
5: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9855308029।
11: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
11: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
11: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
11: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
5: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
11: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
11: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
11: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
5: फोन 0364-40-600।
12: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
13: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
13: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
12: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
13: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
13: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
12: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो रामु दाई, कता हिँड्नु भयो?
15: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
14: कुन धान लगाउने विचार गर्नु भयो र?
15: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
14: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
15: यो धान कस्तो छ नि बहिनी?
14: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
15: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
14: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
16: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
17: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ उत्पादन बढ्ने छ।
18: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
19: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
18: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
19: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
18: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
19: फोन 063-4141-258।
20: रेडियो आदिखोला 105.4।

0: सुमित नहीं, आइए हम लोग अनिमा 10 बजे के चार
1: इस समय को साथ माँ जितू सुनचादी पसल वालिंग 8 पेट्रोल पंप को नजिक जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4 आपने ख्याल रख
2: नमस्ते मोहतबर के आपने गायक तिलक बमल्ल तपाई यति बेला सुन्दै हुनुहुन्छ साङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4
3: सार्वजनिक सुनवाई सम्बन्धी सूचना यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा। आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
9: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
8: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर। वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9848329 र 9856501.
10: हेलो, अर्गानिक फुड ल्यान्ड हो?
11: हो हजुर, के सेवा गरौँ होला?
10: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
11: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
10: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौँ है त।
1: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
10: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटिसुक जाने बाटोतर्फ।
1: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9856561208।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू,
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
4: सम्पर्क फोन नम्बर 0364146624।
5: ए नानी, त्यो पानी नपिउ त।
6: किन र काका?
5: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: के तपाईलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
12: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856705756 र 9846605756।
13: त्यो रलीमा बता चलु।
14: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
12: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
14: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
12: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति।

0: च्याम्पियन हरदीनाथ जेके 33-33-64-44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 98560-51068 र 98-76-70-771।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: access to all.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथीहरू गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
5: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98-015-23-050, सहयोगका लागि मोबाइल 98-015-23-051।
7: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98-570-62-866 र 98-470-29-866।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट।
10: यासरा, किन बोलाएको मलाई?
11: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
10: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
11: हाम्रा विशेषताहरू
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
11: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
10: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
11: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
10: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9847654123 र 9806661052
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई नेचको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: होइन के भयो किन बन्द भएको हो गाडी
15: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
14: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
15: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
14: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
15: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
16: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
17: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
16: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
17: फोन नम्बर 0364145502 मोबाइल 9856405502 र 9864501
18: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
19: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
18: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
19: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
18: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
19: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
18: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
19: मुटुको जाँच ईसीजी सेवा
18: भाँचिएको हड्डी प्लास्टर सेवा
19: डिजिटल एक्सरे सेवा
18: फिरफार गर्ने
19: थाइरा जाँच
18: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
19: सर्वसुलभ फार्मेसी सेवा
18: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
19: फोन नम्बर 0364141087 मोबाइल 9849706741
20: रेडियो आदिखोला 105.4

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 कि लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
1: ए हो र नेपाल सरकार विज्ञापन बोर्ड

0: 8 मोड गरिमा बैंकको ओरालोमा
1: मोबाइल 98135 56 496 96।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन, कुन पानी पिउनु भयो हजुरले?
2: नानीले भर्खरै कुवाबाट लिएर आएकी थिइन्, त्यही पानी पिएको।
1: नपिउनुहोस् त त्यो पानी, फोहोर छ। यो उमालेको पानी पिउनु।
2: असुरक्षित पिउने पानीका कारण धेरै रोगहरू लाग्ने गर्दछ, तसर्थ पानी प्रयोग गर्ने भाँडा सफा राखौ। पानी उमालेर, फिल्टर गरेर, क्लोरिन हालेर, सोडिस गरेर, शुद्धिकरण गरेर मात्रै पिउने गरौं।
1: काँचै खानेकुराहरू राम्रोसँग पखालेर मात्र खाने गरौं। फोहोर मैलाहरू जताततै नफ्याकौं। फोहोर मैलाको उचित व्यवस्थापन गरौं।
2: अनुरोधक, डिभिजन खाने पानी तथा सरसफाई कार्यालय, स्याङ्जा।

0: रेडियो आधी खुला 105.4
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805-23050, सहयोगका लागि मोबाइल 9805-23051।
11: छिटो भनेके वर्ल्ड लिङ्क।
12: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
13: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
13: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
14: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
13: हाम्रा सेवाहरू:
14: दाँत तथा मुखको परीक्षण,
13: दाँतको एक्सरे,
14: दाँत सफा गर्ने,
13: दाँत टल्काउने,
14: मुख गनाउने समस्याको उपचार,
13: दाँत रङको सिमेन्ट भर्ने,
14: दाँतको जरेदेखिको उपचार,
13: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
14: साधारण दाँत निकाल्ने,
13: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
14: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
13: गिजाको शल्यक्रिया,
14: कृत्रिम दाँत राख्ने,
13: दाँत रङको वा मेटलको खुल लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार
13: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
15: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
14: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
13: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9864124288 र 9864386647।

0: सुनना, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: ओहो रामुदाई, कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 98469-18921 र 98462-39389। सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरुरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा। आयोजक भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63-44-331। मोबाइल 98560-55331। साथै
4: यस WIC
9: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: आउनुहोस् आउनुहोस् आउनुहोस्।
1: ह्वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जल योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जल योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको

0: सात दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि कर्मचारी शिक्षक अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गते
0: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर,
1: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
0: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
1: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा,
0: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
0: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
0: मोबाइल नम्बर 9865019076, 9861719076 र 9917162223।
4: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
4: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र इसिजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
4: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844485411।
6: ए अङ्कल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9846621 र 9841680।

0: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइ रहनु भएको त।
0: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85 667।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
3: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
6: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 98462 98145
5: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
7: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
5: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
5: के मिटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौं
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
5: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
5: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
5: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268
7: स्वच्छ पानी स्वस्थ जिन्दगानी
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
6: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461-24288 र 98463-86-647
8: सुन्नु न
9: भन त
8: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
9: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856319066
1: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसे रे
10: सावधान तपाईहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला
2: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज
11: घर बनाएर सकिन थालेछ नि माइलाबा अब फलाम र स्टीलको कामहरू बाँकी रहेछन् है
12: हो नि नानी आकर्षक डिजाइनका फलाम र स्टीलका काम गर्ने ग्रिलको खोजीमा छु तिमीले कतै चिनेकी छौ र
11: हाम्रै वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरौँ कालिका ग्रिल उद्योग हो त्यही जानु न हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टीलका कामहरू हुन्छन्
12: हजुर ग्रहकालिका ग्रिल उद्योगमा ट्रस ग्रिल सटर च्यानल गेट फलाम स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ
11: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 9856028005
12: ग्रहकालिका ग्रिल उद्योग वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605656।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501119 र 9856033246।
4: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
5: मोबाइल नम्बर 9846721380। होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
4: के गर्नु त दाई, यो फोहोरको घरमा के काम, त्यही भएर डहरमा फ्याँकिदिएको नि।
5: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
4: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
5: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
4: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
5: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
4: कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ आट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9846648622 र 9241440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार,
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 98460-86005।
10: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-30829।
10: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
4: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
10: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
4: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
10: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
4: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
10: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
4: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
10: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
4: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
10: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
4: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
10: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
4: फोन 03-6-40-600।

0: सुवर्ण अवसर सुवर्ण अवसर एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
1: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
1: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
1: एडभान्स एक्सेल,
0: टेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिश तथा नेपाली टाइपिङ।
1: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निःशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकाडेमी, बिरकोटेक, बैरघारी, तम्बु समाज भवनको नजिकै।
1: सम्पर्क मोबाइल 98467-93928, 98461-20828 र 98460-52008।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62866 र 98470-29860।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट, स्टडी एन्ड वर्क इन जापान।
5: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
0: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
0: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबच्छा।
5: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
5: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
5: हाम्रा विशेषता,
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
5: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
0: जेएलपीटी तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
5: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
0: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
5: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
0: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
5: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबाच्छा बजार, रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रोको पाइन्ट लगाएर हिँडेका छौ त। यति राम्रोको पाइन्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शॉपिंग फिटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक को ओरालो में
6: मोबाइल 9815356496।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत, दिशाब, पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
8: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
10: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
9: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
11: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
11: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
10: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
11: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
10: फोन 063-44-241-258।
12: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
12: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
12: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
12: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
12: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
12: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
12: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
12: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
12: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको खुल लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
12: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 9860-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Нет, нет. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
2: रेडियो आदि खोला
3: रेडियो आदि खोला 105.4 आमदानी पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा र आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै नेपाल खबरमा अब पूरा खबर मधेश प्रदेशमा पहिलो पटक आजदेखि न्यायिक महोत्सव हुँदैछ धनुषाको जनकपुरमा महोत्सव हुन लागेको हो न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउने उद्देश्यसहित न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायमुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताउनुभयो मेलामा अदालतको समग्र कार्य सम्पादन मुद्दा व्यवस्थापन सेवा प्रवाह पुराना मुद्दा फर्सुटको अवस्था तथा नागरिकलाई न्यायिक प्रक्रियाबारे जानकारी उपलब्ध हुनेछ कायमुकायम मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताउनुभयो मेला मार्फत अदालतको सेवा न्यायिक प्रक्रिया वैकल्पिक विवाद समाधान कानूनी सहायता तथा नागरिक अधिकार सम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याउने पनि उहाँले जानकारी दिनुभयो कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला 3 वर्षमा 33 जनाले ज्यान गुमाएका छन् विकासको पर्याय मानिएको विद्युतीकरण बढे पनि आवश्यक सुरक्षाका मापदण्ड पालन नहुँदा र जीर्ण संरचनाको कारण ज्यान गुमाउनेको संख्या बढ़ेको छ कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्क अनुसार बितेका 3 वर्षको अवधिमा करेन्ट लागेर कर्णाली प्रदेशभर 33 जनाले ज्यान गुमाएका हुन् यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन् प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्ला रहेको छ यहाँ 14 जनाले ज्यान गुमाएका छन् सुर्खेतपछि रूकुम पश्चिममा 5 सल्यान जुम्ला र कालीकोटमा समान 4-4 जनाले दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन् चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा ज्यान गुमाउनेको संख्या 12 जना छ विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ नाङ्गा तार होचा र जीर्ण पोलले जोखिम थपेको छ सामान्य हावाहुरी चल्दा समेत तार चुडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या छ कैलालीको टिकापुर र भजनीको थापापुरमा हस्तकलाका सामग्री गुडिया जनावरका आकृति बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार भएका छन् बिहान बेलुका घरको कामधन्दा सकेर दिउँसोको समयमा हातले गुडिया विभिन्न जनावरको आकृति बनाएर महिलाले मासिक 10,000 देखि 20,000 रूपियाँसम्म कमाउन थालेका हुन् कैलालीको भजनी छ थापापुरका जनक चौधरीले ह्याण्डीक्राफ्ट उद्योग नै सञ्चालन गर्नुभएको छ जहाँ हात्ती भेडा एन्जल परी स्पट परी कुकुर लगायतका जनावर र चराका आकृतिहरू बनाइन्छ यी सामग्री झोला बस कारका झुन्याउन प्रयोग हुने गर्छन् विभिन्न आकर्षक खालका ह्याण्डीक्राफ्ट देशका विभिन्न शहरसहित विदेशमा समेत निर्यात गरिन्छ उद्योगमा काम गर्दा फुर्सदको समय सदुपयोग अनि आमदानी पनि हुने भएकोले सहज भएको गौलुरीकी राममती चौधरीले बताउनुभयो घरको काम भ्याएर आउने गरेको र महिनामा 15,000 सम्म आमदानी गर्दै आएको उहाँ बताउनुहुन्छ अहिलेको कमाईबाट घर खर्च चलेको र आफूलाई अप्ठ्यारो परेको बेला आर्थिक समस्या समेत टर्ने गरेकोले आय आर्जनमा लागेको महिलाहरू बताउँछन् स्थानीय महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु महिलाको लागि रोजगारीको अवसर भएको स्थानीय पवि रावलले बताउनुभयो उहाँले महिलाहरू आय आर्जनमा जोड़िएमा जीवन समृद्ध बन्ने भएकोले महिलाले सिप सिक्नु र आय आर्जनका कार्यमा लाग्नुपर्नेमा जोड़ दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने राष्ट्रपति पौडेलको भनाई दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
5: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर निभाउन नबिर्सौ
4: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं
5: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ
4: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ
5: बिजुलीका तार प्लग स्विच वा वाइरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौं
4: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
5: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जनकपुरमा आजदेखि न्यायिक महोत्सव न्यायिक प्रक्रियाबारे जानकारी नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकले गरेका काम अनि असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको जनसंख्या विस्तारै बुढ़ौलीतिर उन्मुख रहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर रहने राष्ट्रपति पौडेलको भनाई छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष 1 जना र सदस्य 4 जनाको पदका लागि दरखास्त माग भएको उल्लेख छ। यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकले आउँदो जेठ 5 गते मंगलबारसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। उम्मेद्वारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम र अन्य आवश्यक कागजातको विस्तृत विवरण संचार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। अब विदेशको खबर। पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाका नेता शुभेन्दु अधिकारीले आज मुख्यमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा विशेष समारोहको आयोजना गरिएको छ। शुभेन्दुको शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका शीर्ष नेता सहभागी हुने भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता पुगिसक्नु भएको छ। कोलकातामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। यसैबीच तमिलनाडुमा टीवीकेका प्रमुख एवं अभिनेता विजय बहुमत जुटाउने प्रयासमा हुनुहुन्छ। उहाँले हिजो राज्यपाल राजेन्द्र विश्वनाथ आरके करलाई भेटेर लगातार तेस्रो पटक सरकार बनाउने दावी पेश गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा आजका लागि तय गरिएको शपथ ग्रहण समारोह रोकिएको छ। विजयले राज्यपाल समक्ष 116 जना विधायकको समर्थन पत्र बुझाउनु भएको थियो। त्यहाँ सरकार बनाउनका लागि कम्तीमा 117 विधायकको समर्थन आवश्यक पर्छ। हालै सम्पन्न विधानसभा चुनावमा 234 सीट मध्ये विजयको पार्टी टीवीकेले 108 सीटमा जीत हासिल गरेको थियो। अन्य दलले स्पष्ट समर्थन बिना सरकार बनाउन आमन्त्रण गर्न नसकिने राज्यपालको अडान रहेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। स्कटल्याण्डले ताजा अवस्थामा 41 ओभर 1 बलमा 5 विकेट गुमाएर 223 रन बनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए टोलीले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपालले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको यो तेस्रो खेल हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए टोलीले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्डबीच किर्वी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता शुरू हुनेछ। र आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको 5 स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले समान 9 पटक जितेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जनकपुरमा आजदेखि न्यायिक महोत्सव न्यायिक प्रक्रियाबारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार, मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी। पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपु सैनिक।

0: खिलुङ कालिका सुन चाँदी पसल
1: बरघारी पानी ट्याङ्की बाटा भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो भयो, यो नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9855154 र 9800847723।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 9847621380।

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ट्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9855054313 र 9141443482।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9855053031।
7: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निक्षेप संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364416624।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087, मोबाइल 9849-6174-41।
5: चा कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।

0: सुवर्ण अवसर सुवर्ण अवसर एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
1: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
1: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिंग कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
1: एडभान्स एक्सेल,
0: टेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिश तथा नेपाली टाइपिङ।
1: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकेडेमी, भिरकोटेक, बैरघारी, तम समाज भवनको नजिकै।
1: सम्पर्क मोबाइल 98467-93928, 98461-20828 र 98462-50008।
2: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900 25, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
4: हो हजुर, के सेवा गरौँ होला?
3: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
4: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
3: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छ है त।
1: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
3: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिपी सुक जाने बाटोतर्फ।
1: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 98560-61208।
5: आउनुहोस् आउनुहोस् आउनुहोस्।
1: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
1: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
5: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
1: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
5: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
1: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
6: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
5: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
6: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
5: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरिकाका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560-51068 र 98637-70771।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364142558। ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी का रहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका

0: यो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411। होइन के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी,
0: फोन नम्बर 0364-41-502, मोबाइल 98560-40502 र 98460-51401।

0: access to all.
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारीमुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705556 र 9846605556।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
6: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
6: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
8: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9856501119 र 9856033246।
9: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
10: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
9: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
0: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
10: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है।
1: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टिलका काम गर्ने ग्रिलको खोजीमा छु। तिमीले कतै चिनेकी छौ र?
0: हाम्रै वालिङदस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि छ गरौँ कालिका ग्रिल उद्योग। हो, त्यही जानु न। हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टिलका कामहरू हुन्छन्।
1: हजुर, ग्रहकालिका ग्रिल उद्योगमा ट्रस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ।
0: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 98560 28005।
1: ग्रहकालिका ग्रिल उद्योग, वालिङदस भकुण्डे, शिव पार्वती मन्दिरको अगाडि।
0: सादर निमन्त्रणा। स्वर्गीय टीकाराम पङ्गेनीको वार्षिकी तथा स्मृतिमा यही वैशाख 26 गते लाखबत्ती दीप प्रज्वलन र एकाहको आयोजना गरिएकाले वहाँको स्वर्गारोहणमा सागरसम्म जानुहुने, घरमा आई समवेदना प्रकट गर्नुहुने, कुटुम्ब चेलीबेटी सम्पूर्णमा प्रसाद ग्रहणका लागि सादर निमन्त्रणा गरिन्छ। मिति यही वैशाख 26 गते। समय बिहान 11 बजेदेखि। स्थान वालिङ 11 ज्वान खोला शिव पार्वती मन्दिर नजिकै। अनुरोध हक छोरा बुहारीहरू दिलीराम, सावित्री पङ्गेनी, देवराज, गीता पङ्गेनी, दयाराम, जमुना पङ्गेनी, रुद्र प्रसाद, शारदा पङ्गेनी, जयराम पङ्गेनी, छोरी रेणुका गैरे, नाति कमल गैरे एवं समस्त ज्वानखोले पङ्गेनी परिवार।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
0: एस आर्यस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
2: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आर्यस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
2: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
2: एडभान्स एक्सेल,
0: टेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिस तथा नेपाली टाइपिङ।
2: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूको लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी। आर्यस कम्प्युटर एकाडेमी भिरकोटेक बैरघारी तम्बु समाज भवनको नजिकै।
2: सम्पर्क मोबाइल 98467-93928, 98461-20828 र 98462000-8।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
6: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
6: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
6: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
6: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
7: मोबाइल नम्बर 9847621380।
8: ओहो रामु दाई, कता हिँड्नु भयो?
9: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
8: कुन धान लगाउने विचार गर्नु भयो र?
9: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
8: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
9: यो धान कस्तो छ नि बहिनी?
8: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
9: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
8: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
11: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्नेछ।

0: सुनिए ना, आइए हम लोग अनिमा देवी बाजी का चार
1: इस समय को साथ मा जितू सुनचांदी पसल वालिंग आठ पेट्रोल पंप को नजीक आई जैसी पंद्रह जाने बाटो तरफ विश्वासिलो पार पर्दो र आकर्षक डिजाइन का गर गहना खरीद बिक्री करने ठाउ
0: रेडियो आदि खोला 105.4 आपने ख्याल रखनुस आई
2: रेडियो आदि खोला 105.4
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9849618921 र 9862439399
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008247723
6: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
7: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
6: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
8: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
7: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
8: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को डुअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051
9: छिटो भनेको वर्ल्ड लिङ्क
8: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
10: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर
11: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
12: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
11: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
12: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
11: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खालीघार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ। प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
13: सम्पर्क मोबाइल 97484-34484।
14: चौरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363 440 331, मोबाइल 98565 55 331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 0363 441 6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।

0: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गर गहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: सरा किन बोलाको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँड।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातुरत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-21-629 र 98-461-2551।
9: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
10: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
9: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
10: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-670।
11: ठीक।

0: स्कूल तथा अफिस का ड्रेस कि बना पर्ने अन्य कपड़ा चाहिए थी भागा दौड़ कर समय छैन सब सामान एक पाने भजिलो होने
1: तेती कुरा मानी यती धेरै तनाव भर्खर जानुस् त वालिङ आठ नया बजार को पोशाक बगैचा में सब सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
1: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 9849-7071-7740।
3: चा कस्तो सास गनाको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
5: के तपाईलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9846005756।
6: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
7: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
6: बाबु, बरु कहाँबाट ल्याइदियो जुत्ता?
7: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
6: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
7: पाण्डे सु सेन्टर, वालिङ बजार,
6: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
7: मोबाइल नम्बर 9846806005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0360 440 600।

0: रेडियो आदिखोला 105.4
1: ए दिदी पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको हैन हतार हतार गर्दै कता हो र
2: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
1: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
2: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाजा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
1: मोबाइल 9856309888 र 9856555988
4: स्टडी एन्ड वर्क इन जापान
5: अब वालिङ जानु पर्दैन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै
4: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ
5: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्
4: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा
5: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त
4: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने
5: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने
4: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ
5: हाम्रा विशेषता
4: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श
5: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने
4: JLPT NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा
5: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने
4: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ
5: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस
4: थप सुविधा सरल डकुमेन्टेसन प्रक्रिया
5: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको ठेगाना साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबाच्छा बजार रामबाच्छा चौकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित
4: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: सम्पर्क नम्बर 97612 93037 र 97434200289
6: ओहो रामुदाई कता हिँड्नु भयो
7: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
6: कुन धान लगाउने विचार गर्नु भयो र
7: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
6: ल दाई पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि
7: यो धान कस्तो छ नि बहिनी
6: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
7: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि US 312 धान नै लगाउन भन्छु
6: हुन्छ दाई सँगै जाउँ है US 312 धानको बिउ लिनलाई
8: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
9: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ उत्पादन बढ्नेछ
10: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
11: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
10: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ
11: प्रोप्राइटर बिपी चोकको रामुदाई स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
10: मोबाइल 9815 56496

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दामा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढार कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
12: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
11: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
12: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
11: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
12: हाम्रा सेवाहरू:
11: दाँत तथा मुखको परीक्षण,
12: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
12: दाँत टल्काउने,
11: मुख गनाउने समस्याको उपचार,
12: दाँत रङको सिमेन्ट भर्ने,
11: दाँतको जरेदेखिको उपचार,
12: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
11: साधारण दाँत निकाल्ने,
12: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
11: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
12: गिजाको शल्यक्रिया,
11: कृत्रिम दाँत राख्ने,
12: दाँत रङको वा मेटलको खुल लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
11: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
12: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
13: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
9: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ, विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
13: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
14: रेडियो आदि खोला,
15: रेडियो आदिखोला 105.4

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका छन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1 अर्ब 7 करोड़ 40 लाख रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो चौथो शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 वटा हिमालमा 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन गरेको छ। आज चराहरूको विश्व बसाई सराई दिवस, हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने यो दिवस, यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन्। यही यात्रालाई बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्ने चराविद कृष्ण भूषालले बताउनुभयो। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ बसाई सराई चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँदयाममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा नेपाल आउँछन् भने गर्मीयाममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यी चराको यात्रा अत्यन्तै चमत्कारिक छ। आर्कटिक टर्न हरेक वर्ष झण्डै 90,000 किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोया हाँस सगरमाथा भन्दा माथि झण्डै 9,375 मिटर उचाइबाट सिधै हिमाल नागेर प्रवेश गर्छ। तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर संकटमा छन्। वासस्थान विनाश, वन डढेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा बाधा पुगिरहेको चराविद भूषाल बताउनुहुन्छ। विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसम्मको सक्रिय सहभागिता आवश्यक छ। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पक्षीमा पनि देखिएको छ। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बताई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वागले, महामन्त्रीद्वय कविन्द्र बोर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्यांकन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड़ दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। तनहुँ जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारणलाई निर्माणका लागि चितवनको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रूख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले प्रसारणलाई निर्माण क्षेत्रभित्र पर्ने रूखहरूको कटान र व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1,263 वटा रूख कटान गरिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। युरोपियन संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाई अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढ़ेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेढ़ी र अन्य चरम मौसमका घटनाहरू बढ़ाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एल निनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ़नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एल निनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइदिएको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका आफ्नो कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाईसराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण शुरू, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दियो।
7: रेडियो आदि खोला 105.4
0: विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह ताप्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढ़ाउने चेतावनी।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुम कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
4: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
5: हजुर, के सेवा गरौँ होला?
4: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
5: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
4: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
1: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
4: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
1: प्रोप्राइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: त्यो रलीमा बता चलु, बता चलु, बता चलु।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर SA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ MD कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ECG पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9864 85411।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
6: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
7: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
6: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
7: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
6: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
7: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
6: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
6: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: ग्रुप राइटर मंजू भंडारी र विमल भंडारी मंजू ब्यूटी सलून एण्ड ट्रेनिंग सेन्टर वालिंग आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
7: सम्पर्क मोबाइल 9842698145
8: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड़ गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
2: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
8: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
2: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
9: सुवर्ण अवसर सुवर्ण अवसर
2: एस आरियस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो
9: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरियस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्
2: हाम्रा कोर्सहरू
9: 3 महिने बेसिक कम्प्युटर कोर्स
2: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स
9: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स
2: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स
9: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स
2: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स
9: एडभान्स एक्सेल
2: टेली ईआरपी इमेल इन्टरनेट इङ्ग्लिस तथा नेपाली टाइपिङ
9: नोट हामी कहाँ गरिब जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूको लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ
2: प्रुफ राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी आरियस कम्प्युटर एकाडेमी भिरकोटेक बैरघारी तम समाज भवनको नजिकै
9: सम्पर्क मोबाइल 9847693928 9841208 र 9860008

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847 पर्वत जाने गेट सहारा एग्रोभेट।
3: ओहो रामु दाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
6: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: रेडियो आधी खुला 105.4
1: समय को साथ में जितू सुनचादी पसल वालिंग 8 पेट्रोल पंप को नजिक जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
2: रेडियो
0: आधी खोला 105.4
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-6-91-004।
3: सम्पर्क मोबाइल 97-484-34484।
8: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63-44-331, मोबाइल 98-560-55-331। कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364416624।
11: पलङ लोभी टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
12: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
11: बाबा फर्निचर वालिङ दस भकुण्डे।
12: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9856319966।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817162823।

0: दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू
1: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
1: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
1: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
1: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
1: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9864168251।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नाथिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
6: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
6: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
8: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9556501119 र 9556033246।
9: चा कस्तो सास गनाएको तिम्रो त,
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
9: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
9: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
11: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त

0: चिकित्सकहरू द्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 BI टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 9846086005।

0: घर बनाएर सकिन थालेछ नि माइला बा, अब फलाम र स्टील को काम बाँकी रहेछन् है।
1: हो नि नानी, आकर्षक डिजाइन का फलाम र स्टील का काम गर्ने ग्रिल को खोजी मा छु। तिमीले कतै चिनेकी छौ र?
0: हाम्रै वालिङदस भकुण्डे शिव पार्वती मन्दिर को अगाडि छ गरुड कालिका ग्रिल उद्योग। हो त्यही जानु न, हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टील का काम हुन्छन्।
1: हजुर, ग्रहकालिका ग्रिल उद्योगमा टस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ।
0: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 9856028005।
1: ग्रहकालिका ग्रिल उद्योग वालिङदस भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
2: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
3: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
5: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
5: फोन 0363 44 600।
6: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
7: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
6: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
7: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
8: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
9: स्टडी एन्ड वर्क इन जापान।
1: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
0: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
0: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबाच्छा।
1: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
1: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
1: हाम्रा विशेषता,
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
1: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
0: JLPT, NAT
9: तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा।
1: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक के टू लेभलको भाषा अध्ययन गराइने।
9: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ।
1: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
9: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया।
1: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक राम्बाच्छा बजार राम्बाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
9: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
10: ओहो रामुदाई, कता हिँड्नु भयो?
11: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
10: कुन धान लगाउने विचार गर्नु भयो र?
11: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
10: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
11: यो धान कस्तो छ नि बहिनी?
10: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने।
11: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
10: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
12: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
13: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
1: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
14: के गर्नु त दाई, यो फोहोरको घरमा के काम, त्यही भएर डहरमा फ्याँकिदिएको नि।
1: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
14: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
1: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
14: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
1: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
15: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
16: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
15: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
16: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
15: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यसै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9817769611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
11: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि त्यस्तै छ भन्दैछन्।
11: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: यस मैम, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर रा। गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9862439390।
5: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
5: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
5: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
5: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
6: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
7: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468332809 र 9856052171।
8: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
9: हजुर, के सेवा गरौँ होला?
8: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
9: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
8: ओहो, कोदोको मोमो। हस् त, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
1: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
8: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुप जाने बाटोतर्फ।
1: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9856061208।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9862439399।
10: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
11: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
10: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443432।
3: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637 70771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो
3: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो

0: भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039680।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट, स्टडी एन्ड वर्क इन जापान।
4: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
3: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
3: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबच्छा।
4: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
3: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
4: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
3: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
4: हाम्रा विशेषता,
3: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
4: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
3: JLPT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
4: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
3: स्टुडेन्ट भिसाका लागि टोकियोका A ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
4: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
3: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
4: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ 1 रामबाच्छा बजार, रामबाच्छा चौकदेखि पोखरा फाइनेन्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
3: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सम्पर्क नम्बर 9762193 37 र 9744340089।

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु? धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं।
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
4: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरुन्तै बदलौं।
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नमस्कार अहिले हाम्रो गर्नेमा छ बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रा जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला
3: रेडियो आदिखोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
0: नेपालमा विद्युत जडी क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी।
1: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय संवाद र कानूनी स्पष्टता आवश्यक।
2: रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरूरी देखिन्छ।
0: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
1: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा एवं सहारा बन्नुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो।
1: यसैबीच कार्यक्रममा सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले निर्भीक भएर न्याय सम्पादन गर्न न्यायाधीशहरूलाई आह्वान समेत गर्नुभएको छ। न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने भन्दै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने बताउनुभयो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै उहाँले विधिको हत्या गरिने कामले अन्तत निरंकुशता निम्त्याउने बताउनुभयो।
0: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी अधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा प्रशिक्षण भइरहेको छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा वहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अरू चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर फागुन 21 गतेको चुनावमा उम्मेद्वारलाई असहयोग गरेका नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गर्ने पनि बताउनुभयो।
1: देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केवी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यसै गरी 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केवी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा र विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ।
0: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको निर्देशक गौतमले बताउनुभयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 वटा हिमालमा गरी 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन गरेको छ।
1: हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने विश्व बसाई सराई चरा दिवस यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि गरिने लामो यात्रालाई नै बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढ़ी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्छन्। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ यहाँका चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँदयाममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढ़ी प्रजातिका हजारौं चरा आउँछन् भने गर्मीयाममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यस्तै झण्डै 50 प्रजाति नेपालको बाटो हुँदै भारत, पाकिस्तान र अफ्रिकासम्म पुग्छन्। तर पछिल्ला वर्षहरूमा वासस्थान विनाश, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा गम्भीर बाधा पुगिरहेको छ। विज्ञहरूका अनुसार दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसँगको सक्रिय सहभागिता आवश्यक छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई, महाभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान, नेपालमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी, सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिए लगायतका खबर प्रस्तुत गर्यौं।
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। प्री मनसूनमा प्राय दैनिक जसो पानी पर्ने घटना कम हुने गरेकोमा यस वर्ष झण्डै 2 हप्तादेखि लगातार जसो पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम बाहेक सबै जसो प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। आज राति विशेष गरी बागमती प्रदेशको पूर्वी भूभाग, कोशी प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना छ। भोलि पनि देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षा को सम्भावना छ। प्री मनसूनमा लगातार जसो पानी परे पनि यसपालि मनसूनमा भने कम वर्षाको अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशको धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
0: दाङको घोराही राजपुर गाउँपालिकामा दाउरा लिने विषयमा विवाद भएपछि एकजनाको ज्यान गएको छ। आज दिउँसो मोतीपुरको सामुदायिक वनको दाउरा कसले लिने भन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट स्थानीय बासिन्दा भोला यादवको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।
1: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बाह्रमा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाह्रको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झण्डै 450 वटा नष्ट गरिएको

0: गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने, एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने समितिले जनाएको छ।
1: जेनेभामा रहेको नेपालको स्थायी नियोगले बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्य मान्यता सँग पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधि सहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू 5 जना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको हो। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जीतपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्रै गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले

0: अधिकारीलाई दल नेता चयन गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित त्रियासी र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गते गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समय अनुसार बेलुका 7:45 बजे शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले 9 पटक जितेको छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश गेवाली।
2: आजको रंगदर्पण सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्तिमा केन्द्रित छ।
3: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु, अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दूर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु।
2: नेपाली चलचित्र जगतमा एउटा पुरानो भनाइ छ, चलचित्र बनाउन जति गाह्रो छ हलसम्म पुर्याउन त्यो भन्दा सकस हुन्छ। यो भनाइ अहिले चलचित्र लाली बजारको सन्दर्भमा चरितार्थ भएको छ। प्रदर्शनको संगारमा पुगेको चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको र उनीहरूलाई नकारात्मक एवं अनैतिक रूपमा चित्रण गरेको आरोपमा पाटन उच्च अदालतबाट रिट दर्ता भयो, जसले गर्दा चलचित्र प्रदर्शनमा रोक लाग्यो। बुधबार पाटन उच्च अदालतले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनका लागि बाटो खुल्यो र हिजोदेखि देशभर प्रदर्शन भयो।

0: नेपालमा चलचित्र प्रदर्शनको अन्तिम अनुमति दिने वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समिति अर्थात सेन्सर बोर्ड हो। तर पछिल्लो समय सेन्सर बोर्डले अनुमति दिएका वा रोकेका चलचित्रहरू सर्वोच्च अदालतको ढोकासम्म पुग्ने क्रम बढ़ेको छ। जब चलचित्रको प्रचार प्रसारमा लाखौं खर्च भइसकेको हुन्छ र हल बुक भइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आउने प्रदर्शन रोकको आदेशले निर्मातालाई आर्थिक रूपमा टाट पल्ट्याउने मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाउँछ। चलचित्र समीक्षक ऋषिराज आचार्य:
1: सेन्सरले एउटा नियमन गरेर चाहिँ सर्टिफिकेट दिइसकेपछि त्योभन्दा कि त केही त्यस्ता इस्युहरू छन् भने चाहिँ सेन्सर हुनु पूर्व नै ती चिजहरू चाहिँ आउनु पर्यो, रिलिज मिति आए पनि रिलिज मितिभन्दा अलिकति अगाडि आउनु पर्यो। तर एक हप्ता अगाडि गर्ने भने त यो त भोलि चाहिँ कस्तो हुन्छ भने यही प्रवृत्ति हाबी हुँदै गयो भने कसै कसैको सिनेमा लाग्दैछ त्यसमा केही न केही विषय त हुन्छ, सिनेमा भनेको समाजको विषय नै हो होइन, यो विषय भएको यस्तो छ है भनेर जसले जसको सिनेमा पनि रोकिदिन सक्ने भयो क्या। अदालतमा रोकिसकेर सिनेमा भने त ठिक छ, भोलिपल्ट पर्सिपल्टै अदालतले फेरि ल चलाउन पाउँछ भनेर अदालतले भन्देला। तर जब तोकिएको मितिमा रिलिज नहुने बित्तिकै निर्माताको त लाखौं करोडौं रुपियाँ डुब्छ नि त।
0: चलचित्र समाजको ऐना हो र यसले सामाजिक विषयवस्तु उठाउँदा कतिपय पक्षको असहमति हुन सक्छ, तर धेरै जसो अवस्थामा यस्ता अवरोधहरू व्यक्तिगत स्वार्थ, व्यावसायिक प्रतिस्पर्धा वा रिसिभीका कारण प्रेरित देखिएका छन्। एउटा चलचित्र कर्मीले अर्काको खुट्टा तान्ने वा अन्तिम समयमा आएर स्टे अर्डर ल्याएर व्यावसायिक क्षति पुर्याउने खेल कलामैत्री हुन सक्दैन, तर लाली बजार जस्ता चलचित्रहरूमा देखिने वैचारिक दृढतालाई कहिले नैतिकता त कहिले राजनैतिक रंग दिएर अंकुश लगाउने प्रयास हुनुले नेपालको सेन्सर प्रावधानहरू समयानुकूल परिमार्जन गर्नुपर्ने टटकारो आवश्यकता देखिएको छ।
2: आफ्नो ज्यानको बाजी राखेर पाक्कु मुखबाट पनि आफ्नो सन्तानलाई जगाएर ल्याउँछ।
3: होइन, तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरू कहाँ आउनेले डिग्री मान्न थाले?
4: यति गर्दैन सचिव, छोरीले साह्रै पढ्ने डर गरेछ क्या।
0: नेपालको संविधानले हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। चलचित्र पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो, तर सिनेमाले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राज्यले यसलाई नियमन गर्न खोज्नु स्वाभाविक मानिए पनि नियमन र नियन्त्रण बीचको सीमारेखा स्पष्ट हुन सकेको छैन। यदि कसैलाई चलचित्रको विषयमा आपत्ति छ भने प्रदर्शनको कम्तीमा एक महिना अगाडि नै आफ्ना विषयहरू दर्ता गर्नुपर्छ। सेन्सर हुनु अघि नै चलचित्र विकास बोर्ड वा सेन्सर बोर्डमा ध्यानाकर्षण गराउँदा सच्याउने मौका पनि रहन्छ र अन्तिम समयको आर्थिक क्षति पनि जोगिन्छ।

0: चलचित्र भनेको कला र पसिनाको मिश्रण हो। यसलाई जोगाउनु निर्माता, नियामक निकाय र समाजको साझा उत्तरदायित्व हो। प्रदर्शनको मुखमा गरिने अवरोधले न्यायभन्दा बढ़ी अन्याय र क्षति निम्त्याउने भएकाले कुनै पनि विवादलाई अन्तिम प्रहरसम्म कुरेर बस्नु हुँदैन। सहकार्य, समन्वय, संवाद र कानूनी स्पष्टता नै यस समस्याको दिगो समाधान हो भन्नुहुन्छ चलचित्र समीक्षक ऋषिराज आचार्य।
1: कुनै विषयवस्तुमा चलचित्र बनाउँदैछ भने पहिल्यै त्यो होमवर्क काम गर्ने बेलै उहाँहरू बीचमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन। अनि त्यसपछि यदि त्यतिखेर हुन नसकेका केही चिज छन् भने चाहिँ चलचित्र रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ बेला बेलामा यस्ता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिम आर नहुँदै सुरुमै छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
2: रंगदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायमोकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
2: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्या विद्युतको पहुँच पुगेको सरकारको दावी।
3: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय, संवाद र कानूनी स्पष्टता आवश्यक।
2: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
3: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै
2: जको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सेङ्ग जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioaandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। दुई फरक पुस्ताका स्रष्टाको रचनाले गुञ्जयमान बन्यो वालिङ नगर सभा हल। शनिबार बेसजा साहित्य प्रतिष्ठानको 96 रचना वाचन सम्पन्न। माता पिता प्रतिष्ठान संज्ञाको तेस्रो स्थापना दिवस तथा दोस्रो वार्षिकोत्सव र गण्डकी लोकताराका लागि संज्ञाबाट बत्ती थापा छनौट। आँधी खोला खबर अब विस्तारमा। शनिबार वालिङ नगरपालिका सभा हल विभिन्न साहित्य स्रष्टाहरूको रचनाले गुञ्जयमान बन्यो। बेसजराज साहित्य प्रतिष्ठानले हरेक महिना मासिक रचना वाचन कार्यक्रम गर्दै आएको छ। यही सिलसिलामा शनिबार नगर सभा हलमा हजुरबुवा पुस्ता 86 वर्षीय ज्येष्ठ नागरिक र नाति पुस्ता 9 वर्षीय बालकले रचना वाचन गर्नुभयो। वालिङ 8 का आयाम पाण्डेले प्रकृति प्रेम भावको रचना वाचन गर्दा सोही कार्यक्रममा वालिङ 8 का 86 वर्षीय नीलकण्ठ लामी छानेले समसामयिक विषयमा कविता प्रस्तुत गर्नुभयो। साहित्यकार स्वर्गीय बेसजा शर्माको सम्झनामा गठित प्रतिष्ठानले साहित्यको प्रवर्धनमा साहित्यिक कार्यक्रम गर्दै आएको छ। प्रतिष्ठानले हरेक फरक फरक स्थानमा पुगेर साहित्यिक रचना वाचन कार्यक्रम गर्दै आएको अध्यक्ष यमकान्त खनालले बताउनुभयो। कहिले विद्यालय त कहिले टोल समयले जुड्दा विभिन्न मेला महोत्सवको मञ्चमा पनि साहित्यिक रचना वाचन कार्यक्रम गर्दै आएको अध्यक्ष खनालले बताउनुभयो। शनिबार वालिङमा गरिएको कार्यक्रममा रामायणका श्लोकदेखि नीतिका श्लोक, व्यंग्यात्मक निबन्ध, माया प्रेम भावका कविता, गजलका साथै समसामयिक परिस्थितिलाई झल्काउने रचनाहरू स्रष्टाहरूले वाचन गरे। कार्यक्रममा प्रगतिशील लेखक संघ संज्ञाका अध्यक्ष अनन्त आर्यले स्रष्टाहरूको रचनाको समीक्षा गर्दै प्रतिष्ठानले गरेका साहित्यिक कार्यक्रमको प्रशंसा गर्नुभयो। साहित्य समाजको ऐना भएको भन्दै साहित्यका माध्यमबाट समाजका कुरीति र विसंगतिलाई उजागर गर्न मदत पुगेको बताउनुभयो। कार्यक्रममा लोककुमारी पौड्याल रामायणका महत्वपूर्ण श्लोकहरू वाचन गर्नुभएको थियो भने ठाकुर प्रसाद गैरेले नीति श्लोक वाचन गर्नुभयो। पारेश्वर नेपानीले मुक्तक, लेखनाथ काफ्लेले निबन्ध वाचन गर्नुभएको थियो भने कार्यक्रममा झण्डै 2 दर्जन स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएको थियो। सादिक वालिङ 8 हाल वालिङ 11 पेखुका स्वर्गीय बेसजराज शर्मा एक वरिष्ठ साहित्यकार, संस्कृत नेपाली भाषाका विद्वान रहनुभएको थियो भने उत्कृष्ट शिक्षकसँगै समाजसेवी र राजनैतिज्ञ समेत हुनुहुन्थ्यो। उहाँका निकै चर्चित कविता, कथा, निबन्ध, नाटक संग्रहहरू प्रकाशित छन्। बनारसकालीन अवस्थादेखि उहाँले निरन्तर साहित्यमा कलम चलाउनु भएको थियो। भारतको बनारसमा 2011 2018 र नेपाल आएपछि 2022 विभिन्न साहित्यिक पत्रिका, साहित्यिक प्रतिष्ठानहरूमा शर्माले योगदान गर्नुभएको छ। 1989 जन्मनु भएका शर्माको 2059 निधन भएको थियो। उहाँको निधनपछि 2063 स्थापित प्रतिष्ठानले यहाँ उहाँका कृतिहरू प्रकाशन गर्नेदेखि उहाँको सम्झनामा साहित्यिक कार्यक्रम गर्दै आएको प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले बताउनुभयो। प्रतिष्ठानले 2074 बेसज बिन्दु साहित्यिक पुरस्कार र बेसजराज साहित्य सम्मान मार्फत विभिन्न साहित्यकारहरूलाई सम्मान गर्दै आएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लेखनाथ काफले र संचालन सचिव श्यामप्रसाद ढुङ्गाना, धन्यवाद सहसचिव कमल बुगालेले गर्नुभएको थियो। माता पिता प्रतिष्ठान संज्ञाको तेस्रो स्थापना दिवस तथा दोस्रो वार्षिक उत्सव शनिबार वालिङ 8 धाराको चौरस्थित मन्दिर प्रांगणमा गरिएको छ। स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा विगतका कार्यक्रमको समीक्षा सहित भावी कार्ययोजना बनाइएको प्रतिष्ठानका अध्यक्ष श्याम प्रसाद ढुंगानाले बताउनुभयो। प्रतिष्ठानको भवन निर्माण गर्ने योजना अगाडि सारिएको भन्दै पुस्ता हस्तान्तरणका कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान तथा विभिन्न क्षेत्रका विषयमा प्रवर्जनात्मक कार्यक्रम गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ। 2081 सालमा वैशाखमा स्थापना भएको प्रतिष्ठानले छोटो समयमै ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिकलाई सम्मान र माया गर्ने परिवारका सदस्य सम्मान, धार्मिक प्रवचनात्मक कार्यक्रमहरू गरिसकेको छ। सैन्यको आधीखोला गाउँपालिकामा रहेको सेपत सिरानचौर माध्यमिक विद्यालयको 67 औं वार्षिकोत्सव तथा अभिभावक दिवस पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरणका साथसाथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू, अभिभावकका कविता तथा शिक्षकका नृत्यहरू पनि प्रस्तुत गरिएका थिए। विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधान अध्यापक यज्ञ कुमारी यादवले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौड्यालले आजको आवश्यकता एआई मैत्री शिक्षा भन्ने विषयमा जोड़ दिएको बताउनुभयो। शिक्षकले प्रविधिमा आधारित भएर शिक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा एकीकृत कार्यालय संज्ञाका प्रमुख जीवन पौड्याल, वडा नम्बर 4 का वडा अध्यक्ष सिंह बहादुर छेत्री लगायतले बोल्नु भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन विद्यालयका सूचना अधिकारी शिक्षक जीवन लामिछानेले गर्नुभएको थियो। दोस्रो काली गण्डकी लोकतारा प्रतियोगिताका लागि संघबाट 32 थापा छनौट हुनुभएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति संघले आयोजना गरेको जिल्ला स्तरीय अडिसनबाट थापा छनौट हुनुभएको हो। अडिसनमा जिल्लाका विभिन्न स्थानबाट 11 जनाको सहभागिता थियो। प्रतिस्पर्धामा सहभागी अन्य 10 जनालाई पछाडि पार्दै थापाले गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा स्थान सुरक्षित गर्नुभएको हो। प्रतिष्ठान गण्डकी प्रदेशकी महिला सचिव सुनिता नेपालीको अनुसार दोस्रो गण्डकी लोकतारा प्रतियोगिता आगामी जस्ट 9 गते पोखरामा हुनेछ। प्रतियोगितामा गण्डकी प्रदेशका 9 जिल्लाबाट 1-1 जना सहभागी हुनेछन्। मनाङ र मुस्ताङमा प्रतिष्ठानको कार्य समिति गठन नभएकाले ती जिल्लाबाट भने सहभागी हुने सम्भावना कम रहेको छ। प्रतियोगिताका विजेताले नगद 55,555 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले 33,333 रूपियाँ, तृतीय हुनेले 22,222 रूपियाँ र सान्त्वनाले 11,111 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यसपटक प्रतियोगितामा स्थान बनाउन नसक्ने अन्य 5 प्रतिस्पर्धीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ। शेरबहादुर गुरूङ र उहाँको श्रीमती विष्णुदेवी गुरूङले व्यक्तिगत रूपमा उक्त पुरस्कारको व्यवस्था गर्नुभएको हो। प्रतियोगितामा सहभागी प्रत्येकलाई 5,000 रूपियाँ प्रदान गरिने बताइएको छ। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 MHz।
0: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। हिमाली जिल्ला म्याग्दीका 2 स्थानीय तहले आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेका छन्। सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले शुक्रबार र मंगला गाउँपालिकाले बुधबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गर्दै शिशु तथा बाल मृत्युदर घटाउने र गुणस्तरीय खोप सेवाको निरन्तरता दिने प्रतिबद्धतासहित बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिका अध्यक्ष दिलकुमारी खत्रीले खोप मानव जीवनका लागि अपरिहार्य भएकाले यसबाट कोही पनि वञ्चित हुन नहुनेमा जोड़ दिनुभयो। वहाँले स्वास्थ्य मानव जीवनको महत्वपूर्ण आधार भएकाले सबैले खोप लगाउनु पर्ने बताउनुभयो। बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लीला कुमारी गौतमका अनुसार सबै ओडामा घरधुरी सर्वेक्षण गर्दा 15 महिना मुनिका 301 जना तथा 16 महिनादेखि 5 वर्ष मुनिका 1073 जना बालबालिकाले 15 महिनाभित्र पाउनुपर्ने सबै खोप लगाएको सुनिश्चित भएपछि घोषणा गरिएको हो। 15 महिनासम्मका बालबालिकालाई बीसीजी, रोटा, पोलियो, एएफआईपीभी, त्यसै गरी पीसीबी डीपीटी हेपाटाइटिस बी दादुरा रुबेला र जापानिज इन्सेफ्लाइटिस लगायतका 14 रोग विरूद्ध 11 प्रकारका विभिन्न खोप लगाउने तालिका छ। त्यस्तै मंगला गाउँपालिकामा 15 महिना मुनिका 140 जना र 16 देखि 59 महिनासम्मका 561 जना बालबालिकाले आवश्यक सबै खोप लगाएपछि सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित एवं दिगो बना घोषणा गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो। उहाँका अनुसार पालिकाले वैशाख 7 देखि 11 गतेसम्म सबै ओडालाई पूर्ण खोप घोषणा गरेको थियो। बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत दिपेश पौड्यालका अनुसार हाल नेपालभर 16,000 भन्दा बढ़ी खोप केन्द्रमा 17,000 भन्दा बढ़ी खोप सत्र संचालन भइरहेको छ। नेपालको संविधानको धारा 35 तथा स्थानीय सरकार संचालन ऐन 2074ले प्रत्येक बाल बालिकालाई पूर्ण खोप पाउने कानूनी व्यवस्था गरेको छ। दक्षिण बागलुङको लाइफलाइनका रूपमा रहेको कुशमिसेरा बरेङ शान्तिपुर सड़कको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौं नागरिकले शास्ति खेप्नु परेको छ। पहिलो खण्डमा पर्ने कुशमिसेरा राङखानी खण्डको 10 किलोमिटर सड़क निर्माण कम्पनीका ढिलासुस्तीका कारण कालोपत्र हुन नसकेको हो। 2076 असोजमा 24 गते शर्मा क्यारा भान जेबीले 2 वर्षमा सक्ने गरी जिम्मा पाए पनि अहिलेसम्म कालोपत्र नगर्दा यात्रा र सामान ढुवानीमा समस्या भएको छ। 2078 असोजसम्म कालोपत्र गरिसक्नुपर्ने सड़क हालसम्म जम्मा 78% काम सकिएको छ। गण्डकी प्रदेश सरकारको 24,58,00,000 लागतमा कालोपत्रको काम अगाडि बढ़ाइएको थियो। निर्माण कम्पनीले शुरूदेखि नै काम गर्न आनाकानी गर्दै आएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रेष्ठले बताउनुभयो। अहिले मूल्य वृद्धिको बहाना बनाएर काम रोकेको उहाँको भनाइ छ। काम सम्पन्न गर्नका लागि ताकेता गरे पनि अटेर गरिरहेको श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार हालसम्म निर्माण कम्पनीले 5 पटक म्याप थप गरेको छ। अन्तिम पटक थपिएको म्याप गत चैत्र 4 गते सकिएको इन्जिनियर श्रेष्ठको भनाइ छ। अब भने म्याप थप गर्ने कि सम्झौता अन्त्य गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो। उक्त सड़कको राङखानी बरेङ खण्ड भने 2 वर्ष अगाडि नै कालोपत्र भइसकेको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। दुई फरक पुस्ताका स्रष्टाको रचनाले गुञ्जयमान बने वालिङ नगरसभा हाल शनिबार भेषजराज साहित्य प्रतिष्ठानको 96 रचना वाचन सम्पन्न। माता पिता प्रतिष्ठान संज्ञाको तेस्रो स्थापना दिवस तथा 10वाँ वार्षिक उत्सव सम्पन्न र गण्डकी लोकधाराका लागि संज्ञाबाट बत्ती थापा छनौट। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: होइना के भयो किन बन्द भएको गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दयाप्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364145502 मोबाइल 98560405502 र 98460514001
4: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बिमारले फेरि च्यापिबे क्या हो गुनगुनाइरहनु भएको त
4: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिबुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
5: सम्पर्क लोनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98560-85-6067
6: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
6: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
1: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
6: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
1: मुटुको जाँच ईसीजी सेवा
6: भाँचिएको हड्डी प्लास्टर सेवा
1: डिजिटल एक्सरे सेवा
6: चिरफार गर्ने
1: थाइराइड जाँच
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
6: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 0364-41087 मोबाइल 98460-71-7147
8: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
8: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
8: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ 8 केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
5: मोबाइल नम्बर 98560-19076 98-61-71-90-76 र 98-17-16-82-23
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
4: मोबाइल नम्बर 9855054313 र 9141443842।
7: मूल्य होइन स्वास्थ्य रोजौ। चा कस्तो सास गनाएको तिम्रो त,
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र।
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
11: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
12: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
7: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
13: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
7: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
13: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
7: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9855638029। ए दिदी, पक्नुष्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
7: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
7: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
14: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन, यो घर कहाँबाट ल्याउनु भएको?
15: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
14: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
15: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खालीघार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ। प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
16: सम्पर्क मोबाइल 97484-34484।
17: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका साथ सन्ध्या
18: स्टडी एन्ड वर्क इन जापान।
19: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
18: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
19: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
18: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा।
19: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
18: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
19: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
18: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
19: हाम्रा विशेषता:
18: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
19: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
18: JLPT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
19: SSW भिसाका लागि JFT बेसिक K2 लेभलको भाषा अध्ययन गराइने,
18: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
19: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
18: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
19: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार, रामबाच्छा चोकदेखि पोखरा फाइनेन्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
18: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
19: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
20: ए नानी, चुपानी नपिउ त।
21: किन र काका?
20: चुपानी फोहोर छ।
21: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
22: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
21: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
23: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
21: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
23: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
21: मोबाइल 98135-56496।
24: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
25: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
24: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दमा कहीँ पनि।
25: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
24: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
25: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
24: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
26: गण्डकी मेडिकल कलेज GMC पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घरोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महीना को चौथो शनिवार।
25: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594।
0: अहिले
25: समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रा जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सब गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855554 र 9808447223

0: ओहो रामु दाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
5: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
5: फोन 063414258।

0: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी,
2: चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझे जाने मुखे खोल्न पर्ने हो कि आफै बुझे जाने रामै राजा थिए र पोसिता भइतिन् रानी
1: के भयो के भयो गाउँ के आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
2: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
2: वालिङ आठ पतञ्जल योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696
3: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हर्दीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
3: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856501068 र 9836707071
3: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: ए नानी त्यो पानी नपिऊ त
1: किन र काका
0: त्यो पानी फोहोर छ
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
2: सार्वजनिक हितका लागि रेडियो आदिकला

0: रेडियो आदिखोला 105.4
1: एक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस। सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
2: नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
1: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
3: पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
1: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
4: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
1: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएस नियमका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने कामै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
6: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
2: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्याय कर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाई लडे कानून व्यवसाय हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
6: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र वहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नोखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जन आस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता उपनेता राष्ट्रिय सभाका दलका नेता प्रमुख सचेतक सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10 राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
7: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता उपनेता सचेतक प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ सदनमा पनि प्रतिपक्ष छौं। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
6: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1,00,000 भन्दा बढ़ी सदस्यले अध्यावधि गराइसकेको सीआईएनलाई बताउनुभयो।
8: अहिले यो अब हामी विस्तारै के गर्दैछौँ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र वडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी वडाले गर्न सक्ने गरी पनि विकास हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तदातुरा काम भइरहेछ।
6: पार्टीको निर्णय अनुसार सदस्यता अध्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अध्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अध्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्यमा मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
3: नेतालाई चाहिँ जानकारी लिँदा राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो। हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी 3 पक्ष हेरौं न, एउटा हामी नियामक निकाय सरकारी निकायहरू जहाँ जहाँ जो जसले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तु सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तीनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुलचोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
4: सहकारी ऐन 2074 को दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
6: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
9: हाम्रो चाहिँ इन्टरनलीमा चाहिँ हाम्रो टिम छ नि हेल्थ डेस्कको टिमहरू उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तैपनि यो डब्ल्युएचओको सीआरओको जुन डब्ल्युएचओ सीआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
6: ताजा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
1: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित।
10: दिदी भने खप्नै पर्यो, विभाग गर्नै पर्यो। मकै ढलिसकेपछि व्यापारीले कम दाम लाउँछ, वेट पनि घटी हुन्छ, पानी परेको परै गर्छ, कसरी टिप्नु सब उडिसक्यो।
1: धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़ेपछि लगानी कम, विशेष संवाद सहितको शनिवार्य विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ।
12: सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: रामे यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
14: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
15: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
13: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
16: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
14: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
16: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
17: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
18: बाली अवशेष नजलाउ, वातावरण र स्वास्थ्य जोगाउ।
17: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभागमा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
20: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब गर्जन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन अहिलेलाई। अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन, र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघगर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
1: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
21: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरिएपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्टिक शेख:
22: सुरुमा त पानी नै हावाहुरी आयो, हावाहुरी आएर मकै ढाल्यो, मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा, त्यो भएर मकैहरू सबै पानीले कुहेर अनि नोक्सान भयो।
21: मकै खेती सुपरजोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
22: मकै रोप्नु बेला पानी पर्यो, अब मकै भाँच्ने बेलामा पानी परिरहेछ, कसरी छन्क्याउने भएर चिन्तामा हामीहरू बसिरहेछ।
0: फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने।
21: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्याम भक्त मैनाली:
0: मकै ढलेर साफ छ, ट्रेक्टरको जोताई अति मगो, किसानले कसरी उपाय के उपायले बाँच्ने, के क्षतिपूर्ति पाउने त भन्नु, कसले के दिन्छ यसको उपाय? केही छ हाम्रो यहाँ, हामी किसान त खतम हुने, पानी परेर व्यापक छ सधैँ।
21: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो, जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ। तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
10: अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन, कसरी व्यवहार गर्नु त्यही त हो, के गर्नु सकिँदैन, जे जे भने खप्नै पर्यो, व्यवहार गर्नै पर्यो। मकै ढलिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ, वेट पनि घटी हुन्छ, पानी परेको परै छ गर्छ, कसरी टिप्नु सब मरिसक्यो।
21: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद, गुणस्तरीय बिउ, सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मार पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढ़े पनि लगानी कम।

0: शनिबार यो विशेष बाँकी नै छ सीआईएन को साझा खबर सुन्दै गर्नु होला।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा लाई सुन्ने, त्यसमा लगानी गर्ने र आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनुहुन्छ यहाँले?
0: कमै छ होइन, मान्छेले
1: किन होला
0: कमै छ अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
0: बहानी

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दैको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ दसवटा रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? यहाँले
1: धेरै छ, धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा
0: पनि छ। अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, सृजना चाहिँ छैन? फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौँ,
0: केही केही सीमित मात्रै देखिन्छ,
1: सीमित छ होइन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ, अनि म त एकदमै निराश भएँ त्यो गीतबाट होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ क्या त्यो गीतले।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र माओवादीको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान संचालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जादिन नि है।
2: लो किन नि, के भो सन्चो भएन?
1: हैन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कूल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846221629 र 9841668251।
4: के भयो, के को हल्ला खल्ला भयो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
3: खै के गर्ने गर्ने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9842349390

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 063-441-6696।
7: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
2: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।
8: दाजु, यो पछ्यौरीमा के छ?
9: हेर केटा, यो कश्मीरी पछ्यौरी हो, यसमा मैले मोहनी लाएको छु क्या, जसले ओट्छ त्यो तेरो भाउजु। गाउँमा केटी नै लिएन त, मलाई अरू गएको सबै पहिला गए कि के हो? नमस्ते आमा।
10: नमस्ते बाबु।
9: कसले लाग्नुभयो?
10: पढ्न जान लागेको बाबु।
9: ए हो र, पढ्न रे, यो मेरो पढ्न।

0: सुमित ना, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: इस समय को साथ मा जितू सुनचादी पसल वालिंग 8 पेट्रोल पंप को नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुस् है।

0: सुमित अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: tragedy attracts them.
1: सुकिरा सुरक्षित भाई हो खुल्लुली.com मा तपाईलाई हार्दिक स्वागत छ. हामी रेडियो अर्जुनको स्टुडियो कमेडी हाइट नारायणपुर मार्ग बारेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, र तपाईँलाई कस्तो छ कुनै सन्चो बिसन्चो छेउमा पानी ल्याउनु नबिर्सनुहोस् अनि सकारात्मक सोच राखौँ, सकारात्मक व्यवहार गरौं. अनि अलिक फरक सोचौ प्रकाशजी, अलिक फरक सोचौ भनेपछि तपाईँले पर्सि एक गतेदेखि भ्रिगुटी मण्डलमा गर्न खोज्नुभएको कामको बारेमा नि थोरै कुराकानी गरेँ मैले. तपाईँलाई अहिले एमएलए अकिलको सचिव भन्नु चिनाउँदिन नि त है. त्यो पहिला त्यो कामको चाहिँ कुराकानी गरौँ.
2: हामीहरूले
1: अलिकति अगाडि आइदिनुहुन्छ.
2: हामीहरूले जेठको एक गतेबाट तीन गतेसम्म स्पेसल्ली हामीले एउटा इभेन्टको रूपमा कसरी भने हाम्रो स्थापनाको 60 वर्ष हामीले मनाउँदैछौँ.
1: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको
2: स्थापनाको
1: 60 वर्षको
2: अवसरमा हामीले अघिल्लो वर्षहरूमा तीभन्दा अगाडि फरक फरक खालका कार्यक्रमहरू गर्यौं. हामीले यो 60 वर्षको अवधिमा चाहिँ हामीले के सोच्यौं भने पछिल्लो 59 वर्षलाई फर्केर हेर्दाखेरि नेपालको स्टार्टअप जागरणको आन्दोलनको दिनदेखि पहिलोपटक मानिसहरूलाई अवेरनेस गर्ने कुरामा रगत बगाउने मान्छेहरू विद्यार्थी थिए, गंगालाल श्रेष्ठहरू थिए. यो सबै खालको चेन्जको अभियानको अगुवाहरूको थिए, विद्यार्थीहरू थिए र समाजले यसले जागृत गर्ने काम गर्यो. विभिन्न खालका चरणका आन्दोलनको अगुवाई गर्ने काम गर्यो. जुनसुकै पनि अप्ठ्यारो राष्ट्र राष्ट्रियताको सबै खालको अभियानको चाहिँ संगठनको तर्फबाट विद्यार्थीहरूले अगुवाई गरे. हामीले आज के फिल छ भने आजको टाइम परिवर्तित छ र यो टाइमको अगुवाई पनि हामीले गर्नुपर्छ. जसरी हिजो विभिन्न शासनकालहरूमा आम जनताहरूलाई दमन गर्ने काम भएको थियो, आज पनि मानिसहरूलाई डिस्ट्र्याक्ट गर्ने काम भएको छ. आज मानिस दमनमा चाहिँ छैन, मान्छे डिस्ट्र्याक्ट भइरहेको छ. मानिसहरूलाई सम्भावनाको बारेमा बुझाइएको छैन, मानिसहरूलाई, युवाहरूलाई, विद्यार्थीहरूलाई प्रेरित गरिएको छैन. त्यसैले हामीले इम्पावरिङ माइन्ड स्टेपिङ फ्युचर भन्ने मूल नाराका साथ जेठको एकदेखि तीन गतेसम्म काठमाडौँको भिरगुटी मण्डपमा नेपालको इतिहासमा एकपटक हाम्रो अहिले म बधाई दिन चाहन्छु कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुभएको छ. हिक्मत कार्की अखिलको अध्यक्ष हुँदाखेरि यही टाइपको इभेन्टहरू चलेको थियो. त्यो पछि हाम्रो माधव ढुङ्गेल अखिलको अध्यक्ष हुँदाखेरि हामीले एउटा विज्ञान मेला गरेका थियौं, विभिन्न खालका कन्क्लुजनहरू निकालेका थियौं. र यो चाहिँ के हो भने मलाई लाग्छ नेपालको हिस्ट्रीमा स्टुडेन्ट युनियनको अथवा अर्गनाइजेसनको तर्फबाट आयोजना गरेको एउटा ओपन माइन्डेड पोलिटिकल फ्लेभर कम भएको सबैलाई यो प्रोग्राम हाम्रो भन्ने खालको चाहिँ फिल गराउन सक्ने खालको प्रोग्राम चाहिँ स्टुडेन्ट फेस्टिभल हो भन्ने लाग्छ. र हामी विभिन्न तयारीका साथमा यति बेला कार्यक्रमको सङ्गममा आइपुगेका छौँ.
1: एउटा विद्यार्थी अथवा एउटा अभिभावक जसले अस्ति भर्खर एससी दियो, प्लस टू सकायो, 11 एक्जाम दिएको छ, म भोलि के बन्ने भनेर सपना बोकेको छ, त्यो युवा र त्यो किशोर एक गते, जेठको एक गते, दुई गते र तीन गते भ्रिगुटी मण्डलमा गएन भने के कुरा मिस गर्छ?
2: यति बेला तपाईँको रेडियो विभिन्न बसमा हजारौं विद्यार्थीले ट्राभल गर्दै पनि सुन्दै हुनुहुन्छ, धेरै घरहरूमा पनि सुन्दै हुनुहुन्छ. म के भन्न चाहन्छु भने त्यो एउटा कम्बो प्रोग्राम हो. जब भ्रिगुटी मण्डपमा विद्यार्थीभित्र प्रवेश गर्नुहुन्छ, अभिभावकहरूले म अनुरोध गर्न चाहन्छु कुनै पनि हालतमा आफ्नो विद्यार्थीहरूलाई पार्टिसिपेट गर्न पठाइदिनु होला, विद्यार्थीहरू आउनुहोला. सबै खालको इन्ट्रीदेखि सबै कुरा फ्री छ. हामीले यसलाई किन एउटा कम्बो प्रोग्राम भनेका छौँ भने हामीले 14 फरक फरक इभेन्टमा चाहिँ त्यहाँ हामी कार्यक्रम गर्दैछौँ. त्यो केसँग सम्बन्धित छ भने आज सी इक्जाम दिएर रिजल्टको पर्खाइमा रहेको, हिजो मात्रै केही दिन अघि मात्रै कक्षा 12 परीक्षा दिएको र हामीले प्रोग्राम गर्ने अवधिमा चाहिँ कक्षा 11 परीक्षा पनि चलिरहेको हुनेछ. हामीले यी सबै कुरालाई मध्यनजर गर्दै भौतिक तथा भर्चुअल सबै माध्यमबाट हामी विद्यार्थीको घर घरमा उनीहरूको यो 6 इन्चको मोबाइलमा हामी पुग्नेछौँ. यो प्रोग्रामलाई किन स्केप नगर्न म अनुरोध गर्न चाहन्छु भने त्यहाँ हामीले बन्न चाहनेहरूको लागि काउन्सिलिङ, एकदमै गुड मोटिभेटरहरूबाट करियर काउन्सिलिङको प्रोग्रामहरूदेखि आफूले सपनामा देखेको अथवा केही टेक्निकल्ली बन्न चाहेका विद्यार्थीहरूले तयार गरेका विभिन्न विश्वविद्यालयहरू कलेजहरूको तर्फबाट तयार भएका चाहिँ लाइफ प्रोजेक्टहरू, 50 बढी स्टलमा लाइभ प्रोजेक्टहरू हुनेछन्. हामीले विभिन्न न्यूजहरूमा हामी सुनिराखेका हुन्छौँ फलानु ठाउँको विद्यार्थीले यस्तो बनायो, फलानु ठाउँकोले हेलिकप्टर बनायो, फलानुकोले ड्रोन बनायो, यस्तो यस्तो खालका चाहिँ इनोभेसनहरू भइरहेका छन्. तर त्यो संस्थागत भएको छ कि छैन? त्यसैले पोलिसी मेकरहरूलाई पनि त्यहाँ टेबलमा ल्याएर हरेक स्टलहरूमा चाहिँ यो देशको मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म विद्यार्थीहरूले सिर्जना गरेका सृजनशीलता त्यहाँ प्रदर्शन हुन्छ. त्यसपछि हामीले त्यहाँ युनिभर्सिटीको सबैभन्दा आज हामीलाई विद्यार्थी वर्गलाई एउटा निराश पारेको हाम्रो पोलिसी चाहिँ युनिभर्सिटीको समस्याहरू छ। त्यसलाई चाहिँ हामीले के भने युनिभर्सिटी इन्फो भनेर फरक प्याकेजमा नेपालका सबै विश्वविद्यालयका एक एक स्टल रहने गरी, त्यहाँको अथोराइट रहने गरी, युनिभर्सिटीको प्रोग्रामहरूको बारेमा, युनिभर्सिटीको समस्याहरूको बारेमा, युनिभर्सिटीले गर्न सकेका कामहरू, नसकेका कुराहरूलाई सुझावको आधारमा एउटा कन्क्लुजन निकाल्ने गरी हामीले युनिभर्सिटी इन्फोको डेस्क पनि राख्दैछौं। त्यस्तै गरी हामीले पोलिसी मेकर तथा आवाजकर्ताहरूलाई समेट्ने गरी विभिन्न प्रख्यात अथवा ख्यातिप्राप्त आफ्नो क्षेत्रमा प्रख्यात बन्नुभएका मीडिया जगतका श्रद्धेय व्यक्तिहरू, पोलिटिकल्ली चाहिँ पोलिसी मेकिङमा राम्रो रोल राख्न सक्ने हजुरको प्रतिभाशाली, एकदमै हामी भन्छौ शक्तिशाली नेताहरू, सबै पार्टीका सबैले हामीले त्यो डिबेट एण्ड डायलगमा चाहिँ सहभागी बनाउनेछौ। र यो मुलुकको विशेष गरी हामी शिक्षा प्रणालीको लागि, विशेष गरी युवा विद्यार्थीहरूको यो प्लानको आजको कारण के हो, हामीले देखेको कुरा तथ्यसहित र यसलाई रोक्ने कुरा विषयवस्तु के हो, त्यो तथ्यसहित चाहिँ हामीहरू यी खालका प्रोग्रामहरू गर्नेछौ। त्यस्तै गरी हामीले विभिन्न स्कूलहरूलाई हामीले कस्तो, आज म रेडियोबाट पनि अनुरोध गर्न चाहन्छु, हामीले सरकारी स्कूलहरूले स्टल राख्न चाहँदाखेरि हामीले निशुल्क भनेका छौं। यसमा कुनै पनि खालको कन्सल्टेन्सीहरू, कुनै पनि विदेश प्रेरित गर्ने खालका कुनै, यसमा कुनै टाइटलको कुनै स्थानै छैन। हामीले त्यो प्रोग्रामतिर हामीले सोचेकै छैनौं। एकदम यो कार्यक्रमको माध्यमबाट कतिपयलाई डाउट लाग्न सक्छ, किनभने हामी कार्यक्रमहरू आयोजना गर्छौं, त्यसलाई धान्न नसक्दाखेरि हामी जुन पनि खालको कम्प्रोमाइज गर्ने हाम्रो पुरानो समस्या थियो, त्यसैले हामीले यसलाई त्यो छलफलमै राखेका छैनौं। कुनै पनि सरकारी स्कूलले, नेपालको कुनै पनि क्षेत्रमा सामुदायिक स्कूलले, मेरो विद्यार्थीले यस्तो पेन्टिङ गरेको छ, मेरो विद्यार्थीले यस्तो इनोभेसन क्षेत्रमा काम गरेको छ, मेरो विद्यार्थीले यस्तो खालको चाहिँ प्रविधिको निम्ति चाहिँ उनीहरूले कन्सर्न गरिरहेका छन् भनेर उसले स्टल ल्याउन चाह्यो भने हामीले निशुल्क त्यसलाई प्रमोट गर्ने गरी हामीले सरकारी विद्यालयको लागि हामीले खुल्ला गरेर हामीले रजिस्ट्रेसन आह्वान पनि गरेका छौँ। काठमाडौँ लगायत देशका विभिन्न क्षेत्रबाट ठूलो मात्रामा विद्यार्थीहरूको त्यहाँ सहभागिता हुँदैछ। त्यस्तै गरी विभिन्न प्राविधिक कलेजहरूमा आज वर्ल्ड एउटा चाहिँ रोबोटिक्स कम्पिटिसनमा गइरहेछ। उनीहरूले विज्ञान प्रविधिले युद्धदेखि सिर्जनासम्म सबै कामहरू रोबोटको माध्यमबाट गरिरहेका छन्, तर हामीहरू धेरै पछि छौं। हामीले तीन टाइटलमा चाहिँ नेपालका विद्यार्थीहरूले तयार गरेका रोबोटहरूको कम्पिटिसन गराउँदैछौं, रोबोटिक्स कम्पिटिसन। त्यो चाहिँ हाम्रो एउटा अर्को आकर्षणको कार्यक्रम हो, जसबाट धेरै हाम्रा प्रतिभाहरूले तयार गरेका सामग्रीहरू हेर्दै अगाडि आउनुहुनेछ। यहाँको शैक्षिक गुणस्तरीय सुधार भएको स्कूलहरू, त्यसपछि हामीले हाम्रो स्टेज शुरू हुन्छ भेलकुटी मण्डपको खुल्ला चौरमा, जब विद्यार्थीहरू, जब अभिभावकहरू प्रवेश गर्नुहुन्छ, दिनको 3-4 बजेको हुनेछ त्यति बेला घडीमा। हामीले प्रवेश पूर्ण रूपमा निशुल्क भनेका छौं र हामीले नेपालमा एकदमै पछिल्लो समय आजको युवा पुस्ताका लोकप्रिय कलाकारहरू, आजको आधुनिकता र हिजोको क्रान्तिलाई हामी सँगै जोडेर एउटा स्टेजबाट पर्फर्मेन्स गराउँछौं। जेठको 1 गते हामी जोन चामलिङ एन्ड टिम, जेठको 2 गते डेलिमेन्स, जेठको 3 गते हामीले निकै चर्चित ब्यान्ड अनुप्रस्थाको प्रस्तुति हुन्छ। सँगसँगै के भने नेपालको रेभोल्युसनमा भएका धेरै कुराहरू छन्, हामीले यसलाई के भनेका छौं भने एउटा परिवर्तनको आन्दोलनमा संघर्षपछि आधुनिकतातर्फको एउटा प्रस्थान बिन्दु, नेपाली विद्यार्थीलाई आशा जगाउने। त्यहाँबाट जब निस्किन्छ विद्यार्थी 6:30-7 बजे घर पुग्छ नि, उसको मनमा फेरि होप ब्याक होस् क्या, ओ मेरो लागि यहीँ ठिक रहेछ, त्यो झल्काउने गरी हाम्रो कार्यक्रम हो।
1: अखिलले प्रोग्राम गरेको रहेछ, त्यो पनि एमाले अखिलले प्रोग्राम गरेको रहेछ। निसङ्गको साथी त किन जाने र त्यो पार्टीको प्रोग्राम हो भन्ने भाव चाहिँ कसैले पनि नराखेको हुनुभयो।
2: हामीले यति बेला 50,000 हाम्रो इन्भिटेसन पासहरू बजारमा छन्, विभिन्न एकदमै हाइपर हामीलाई राम्रो इन्फ्लुएन्स राख्न सक्ने सोसियल साइटहरू, मिडियाहरूले हामीलाई कोलाबोरेसन गर्नुभएको छ, सहयोग गर्नुभएको छ हाम्रो यो इभेन्टहरूलाई राम्रो मानेर। त्यहाँ कुनै पनि ठाउँमा झण्डा पनि छैन, नाम पनि छैन, किनभने यो विद्यार्थीको कार्यक्रम हो। हामीले के भनेका छौँ भने के हामी अपडेटेड हुनुपर्छ कि आउटडेटेड हुनुपर्छ। आज विद्यार्थी संगठन अथवा विद्यार्थी स्टुडेन्ट मुभमेन्ट भनेको नेभर इन्ड मुभमेन्ट हो, यो कहिल्यै सकिँदैन, तर हामी सकिन्छौँ भने त हाम्रो व्यवहारले सकिन्छौँ, त्यसैले यसमा कुनै पनि प्रतिस्पर्धा छैन। यो फेस्टिभलभन्दा अझ यसलाई एजुकेसन मानेर अरू मित्र संगठनहरूले पनि योभन्दा अझै अपडेटेड प्रोग्रामहरू गर्नको निम्ति म आह्वान गर्न चाहन्छु, किनभने मानिसहरू रह्यो भने, युवाहरू रह्यो भने, विद्यार्थीहरू रह्यो भने मात्रै देश रहन्छ, देश रहँदा मात्रै हामी रहन्छ।
1: सामान्यतया विद्यार्थी संगठनहरूले कार्यक्रम गर्यो भने त त्यो आफ्नै बारेमा बढी व्याख्या गर्ने, आफ्नो विचारलाई लाद्ने कुरा हुन्छ। यसले चाहिँ विद्यार्थीको विचार विद्यार्थीको विचार बदल्नको लागि मद्दत गर्छ।
2: यसले हाम्रो कन्सर्नै यति मात्रै रह्यो कि मानिस नै नरहेको एक दिन कुनै बेला आज त्यो एउटा पोलिटिकल्ली स्टेटस अथवा उनीहरू एउटा स्टेटसमा बन्न सक्छन्। एक पाला भारतमा त्यहाँ धार्मिक हिसाबले लडाईँ प्रारम्भ भएको थियो, उनीहरूले त्यसलाई एजेण्डा बनाएका थिए र जो आज त्यहाँ रुलिङ पार्टीहरू गर्छन्। त्यति बेला मलाई बिहारमा लालु यादवले भनेको मलाई एउटा स्पिचको चाहिँ मलाई याद आउँछ। म त्योभन्दा अरू पोलिटिकल्ली अरू थटमा म जान चाहन्न। जति बेला उनले भनेका थिए बिहारमा एउटा रथयात्रा आरवाणीको रथयात्रा प्रवेश गर्दै थियो, जब मानिस नै रहेन भने मस्जिदमा को हुन्छ, के अरे पण्डितै रहेन भने मन्दिरमा घण्टी कसले बजाउँछ, त्यसैले यो मानव नरसंह विरूद्ध अभियानमा मेरो समर्थन हुँदैन। त्यस्तै विद्यार्थी नै नरहे, देशमा मानिसहरू नै नरहे, थटले कहाँनिर काम गर्छ। त्यसैले यो एउटा ब्रेक भन्छ नि, काहीँ न काहीँ एउटा आशा जगाउने, काहीँ अँध्यारोमा उज्यालो बत्ती बले जस्तो एकदमै अनकन्टार गुडिरहेको एउटा टायरलाई चाहिँ ब्रेक गर्न राखिएको ब्रेकर जस्तो, एउटा अब चाहिँ छैन है भन्ने ठाउँबाट सुक्खा ठाउँबाट चिस्यान भेटिए जस्तो एउटा सम्भावनाको। र संसारमा भन्ने गरिन्छ स्वर्ग ब्रह्म नेपाल स्वर्ग हो, यो चिजलाई स्थापित गर्ने कुरा, र हामीहरू विभिन्न चक्रिय हिसाबले भूराजनीतिक हिसाबले ठूलो डोमिनेसनमा छौँ। हामीहरूकै माध्यमबाट मात्रै हाम्रो देश बन्न सक्छ, न ओभर इमोसनल न धेरै एक्साइटेड, मात्र एक स्टेपको धक्का अथवा एउटा खालको चाहिँ मेहनतले निकाल्न सक्ने नतिजाको निम्ति चाहिँ हामी यो काम गर्दैछौ।
1: रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायण सदमार्ग बानेश्वरबाट बोलिरहेका छौ। मेरो नाम दिपेन्द्र, स्टुडियोमा आज प्रकाश पौडेल हुनुहुन्छ। अघि नै फर्मल्ली चिन्जान गराए या गराइन भोलि माफी मागे तपाईँसँग। प्रकाश पौडेल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सचिव हुनुहुन्छ र केन्द्रीय प्रवक्ता पनि हुनुहुन्छ संगठनको, विद्यार्थी संगठनको। र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेठको एक गते, दुई गते र तीन गते काठमाडौँको भ्रिकुटी मण्डपमा एउटा वृहत खुल्ला कार्यक्रम गर्दैछ, जहाँ चाहिँ हरेक विद्यार्थी र हरेक अभिभावकले आएर आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ। मैले मोटामोटी पाएको तिनजेलको इन्फर्मेसन चाहिँ तपाईँले आफ्नो भविष्यको छनौट गर्न सक्नुहुन्छ, खास गरी शैक्षिक उन्नति र प्रगतिका लागि यो तीन दिनको काठमाडौँ भ्रिकुटी मण्डपको उत्सवले नयाँ ऊर्जा जगाइदियोस्, नयाँ सम्भावनाको ढोका खोलिदियोस् र विद्यार्थी संगठन भन्ने बित्तिकै ढुङ्गा हान्ने, आन्दोलन गर्ने, सड़क जाम गर्ने, अब अथवा आज प्रिन्सिपलको ढोकामा के अरे चाबी लाएर भन्ने भने जस्तो समाचार मात्रै सुनिरहेको बेलामा यसलाई अन्यथा नलिदिनु होला प्रकाशजी। हाम्रो आजको सोसाइटी कस्तो छ भने नेता भन्ने बित्तिकै बदमास हुन्, सरकारी कर्मचारी भन्ने बित्तिकै ठग हुन्, पत्रकार भनेपछि लुच्चा भन्ने टाइपको एउटा छ नि, अनि कलाकार भनेको नौटङ्की भन्ने जुन समाज मलाई कता कता भन्न मिल्थ्यो मिल्दैन, यसरी कुरा गर्न मिल्थ्यो मिल्दैन थाहा छैन। तर एउटा कुरा के छ थाहा छ भने हामीमा पोजिटिभ थट भन्ने कुरा चाहिँ हराउँदै गएको छ, सकारात्मक सोच भन्ने कुरा चाहिँ हामीले गुमाउँदै गएका छौँ। यो देशमा केही पनि हुँदैन, यहाँ पढेर केही पनि हुँदैन, होइन एउटा दुईटा कुरा मात्र सत्य हो, बुवा आमा सत्य हो, छोराछोरी सत्य हो भन्ने कुरा भन्दा बाहेकमा अरू अरू धेरै कुराहरूमा विश्वास हराइरहेको बेलामा अखिलले जुन कार्यक्रम भिकुटी मण्डप गरेको छ, यो म त भन्छु तपाईँले वार्षिक क्यालेन्डर बनाउनुहोस् है, हरेक जेठको एक गते, दुई गते, तीन गते चाहिँ हरेक वर्ष यस्तो एउटा थिमेटिक बनोस्। अझ सक्नुहुन्छ भने हामी काठमाडौँ मात्रै किन, हामी यही कुरा विराटनगरमा किन गर्न नसक्ने, यही कुरा हामी जनकपुरमा किन गर्न नसक्ने, यही कुरा बिजनेसमा किन गर्न नसक्ने, होइन यही कुरा हामीले चितवनमा गऱ्यौँ भने, पोखरामा गऱ्यौँ भने, बुटौलमा गऱ्यौँ भने, दाङमा गऱ्यौँ भने, नेपालगञ्जमा गऱ्यौँ, सुर्खेतमा गऱ्यौँ, धनगढीमा गऱ्यौँ भने, कम्तीमा त्यहाँका विद्यार्थीहरूले पनि आफ्नै घरभित्रको सम्भावना थाहा पाउँथे कि भन्ने थोरै तपाईँको लागि फिडब्याक पनि हो। हामी एकैछिनपछि आउनेछौँ। खुल्लु डट कमको साथमा रहनुहोला।

0: देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी
1: सुनौ बुझौ बुझौ सुनौ हटा
0: कन्फ्युजन ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम ग्याप द सोलुसन इट्स अ कुल धुली डट कम

0: tragedy attracts them.
1: रेडियो अर्जित स्टुडियो कमेरी हाइट रामेश्वर मार्ग बालेश्वरबाट बोलिरहेका छौं. मेरो नाम दिपेन्द्र. यो खुन्दुली डट कम हो. देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.eradio.com हाम्रो पात्र मोबाइल एपमा पोडकास्टको रूपमा पनि तपाईँले सुन्न सक्नुहुन्छ. हाम्रो पात्रमा लाइभ पनि सुन्न सक्नुहुन्छ. युट्युबमा हामीले संग्रहलाई यो कपीलाई संग्रह गर्न सजिलो हुन्छ भनेर रेडियो अडियो 106.3 सायद युट्युब च्यानल हो खुल्लु डट कम भनेर युट्युबमा खोज्नु भयो भने पनि सम्भवतः फेला पर्छ होला. हेर्नुहोस् तपाईँका सल्लाह सुझाव प्रतिक्रियाहरू छन् भने हाम्रो वाट्सएप नम्बर 98010 81610 सधैँ खुला छ. थुप्रै साथीहरूको फिडब्याक पाइ पनि रहेको छु मैले. र त्योभन्दा पनि महत्वपूर्ण कुरा, हामी राम्रो कामको तारिफ गर्न सिकौं, असल कामलाई मल्टिप्लाई गर्न सिकौं, नराम्रो कुरा छ भने माइनस गर्न सकियोस्. अनि आज कुल्लु लटकमा सत्र सुन्दाखेरि दिपेन्द्रले पनि एमालेकै रहेछ क्या हो, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी उनीहरूको सचिवलाई स्टुडियो ल्याएछ भन्ने कतै परा छ भन्ने तपाईँको मनमा त्यस्तो परा रहेछ कि म केही भन्दिनँ होइन.

0: सँगै हात समातेर सँगसँगै त्यो कार्यक्रममा चाहिँ आधा जति विद्यार्थीहरू आधा जति अभिभावक देख्न पाउँदा अझै बढी हामी सफल महसुस गर्नेछौँ। किनभने यो चीजको आवश्यकता आज हरेक घरमा, हरेक परिवारमा, हरेक अभिभावकमा, हरेक बच्चाहरूमा छ। एउटा पारिवारिक मित्रताको, एउटा सम्भावनाको सँगै दृश्यावलोकनको, त्यसैले यो कार्यक्रम चाहिँ बुवा आमा छोराछोरी जो अहिले इक्जाम भ्याएर हामी धेरै ठाउँमा अहिले धेरै कफी सपमा धेरै चिया पसलहरूमा हामी डुलिरहेको हुन्छौँ, हामी उहाँहरूसँग सोधिरहेको हुन्छौँ। त्यो मध्ये धेरैजना जति अहिले भर्खरै टुवेल्भको इक्जाम दिएको विद्यार्थीहरू हुँदो रहेछ, काठमाडौँको धेरै ठाउँहरूमा हामीले यसरी हाम्रो साथीभाइहरूलाई चाहिँ त्यो सर्वेको लागि पठाएको छौँ। त्यहाँ
1: अलिक जाडो जाडो जस्तो भयो रविन्द्र, यसरी बन्धुहरू
0: यो भित्र छिर्दा तपाईँले पनि अलि न्यानै भन्नुपर्ने कुरा चाहिँ कुलै भएको छ हाम्रो, किनभने प्रोग्राम पनि कुल भएको हिसाबले त्यति हाइपमा गइरहेछ, भित्रको वातावरणमा कुरा गएन त्यो पनि रह्यो। त्यसैले यो कार्यक्रम चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यसलाई अभिभावक सहित हामी एउटा त्यो डिटेल पनि हामी राख्न चाहन्छौँ, किनभने हामी धेरै गम्भीर छौँ यो विषयमा। यसलाई चाहिँ एउटा कार्यक्रम शुरूआत भयो, एक दिन अन्त्य भयो भन्ने कुराको मात्रै होइन, यसले के दिन सक्यो, के पाउन सक्नुभयो, हामीले अझै के कुरा थप्नुपर्छ तपाईँले अगाडि नै भन्नुभयो। यसलाई हामी एउटा नियमित कार्यक्रम, किनभने कुनै पनि अपडेटेड भर्सन मात्रै बजारमा सफल छ, हामीले कुनै ब्रान्डहरूको कुरा गरौं, बजारमा आइरहेका जति पनि ब्रान्डहरू छन् जसले आफूलाई अपडेट गरे ती आज पनि एलाइभ छन्, जसले आफूलाई म त सस्तै छु ठिकै छु बजारमा चल्ला किनभने मानिसहरू सस्तो रुचाउँछन् भन्नेहरू चाहिँ समाप्त भएको चरण छ। त्यसैले यो कुरालाई पनि हामी मनन गर्छौं र अहिले हामी पूर्ण रूपमा केन्द्रित के छौं भने यसको स्टार्टअपसँगै अत्याधिक अभिभावक र विद्यार्थीको सहभागितासँगै यसको एउटा कन्क्लुजन सहितको एउटा निश्चित कार्यक्रम अवधिको अन्त्य र त्योपछि हामी नयाँ सोचमा चाहिँ अवश्य पनि हामी जानेछौँ तपाईँहरूसँग, अभिभावक विद्यार्थीहरूसँग, हामीसँग अहिले लाखौंजनाहरू चाहिँ हामीसँग सम्पर्कमा।
1: अलिकति मलाई जोड्नु मन लागेको छ यहाँ चाहिँ, जस्तो काउन्सिलिङको पाटो भन्नुभयो नि त्यहाँ कि टेक्स्टहरू हुन्छ इन्जिनियरिङ पढ्नेका लागि, इन्जिनियरिङमा पनि विभिन्न विधा होला, जस्तो वनको विषय पढ्ने कि नपढ्ने, एग्रिकल्चर पढ्ने कि नपढ्ने, होइन ब्याचलर कहाँ पढ्ने अथवा सर्टिफिकेट लेभल कहाँ पढ्ने हुने, स्टल हुन्छ, कस्तो हुन्छ त्यो खाका?
0: करियर काउन्सिलिङको लागि हामीले कस्तो इस्युमा प्रायोरिटी दिएको छौँ भने तपाईँले भन्नुभयो जस्तै जति पनि युनिभर्सिटीहरू छ त्यसले आफ्नो त्यहाँको बारेमा जानकारी त गर्नुभएको, तर एउटा चाहिँ प्रभावकारी इन्फ्लुएन्सरहरू जो चाहिँ विद्यार्थीहरूको चाहिँ प्रेरणाका स्रोत साँच्चैमा बनिराख्नु भएको छ, उहाँहरूको माध्यमबाट सबै अध्ययनको सम्भावना, हामीले त आज त म्याक्सिमम यो ब्रेन ड्रेनको समस्या छ, मसल ड्रेनको समस्या छ, हामीले मानिसहरू अथवा हाम्रो समूह यति धेरै ओरिट पाइराखेका छौँ कि हामीले सुरुवात कहाँबाट गर्ने भन्ने छ। त्यसैले यी सबै कुराहरूलाई समेट्ने गरी सेसन सेसनमा हामीहरूले प्रोग्रामहरू बनाएका छौँ र जसमा चाहिँ कस्तो खालको मनोविज्ञानले कस्तो पढाइ पढ्ने, होइन अब आफ्नो रुचिको विषय के छ, पारिवारिक रुचिले मानिसलाई कहाँ पुर्याए, ती इक्जाम्पलका कुराहरूदेखि धेरै कुराहरूलाई जोडेर विद्यार्थीहरूले स्टल वाइज प्यानलमा यो छलफलहरूमा सरिक हुनेछ र हाम्रो वेबसाइट छ, तपाईँहरूले नोट गर्नुहोला www.studentfest2024.com। यसमा चाहिँ जुन जुन प्यानलहरूमा तपाईँहरू सरिक हुन चाहनुभएको छ, जस्तै हामी लाइभ पेन्टिङ प्रोग्राम राखेका छौँ, तपाईँहरू आएर मजाले लाइभ पेन्टिङसँग रिलेटेडहरूले चाहिँ त्यो गर्न सक्नुहुन्छ। यी सबै खालका इभेन्टहरू छन्, ब्लड डोनेसनको प्रोग्राम हामीले राखेका छौँ, सेवाभाव कतिपय विद्यार्थीहरूको प्रारम्भ हुनसक्छ, हरेक 18 वर्ष केक काटेर होइन ब्लड डोनेसन गरेर मनाऊ भन्ने खालको कोटेसन पनि त्यति नै हाइपमा छ। यो चाहिँ धेरै खालले चाहिँ एउटा माहौलको प्रोग्राम अथवा आफ्नो निम्ति चाहिँ एउटा मेमोरी चाहिँ क्याच गर्ने चाहिँ अवधि छ। त्यसैले वेबसाइटमा सबै डिटेलहरू छ, तपाईँहरू त्यहाँ जानुहोस्, तपाईँलाई जुनमा इन्ट्रेस्ट लाग्छ, तपाईँलाई भोलिन्टियर भन्न मन लाग्यो रोबोटिक्सको म भोलिन्टियर बस्यो भने त्यहाँ फर्म भर्न मिल्छ, हाम्रो साथीभाइहरूले तपाईँलाई रिप्लाई गर्नुहुन्छ, तपाईँलाई प्रोग्राममा म डायलग एन्ड डिबेटहरूमा म सरिक भएर म केही कुरा चाहिँ संवाद गर्न चाहन्छु भन्नुभयो भने तपाईँले ती सबै कुराहरू हामीले फेसिलिटेट गरेका छौँ, त्योमा सरिक भएर गर्न सक्नुहुन्छ।
1: विकृतिमण्डलको प्रोग्राम भन्ने बित्तिकै पहिला हामी एक्जिबिसनको कुरा पढिसक्थ्यौँ, किनमेलको कुरा एक्जिबिसन भन्दा पनि, पछि आएर यो जुत्ता मेला प्रायः सधैँ चलिरहेको हुन्छ, मोटरसाइकलको एक्सचेन्ज मेला पनि सुन्थ्यौँ, यसपालि त

0: बुद्धिको एक्सचेन्ज हुने भएछ होइन,
1: बुद्धिको एकदमै त्यो अनुभवको सपनाहरूको, अनि त्यो त फ्रस्ट्रेसन फ्याँक्ने ठाउँ भन्छु म त्यसलाई, किनकि मानिसहरू हामी साँच्चै ओरेड भएको छौँ कि कसैले पनि कसैलाई रोकिएर टाइमै नदिने, डेडिकेटेड नहुने, इस्युहरूमा डिप नजाने हाम्रो पुरानो समस्या भएको छ। तपाईँले अगाडि प्रारम्भमा पनि भन्नुभएको थियो हामी एउटा ट्रेन्डको शिकार भएको छौँ धेरै चिजहरूलाई। मलाई लाग्छ त्यो दिन सबै कुराको समाधान त नहोला तर एउटा गुड स्टार्टअप चाहिँ हुन्छ।
0: सुरुवात त शुद्ध मात्रै हुने हो, कम्तीमा सोचौं के गरौं भन्ने हो, र अभिभावकका लागि विद्यार्थीका लागि जेठको 1 गते 2 गते र 3 गतेको एउटा चुलो निम्तो कति बजीबाट शुरू हुन्छ?
1: हामीले त्यसलाई बिहान 10 बजीबाट शुरूआत
0: 10 बजीबाट शुरू हुन्छ। विकृति भन्नमा तपाईँले भर्खरै एसई दिनुभएको छ अथवा 12 कक्षाको इक्जाम दिनुभएको छ अथवा पढ्नु भएको छैन, तपाईँले कति पनि पढ्नु भएको छैन, तपाईँको पढाइमा रुचि छैन भने पनि मेरो विचारमा तपाईँ त्यहाँ जानुभयो भने नेपालको अबको शैक्षिक बाटो कस्तो हुनुपर्छ भने तपाईँले नपढेर केही पनि भएन, सबै मान्छेले पढ्नै पर्छ भन्ने छैन, होइन त्यो हाम्रो एकाडेमिक क्वालिफिकेसन चाहिन्छ भन्ने पनि छैन, तर तपाईँले बुझ्नुभयो भने एकजना ट्याक्सी चलाइरहनु भएको दाई 21 दिन भिकुटी मण्डलको 1 गते ट्याक्सी अडाउँछु र म त्यो मेला चलिरहेको रहेछ तपाईँले बुझ्न जानुभयो भने आउनै पर्छ, तपाईँको छोराछोरीले एससी दिँदै हुनुहुन्छ, आउनै पर्छ तपाईँको छोराछोरीले के अरे प्लस टू दिँदै हुनुहुन्छ भने के कतातिर गइरहेको छ समाज भन्ने कुरा तपाईँले बुझ्नुहुन्छ। यो चाहिँ यहाँ ठ्याक्कै विद्यार्थी नै जाने अभिभावकै जाने भन्दा नि विद्यार्थी नभएकाहरू र अभिभावक नभएकाहरूले पनि के भन्दा यो सिकाइले हाम्रो भविष्य कता जाँदो रहेछ भन्ने कुरा तपाईँले थाहा पाउनुहुन्छ, अनि त्यो कुरा तपाईँले थाहा पाउनु भएको कुरा चाहिँ भान्जीलाई भनिदिनु भयो भने, भतिजीलाई भनिदिनु भयो भने, बुहारीलाई भनिदिनु भयो भने, म अस्ति भ्रिकेट मन गएको थिएँ यस्तो यस्तो रहेछ नि त, यो मैले सुनेको है, यो त प्रकाशित सुने हो कि होइन, के पूर्व प्रधानमन्त्री केपी ओलीले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ अरे एमसीको रूपमा।
1: जो हाम्रो पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा उहाँ सबैभन्दा अपडेटेड भर्सन हो, हरेक कुरामा उहाँलाई हामी हेर्न सक्छौ। जो त्यो एउटा बिग कास्टिङ हुन्छ नि त त्यो दिनको हाम्रो प्रोग्राम चाहिँ त्यो फेममा चाहिँ
0: सूर्य मात्र हो कि थाहा छैन, सरप्राइज पनि होला यो, तर त्यो दिनमा चाहिँ सबै प्रमुख अतिथि हुने पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ एज अ कार्यक्रम होस्ट भन्दाखेरि होइन मैले त्यो राजा राजनले रेडियोको चाहिँ 1200 गाइजुदा चलाएको फिल भइरहेछ क्या मलाई, होइन त्यो भइदियोस् न अलिकति
1: प्रोग्रामलाई। हामीले जस्तै हामीले के बनायौं भने एउटा कार्यक्रममा सञ्चालक हुन्छ, धेरै ठूला मान्छेहरू सबै अतिथि प्रमुख अतिथि हुन्छन्, पालै पालो बोल्छन्, ए बोल्नु नपाउँदा अर्को मन कोडिन्छ, प्रमुख अतिथि भएको मान्छे अन्त्यमा आउँछ लामो बोल्छ, त्यो होइन। हामीले यो प्रोग्रामलाई चाहिँ एकदमै सरप्राइज, एकदमै इन्ट्रेस्टिङ प्रोग्रामहरू चाहिँ एकदमै हामीले घटनाक्रमहरूलाई सामान्य लिनुपर्छ भन्ने हिसाबले हामी प्रयास गर्ने मोडमा छौँ।
0: र मैले मोहन तपाईँको केन्द्रीय सदस्य अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी हुनुहुन्छ केन्द्रीय सदस्य मोहनले पनि मलाई छोसो कुराकानी गरेको सुनेको थिएँ, सधैँ हामी यस्तो प्रकारहरूमा गर्ने भनौँ न राजनीतिक आस्था बोकेका कलाकारहरू मात्रै त्यो स्टेजमा पढ्थे, यसपालि चाहिँ युवाको आस्था बोकेको, विद्यार्थीको आस्था बोकेको, नयाँ पुस्ताको आस्था बोकेको को चाहिँ बढी बाहुलता छ र सँगसँगै विचार चाहिँ अलिअलि आइ नै हाल्छ। यो चाहिँ मलाई अर्को रमाइलो लाग्यो खास,
1: किनभने हामीले यसलाई जोड्नु चाहिँ कसरी पर्दो रहेछ भने जस्तै पोलिटिकल पार्टीहरू किन मानिसहरूको त्यो फ्लेभर भन्छ नि त्यो गुड फ्लेभरको एकदमै चाहिँ एकदम चाहिँ हगिङ फ्रेन्ड बन्न सकेनन्, अगमाल गर्ने टाइपको साथीहरू किन सिम्पल बन्न सकेनन् भने हामीले सधैँ आफ्नो त्यो थटलाई मात्रै हामी प्रस्तुत गर्न खोज्दो रहेछ। जस्तै त्यही गीतहरूबाट मान्छेहरूले क्रान्ति गरायो भने त गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, होइन यो देशको मुहार फेर्नलाई उठ, हातमा कलम हुनेहरू कलम लिएर उठ, साथमा केही नहुनेहरू आवाज लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, बुद्धिजीवीहरूले कलम चलाए, श्रमिक मजदुरहरूले श्रम गरिरहेको ठाउँबाट क्रान्तिको निम्ति उभिए, यी सधैँ प्रिय छन्। तर सँगसँगै हामीले प्रोग्राम कुन चरणमा गरिरहेका छौं, मन बलिएको बेला, मानिसहरूलाई दिक्क लागेको बेला,
0: मन आत्तिएको बेला,
1: युवा विद्यार्थीहरू ओरिएट भएको बेलामा, हावा जस्तै मलाई उड्न मन छ नि जोन चामलिङसँगै गीत गाउँदा, होइन कुनै बेला अनुप्रस्थको एकदमै त्यो एकदम हाइप कसो हुन्थ्यो दिन यस्तो पनि रहेछ यो गीतहरूले साँच्चै छुन्छ क्या द एलिमेन्ट्सको गीतहरू पुतली चाहिँ रियल भाइब छ कि हामीले जोड्न मात्रै खोजायो कि मैले अगाडि पनि भनेको थिएँ नि एउटा कम्बो आजभोलि रेस्टुरेन्टतिर तपाईँ जानुभयो भने कम्बोमा पाउँछ नि दुईटा डल्ला एउटा एउटा के एउटा
0: चाउमिन
1: सारा यो के भने कम्बो प्रोग्राम हो क्या गेटबाट निस्किँदाखेरि नहोस् क्या एकदमै
0: चिलाक्स टाइपको
1: आज चाहिँ मलाई दामी ठाउँमा आए भन्ने परिस्थिति चाहिँ हामी निर्माण गर्न खोजिरहेका छौँ
0: त्यही कुरा सुनेर आज खुल्लु डटकममा तपाईँलाई बोलाएको हो मलाई चाहिँ यो र ढाँट्नु हुँदैन किन हाम्रो किरण केसीराईले भन्नुहुन्छ कि दिन मरे जानुपर्छ किन ढाँटे भन्नुहुन्थ्यो र यो प्रमोसनल प्रोग्राम नै हो आज नियत बस्ने हामीले अखिलले विद्यार्थी संगठन अखिलले चाहिँ जुन भिकुरी बनाउ प्रोग्राम गर्दैछ यो प्रोग्राम नेपाल विद्यार्थी संघले पनि गरिदियोस् यस्तै प्रोग्राम के अरे अखिल क्रान्तिकारीले पनि गरिदियोस् यस्तै कार्यक्रम राप्रपाको सँग सम्बन्धित पार्टीहरूले पनि गर्छन् केही फरक पर्दैन जसले सोसाइटीलाई राम्रो इम्प्याक्ट पार्छ होइन त यहाँ तपाईँ आस्था बोकेर आउनु पर्दैन र आस्था बोकेर फर्किनु पर्दैन होइन कि पर्छ पर्छ
1: सपना बोकेर उत्सुकता बोकेर आउने आशावादी बनाऊ अभियान थियो निराशा भनेको खतरनाक रोग हो
0: र यो कुरा चाहिँ मलाई लागेको छ यदि कुनै पनि गाउँपालिकाको जिम्मेवार अध्यक्षले उपाध्यक्षले अथवा त गाउँपालिकामा तपाईँ चल्लो पुर्दो पार्टीको नेता हुनुहुन्छ अथवा तपाईँ गाउँपालिकाको चाहिँ चल्लो पुर्दो वडाध्यक्ष हुनुहुन्छ वडा सदस्य हुनुहुन्छ भने यो हेर्नु राम्रो कारण जति मल्टिप्लाई गरे पनि केही फरक पर्दैन क्या होइन कसैलाई त्यो क्रेडिट दिइराख्नै पर्छ भन्ने छैन क्या मलाई एउटा कुरा के थाहा मलाई एउटा कुरा के विश्वास छ भने थाहा छ भन्दा नि भरतमोहन अधिकारी सायद अर्थमन्त्री हुनुहुन्थ्यो होला मनमोहन अधिकारी प्रधानमन्त्री हुन्थ्यो होला सायद एमालेको नौमिनी कालमा
1: 51
0: सालको कुरा त्यो बेलामा चाहिँ के अरे आफ्नो गाउँ आफै बनाऊ भनेर अभियान सुरु भयो क्या हो सायद त्यो बेला 300 रुपियाँ दिन्थ्यो तीन लाख रुपियाँ दिन्थ्यो अरे
1: एउटा
0: गाविसलाई अनि त्यो बेलामा चाहिँ बुढा आमा बुवाको लागि वृद्ध भत्ता भनेर कति थियो
1: 100 रुपियाँ
0: झट्ट त 100 रुपियाँ केही नै थिएन तर त्यसको मिनिङ आज भएर मेरो बुवा आमा आमा लगभग 74 वर्षको हुनुभयो बुवा 82 वर्षको हुनुभयो बुवा आमाले वृद्ध भत्ता बुझ्नुहुन्छ अनि मलाई एकदम रमाइलो लाग्ने चाहिँ म आमा बुवाको कान्छो छोरा होइन अनि म गाडी चढेर आमालाई भेट्न चाहन्छु होइन अनि आमाले मलाई खुसुक्क तँलाई अलिक दुःख छ होला ला आफ्नो पैसा दिनुहुन्छ क्या त्यो पैसा म लिन्छु क्या फेरि मेरो श्रीमतीले आमालाई सुन आमालाई वृद्ध भत्ता आएको पैसा नि किन लिया भन्छ होइन आमाको यसमा चाहिँ आमाको माया छ क्या आमाको इमोसन छ मैले छोरालाई पैसा दिएँ भन्ने कुरामा क्या होइन कस्तो ठुलो मिनिङ लाग्छ होइन
1: अनि
0: मलाई अनि अहिले म जोड्न खोजेको चाहिँ यदि त्यो बेलामा 51 सालमा एउटा सुरुवात नभइदिएको भए अहिले गाउँमा जति पनि टोल टोलमा घर घरमा कम्तीमा नि पल्सर मोटरसाइकल होन्डा मोटरसाइकल यामाको मोटरसाइकल त पुगेको छ नि त कहीँ न कहीँ सुरुवात त्यो शून्यताबाट थियो
1: त्यो एउटा मोडेल थियो केही दिन अघि मैले इन्स्टाग्रामको रिलमा एउटा भिडियो देखेँ एकजना बाले पैसा गर्दै हुनुहुन्थ्यो उहाँले भ्याउनु भएन सँगै हिँड्नुभएको अर्को उहाँभन्दा अलिक कम उमेरको व्यक्तिलाई उहाँले दिनुभयो उहाँले पहिला एउटा बुढी औँठामा थुक लगाउनु भयो अर्कोमा लगाएर गर्न सुरु गर्नुभयो त्यहाँ 12,000 थियो मान्छेले कमेन्ट लेखे त्यहाँ अरू केही भनेको थिएन बा 3 महिनाको वृद्ध भत्ता बुझ्नुभयो त्यसैले एउटा ट्रेन्ड भनिसक्यो त्यसले एउटा अर्को के हो भने एउटा च्यालेन्जले किनभने यो प्रोग्राम कसरी आएको थियो भन्ने कुरामा हामी थोरै फ्ल्यासब्याकमा गयौँ भने एउटा थट बनेको थियो जसले चाहिँ यो कम्युनिस्टको विचारधारालाई एक्सेप्ट गर्छन् ती मानिसहरूले रिलेसन यी मानिसहरू चाहिँ एउटा उमेरमा पुगेपछि यी समाजका बोझ हुन् यिनीहरूलाई चाहिँ
0: 60
1: नागेपछि
0: सरकार
1: हामीले ठ्याक्कै त्यो टाइमले दिएको एउटा च्यालेन्ज थियो उहाँहरूले कार्यक्रम बनाउनुभयो र त्यो आज एउटा मुलुकको निर्माणको एउटा मोडेल भएको छ त्यस्तै यो इभेन्ट पनि अगाडि सुरुवातमा भन्नु भने विद्यार्थी मुभमेन्ट धेरै ठाउँहरूमा अहिले हामीलाई चाहिँ धेरैजनाले एप्रिसिएट गरिराख्नुहुन्छ। विद्यार्थी मुभमेन्ट भनेको ढुङ्गामुढा मुभमेन्ट हो, विद्यार्थी मुभमेन्ट भनेको ड्याङडुङ हो, विद्यार्थी मुभमेन्ट भनेको एकदम अराजक मुभमेन्ट हो। हामीले योबाट हामीले देखाउन खोज्दैछौँ कि यो मुभमेन्ट स्मार्ट मुभमेन्ट हो, यो नेभर इन्ड मुभमेन्ट हो र यो सधैँ जारी रहन्छ भन्ने हिसाबले यो कार्यक्रमको माध्यमबाट हामीले प्रमाणित गर्ने हामी प्रयास गर्नेछौँ। र प्रारम्भमै तपाईँले भने जस्तै शुरूआत कसले गर्यो होइन, आफूले के गर्यौं भन्ने विषयमा यसलाई अपग्रेड गर्दै लग्दाखेरि
0: अनि एक कुरा जोड्न खोजेको जस्तो संघीय सरकारहरूले गर्न सक्नुहुन्छ, अहिले संघीयता भरे नेता पालिमा छ भनेर संघीय सरकारले यस्तो कुरा संघीय सरकारले यस्तो कुराहरूमा अप्लाई गरिदियो भने किन यो राम्रो काम हो क्या। साँच्चै नै युथ एजुकेसनलाई अहिलेको विद्यार्थी भाइ बहिनीहरूलाई के अरे हामी त्यसलाई संघीयतामा लग्यौं होइन, आफ्नै टोलमा आफ्नै घर अगाडि मुख्यमन्त्री हिँडिरह हुन्छन्, मन्त्री हिँडिरह हुनुहुन्छ होइन, उहाँले पनि यो मैले भिखुरी भन्नमा पछि हुने प्रकारलाई एउटा ओनरसिप लिइदिनु र आफ्नै टोलमा गरिदिनु भयो भने बिजनेसको विद्यार्थी अथवा गण्डकी प्रदेशको विद्यार्थीले गण्डकी भित्रै सम्भावना देखोस् न, सुर्खेत होइन कर्णाली प्रदेशको विद्यार्थीले कर्णाली भित्रै सम्भावना देखोस् न, उनले सम्भावना देख्नको लागि फेरि भिखुरी भन्नमा आउनु नपरोस्। जस्तो तपाईँको यदि सुर्खेतको विद्यार्थी फेरि सम्भावना देख्न काठमाडौँमै आउनुपर्छ भने अहिले सुर्खेतको मुख्यमन्त्रीको झण्डा हाल्न तपाईँले हिँड्नुको कुनै औचित्य छैन। मैले चाहिँ एउटा सेम्पल प्रोग्राम भएको हुनाले, यो पाइलट प्रोग्राम भएको हुनाले मलाई खासमा तपाईँको मेरो सम्बन्ध मनले जोडिदिनु भएको ल न, यो चाहिँ मेरो रिक्वेस्टमा यो प्रोग्रामको लागि चाहिँ जसरी हुन्छ सफल बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ मैले थप कुराकानी गर्न खोजेको। रेडियो हरिको स्टुडियो कमेडी हाइट नारायण मार्ग बानेश्वरबाट बोलिरहेको छु, स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र र प्रकाश सिंह सँगै हुनुहुन्छ। खुल्लो झट्काउनको साथमा रहनुहोस्।

गरी सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन cooldhuli.com

0: tragedy attracts them.
1: हामी रेडियो रेडियो स्टुडियो कमेडी हाइट नारायणस्थल मार्ग बालेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा प्रकाशजी, प्रकाश पौडेल, हिमालय अखिल. हिमालय अखिल भन्दा के फरक पर्दैन?
2: पर्दैन.
1: हिमालय अखिल होइन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी के अरे पाँचौं भन्दै पहिला पहिला प्रकाश पौडेल सचै हुनुहुन्छ. तपाईँ गण्डकीको प्रदेशको प्रमुख पनि हुनुभयो.
2: यो
1: अगाडि हुनुभयो. तपाईँको घर चाहिँ म्याग्दी
2: म्याग्दी बेनी
1: बेनी. अनि रमाइलो अलिकति इन्फर्मली कुराकानी गर्यो. एक दिन भयो नि तपाईँ रेडियो पहिला नै प्रोग्राम चलाउनु भएको छ.
2: हो, ब्याक टु 13-14 वर्ष अगाडि.
1: हजुर.
2: एक दिन के थियो भने म त्यति बेला रेडियोमै भर्खर म उतातिर म्याग्दीतिर बोलिरहेको थिएँ. हामी एउटा इन्सिडेन्समा चाहिँ 3-4 महिनालाई काठमाडौँमा थियौँ. एउटा कार्यक्रमको क्रममा यस्तै ठाउँमा भेट भयो. मलाई एकदम कल भइरहेको छैन. मलाई कसले सजेस्ट गर्नुभयो म रेडियो अडियोमा पुगेँ. त्यति बेला रेडियो अडियोको बानेश्वरमा
1: तल
2: त्यहाँ चोकमा थियो रेडियो अडियो. गएको दिनमा प्रोग्राम बनायौँ हामीले, बोल्यौँ रेडियो अडियो. यो त भयङ्करै थियो. तपाईँलाई हामीले धेरै सुनिरहेका थियौँ. अनि कुरा के भयो भने अर्को पनि प्रोग्राम अब आफ्नो प्रोग्राम रेडी गर्ने भन्ने भयो. तर समयक्रमले यहाँको प्रोजेक्ट अथवा जो जो कामको लागि हामी आएको थियौँ त्यो लामो समय रहेन. अनि ब्याक टु होम हुने परिस्थिति बनेर रेडियो अडियोको एक दिनको पाहुना बनाएको थियो. आज तपाईँसँग बोल्न पाउँदा यो त धेरै खुसीको कुरा छ मलाई.
1: मलाई चाहिँ एक समय यस्तो थियो, हामी कोभिड पछि अब हाम्रो सोसाइटी कतातिर जान्छ, हामीसँग भएको फ्रस्ट्रेसनले के कुरा जन्माउँछ भन्ने कुरा अझै पनि एउटा निश्चित भएको छैन. होइन, एउटा फेजमै हामी गुज्रिरहेका छौँ. अनि एक समय यस्तो थियो कि भ्याली बाहिर रेडियोमा काम गरेका साथीहरूको लागि पहिलो चोइस, पहिलो रोजाई रेडियो अडियो भन्ने हुन्थ्यो. अनि मलाई अहिले पनि गर्व लाग्छ, धेरै साथीहरू आउनुभयो. मैले तपाईँ म्याग्दीको साथी भन्ने बित्तिकै चाहिँ मैले प्रदीप कार्कीलाई सम्झेँ.
2: प्रदीपजी परिवारसहित उहाँलाई कार्यक्रमको माध्यमबाट धेरै सम्झना लाग्छ.
1: मलाई कार्यक्रमबाट भन्दा नि मलाई यो चाहिँ मैले एउटा सृजना गरेको एउटा आधार स्तम्भ मात्रै हो प्रकाशजी. अनि यहाँबाट थुप्रै साथीहरू हुर्किनुभयो, अघि बढ्नुभयो. मलाई यो मेरो सृजनाप्रति गर्व लाग्छ क्या. म्याग्दीबाट प्रदीप काठमाडौँ आए. अनि काठमाडौँ कसरी रिफर गरे अनि म आइपुगेँ. क्लियर लाइन थियो, म जापान जान आएको, जतिन्जेल काम गर्छु, म इमान्दार काम गर्छु, मलाई काम दिनुहोस् भन्नुभयो. के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ हामीलाई रेडियोमा चाहिँ गीत चाहिँ रेन्डमली हाल्नु हुँदैन, सिलेक्सन गरेर हाल्नुपर्छ भन्ने थियो क्या हामीलाई. अनि त्यसो यो काम गर्नुहुन्छ अनि गर्छु भने है प्रदीप रेडियोमा काम गरिन्छ. प्रदीपसँग मेरो एकदमै इमोसनल अर्को एट्याच भयो. मैले भन्दाखेरि मलाई गर्व लाग्छ. पहुँची हुनु साथीलाई फाइनेन्सियल एकदम क्राइसिस थियो, अहिले भन्दा पनि धेरै क्राइसिस थियो त्यो बेलामा. अनि मैले सुनेको छ प्रदीप त्यहाँको हुने खाने उनको त्यो बेलामा यामा मोटरसाइकलको सोरुम थियो म्याग्दीमा. आई थिङ्क त्यो बेलामा इन्स्टिट्युटहरू के थियो होइन. अनि मैले थाहा थियो कि प्रदीपको एकाउन्टमा पैसा थियो. ऊ रेडियो जागिरे अनि सापट्टि म भन्दैछु. अनि एकजना भाइलाई गाह्रो भयो अफिसमा. अनि गाह्रो भएपछि अनि पैसा छैन. अनि मैले भने अनि मैले प्रदीपलाई प्रदीप तिम्रो एकाउन्टमा कति छ भने 15-20 हजार होला सर भने. अनि मेरो भाइ जसलाई गाह्रो भएको थियो कति भनेको 2000 चाहिन्छ भने होइन 2000 नि 5000 लैजाउँ. प्रदीप जाउँ न 5000 लिएर आऊ भने ऊ काम गर्दै थिएँ नजिकै पिपल बोर्डतिर काम गर्दा एटिएमबाट उसले 5000 रुपियाँ लिएर आएँ. होइन उसले एउटा अलिक सेन्टिमेन्टल गर्छु टराएको थिएँ क्या. अनि मलाई चाहिँ रेडियो अडियो सृजना चाहिँ मैले गरेँ, एउटा एउटा एउटा इनिसिएसन चाहिँ मैले लिएँ. यो मेरो मात्र होइन है, होइन यहाँ आउने धेरैको पसिना छ. अनि त्यो कुरामा चाहिँ प्रदीपलाई चाहिँ मैले त्यसरी सम्झिन्छु.
2: उहाँहरूले उतातिर पनि उहाँहरूको एउटा त्यो जोइन्ट प्रोग्राम थियो. उहाँको मलाई त्यो कमेडी नाम पनि याद छ, तारे. त्यो टाइटलबाट उहाँले गर्नुभएको थियो. धेरै मेरो एकदम मिल्ने साथी. आज धेरै वर्षपछि हामीले तपाईँको माध्यमबाट सम्झिन पाइयो.
1: के हुन्छ र यस्ता यी चाहिँ हामीले एउटा साथीका बारेमा कुराकानी गर्यौँ. मेरो विचारमा पर्सि 1 गते 2 गते 3 गते भिकुटी मण्डपमा जुन आयोजना हुँदैछ विद्यार्थीहरूको लागि आयोजना गर्न लागेको जुन कार्यक्रम छ, यहाँ पनि यस्तै अनुभवहरू, यस्तै भोगाईहरू, होइन यस्तै सपनाका कुराहरू होइन काहीँ न काहीँ त्यहाँ जोडिन्छन् होला। त्यसैले मैले फेरि पनि मैले प्रकाशजीको अनुभवमा प्रकाशजीलाई साक्षी राखेर भने तपाईँ आस्था बोकेर नआउनुहोस्, विचार बोकेर नआउनुहोस्, सम्भावना के हुन्छ कि केही सिक्न पाइन्छ कि, खाली दिमाग लिएर आउनुहोस् र केही भरेर जानुहोस् भन्ने कुरा चाहिँ जोड्न चाहिन्छ। के
2: भन्नु
1: इलाबोरेट गर्नु नि त अन्त्यमा अझै छ समय छ।
2: यो हामीहरूले प्रारम्भमा पनि त्यही कुरा गरेका थियौँ, यो चाहिँ एउटा पारिवारिक कार्यक्रम हो, यो एउटा सपना छ भने त्यसलाई पूर्ति गर्ने, अलि निराशा छ भने जाग्ने, र यो यसलाई एउटा चाहिँ के भन्छ एउटा मोटिभेटर अथवा एउटा स्टार्टअप अलि गर्न चाहेकोहरूलाई मोटिभेट गर्ने र नसकेकोहरूलाई चाहिँ एउटा स्टार्टअप गर्ने चाहिँ एउटा सही बिन्दु यो कार्यक्रम बन्न सक्छ। सबै अभिभावकहरू आफ्नै सम्झेर आउनुहोला, वातावरण एकदमै त्यो सुमधुर बन्नेवाला छ।
1: प्रकाशजी पनि नेपालभित्रै कलेजहरू छन्, नेपालभित्रै राम्रो पढाइ हुन्छ र नेपालमै सम्भावना छ भन्ने कुरा काहीँ न काहीँ तपाईँलाई मोटिभेट गर्छ एउटा प्रकारमै भन्ने लाग्छ हो।
2: एकदमै हामीले त्यही भनिरहेका छौँ, जस्तै हामी निराश किन भयौँ त भन्दाखेरि युनिभर्सिटीहरूले सानो सानो कुरामा यिनीहरू चुकिरहेका छ। त्यसैले हामीले अखिलले क्लियरली हामीले भनिसकेका छौँ कि अब विश्वविद्यालयको कुलपति देशको प्रधानमन्त्री पनि होइन, बोर्ड अफ ट्रस्टीको माध्यमबाट खुल्ला प्रतिस्पर्धाबाट चलाउनुपर्छ, एउटा अवधारणा पत्र निकाल्यौँ हामीले। कहिलेकाहीँ के हुन्छ भने मेनिफेस्टो कमजोर हुँदाखेरि त्यसलाई मान्छेहरूले त्यो हेर्दैनन् क्या, नहेर्दिने काम भएको छ। म तपाईँको कार्यक्रमको यो मार्फतै मैले भन्न चाहन्छु, हाम्रो त्यो एउटा त्यो क्याम्पेनिङ पनि हो, हाम्रो एउटा मोडर्न रेभोल्युसन पनि हो। हामीले निष्कर्ष निकालिसकेका छौँ, एजुकेसनमा जब पर्याप्त बजेट हुँदैन त्योपछि हामीले केही काम गर्न सक्दैनौँ। कम्तीमा शिक्षाको बजेट 20% भन्दा माथि हुनुपर्छ, जसले विश्वविद्यालयलाई बल्ल सही अवस्थामा पुर्याउन सक्छ। त्यहाँ सिग्नेचर क्याम्पेनिङ पनि हुन्छ क्या, विश्व देशको एजुकेसन बजेट 20% हुनु पर्यो, अनि बल्ल विश्वविद्यालयमा चाहिँ प्राइभेट प्रोग्राम र अर्को सरकारी प्रोग्राम हुँदैन क्या। बीबीए पनि विद्यार्थीले 10,000 पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या, वार्षिक निशुल्क पढ्ने ठाउँ हामी पुर्याउन चाहन्छौँ क्या। त्यो भएर यो चाहिँ विश्वविद्यालयहरूको अवस्थालाई छङ्ग लिएर अगाडि देखाउने भन्छ नि सरकारवाला चाहिँ, यति गर्दा पनि होइन अब हामी निराश हुने कि चेन्ज गर्ने भन्ने अप्सन हामी सँगै रहन्छ त्यति बेला।
1: अर्को एउटा अनुरोध चाहिँ सरकारी स्कूलको सुदृढीकरण अथवा शुद्धिकरण, एजुकेशन अहिले कस्तो डरलाग्दो भयो नि त, यसमा चाहिँ तपाईँहरूको यसमा के डिबेटहरू हुन्छ?
2: हामीले योमा हामीले धारणाहरू पनि राख्दै आइरहेका छौँ। यो के हो भने सरकारी शैक्षिक संस्थाहरूलाई सबलीकरण गर्नको निम्ति प्रष्ट रूपमा पहिलो कुरा शिक्षकहरूमाथि हामीले दिइरहेको सेवा सुविधा, हामीले बनाइरहेको नियम कानून, हामीले बनाइरहेको उहाँहरूमाथि लिइरहेको इक्जाममा हामी रेटिङ गर्न आवश्यक छ। यसलाई आकर्षक पेसा बनाउन आवश्यक छ, यसलाई फाइनेन्सियल हिसाबले होस् र प्रतिस्पर्धाको हिसाबले, यसलाई कोटा सिस्टममा ढाल्ने, यसलाई अनेक ठाउँमा प्रपञ्च गर्ने रोक्ने कुराले यो सम्भव हुँदैन। यसलाई एकदमै हरेक विश्वविद्यालयको टप विद्यार्थी चाहिँ टिचर बन्न मन लाग्ने गरी सबै खालका सेवा सुविधा क्लियर गर्नुपर्छ। दोस्रो कुरा, एउटा टाइम अवधिसम्म चाहिँ सरकारी स्कूलको सरकारवाला चाहिँ समाजका प्रतिष्ठित मान्छेहरू अनिवार्य बन्न आवश्यक छ। यसले हामी अधिकारको कोणबाट पनि कतिपयले बहस गरेको पाउँछौ, हाम्रो सरकारी विद्यालयहरू किन गुणस्तरहीन हुने अवस्थामा पुगे भने त्यसको सरकारवालाहरू कमजोर मान्छेहरू थिए, जसलाई एबीसीडी आउँदैन थियो अभिभावकहरू, उहाँका सन्तानहरू त्यहाँ पढ्थे। सरकारवाला कमजोर हुँदाखेरि टिचर अथवा त्यहाँ जसले शिक्षा दिइरहे ती मान्छेलाई जे गर्नुपर्ने छुट भयो अथवा गुणस्तरमा जान प्रयास भएन। त्यसले हामी यो हाम्रो एउटा आह्वान पनि हो, त्यसैले यो पोलिसीमा चाहिँ कम्प्लिट फ्री फाइटको माध्यमबाट पूरा आज भइरहेको सेवा सुविधामा डबल गर्नुपर्छ टिचरहरूको तलब, र जति पनि आज स्कूलहरूमा चाहिँ पुराना शिक्षकहरू हुनुहुन्छ उहाँहरूलाई ससम्मान, उहाँहरूको अनुभूतिलाई सम्मान गर्दै, उहाँहरूको योगदानलाई सम्मान गर्दै, उहाँहरूको भरण पोषण सहितको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्छ
1: भन्ने विषयमा नि छलफल
2: छलफल छलफल यो त अनिवार्य। स्कूल शिक्षा ठिक नहुँदासम्म अनि कसरी हामी विश्वविद्यालयसम्म पुग्दाखेरि हामी ठिक हुन्छ?
1: हुन त यो प्रश्न मैले पहिला सोधेको पनि हुन्थ्यो होला, खास यो फरक किसिमको आइडिया चाहिँ कसरी जरुरी प्रकाश कि
2: यसलाई हामीले अझ हामीले ठ्याक्कै यसलाई कसरी हेर्यौँ भने धेरैले क्वेसन सोध्ने, तपाईँलाई अझ एउटा कुरा बताउँ
1: गर्नु न,
2: हामीहरू म अरुणाइसनको प्रवक्ता हुँ, धेरै पत्रकार मित्रहरूसँग म चिन्जा नै मैले गर्न चाहिनँ किनभने हाम्रो त्यो लेभलै भएको थिएन, बीचमा हामी हराइरहेका थियौँ। जबरजस्ती मित्रवत भावनाले कुनै टेलिभिजनमा गएर कुनै अनलाइनमा गएर अन्तर्वार्ता दिने कुराले कुनै तोक राख्दैन। त्यसैले हामी एउटा इभेन्टबाट एउटा कहीँबाट हुन्छ नि त आउँछ नि हावा चिसो बतास क्या एकदम अप गर्मी भइरहेको बेला चिसो बतास आए जस्तो त्यो बतास बनेर हामी आउन चाहन्थ्यौँ। यो हाम्रो कार्यक्रम त्यही हो एउटा सम्भावना एउटा ऊर्जा र एउटा छलफलको विषयवस्तु क्या कम्तीमा आज सामाजिक सरोकार राख्ने जुनसुकै क्षेत्रमा पनि मलाई लाग्छ यो विषयमा बहस भइरहेछ। हामीले त्यही कोणबाट परिकल्पना गरिरहेको कार्यक्रम हामीले भन्यौँ नि अब कति चाहिँ यस्तो होइन त्यस्तो होइन भने कति आफूले आफूलाई दावी गर्नु त केही गरेर देखाउन त हामी सक्दैनौँ त अलिक क्रिएटिभ हौ अलि दुई स्टेप अगाडि गएर सोचौँ। कलेजतिर पढिरहेका हाम्रा धेरै साथीभाइहरू आज यो इभेन्टका हरेक कोण कोणमा रहेर काम गर्नुभएको छ टिममा बसेर किनभने सबैभन्दा क्लियर पिक्चर उनीहरूसँग छ नि त त्यसैले हामीले त्यसलाई प्रायोरिटी दिइराखेका छौँ। यो कार्यक्रम चाहिँ विद्यार्थीको बीचबाट जन्मेको कार्यक्रम हो जो चाहिँ भर्खरै कलेज पढ्न आए हामीले उनीहरूमा उनीहरूलाई चाहिँ उनीहरूको साथीहरूले फलो गर्ने रिजन देखेनौ त्योपछि रिजन जरुरी छ भन्यो र हामीले यो कार्यक्रम परिकल्पना गर्यौँ।
1: रविन्द्र अब हामी विदा माग्दा हुन्छ रविन्द्रको संकेत हुन्छ भन्ने पनि छ। प्रकाशजीलाई धेरै धेरै धन्यवाद यो समयका लागि र तपाईँको प्रोग्राम साँच्चै सफल रहोस्। यो चाहिँ एउटा विद्यार्थी संगठनको मात्रै कार्यक्रमको रूपमा यो चाहिँ भन्दा पनि यो समग्र विद्यार्थीका लागि बनाइएको अर्को विद्यार्थीले तयार गरेको कार्यक्रमको रूपमा अहिले यो चाहिँ तपाईँको वार्षिक क्यालेन्डर भइदियोस्। रेडियो अडियो खुल्लुज.com र खुल्लुज.com प्रसारण गर्ने त्यसै प्रकार लोकप्रिय एफएम स्टेशनको तर्फबाट यो कार्यक्रम सफलताको म कामना दिन्छु तपाईँलाई। सबैको लागि धन्यवाद तपाईँलाई।
2: हजुरलाई पनि धेरै धन्यवाद। तपाईँलाई म धेरै पहिलाबाट सुनिरहन्थेँ आज तपाईँसँग घण्टौं गफिने अवसर मिल्यो यसको लागि रेडियो अडियो परिवार श्रोताहरू सबैलाई धन्यवाद र अन्तिममा अभिभावक र विद्यार्थीहरू सबैलाई ZH1-3 काठमाडौँको भिरपुडी मण्डप यहाँ सहभागी हुनेहरू जो चाहिँ भर्चुअली त्यहाँ घरमा हुनुहुन्छ अथवा काठमाडौँबाट बाहिर हुनुहुन्छ हाम्रो अनेरा सुबिको फेसबुक पेज छ हाम्रो इन्स्टाग्राम छ हाम्रो वेबसाइट छ त्यो सबैमा तपाईँहरू चाहिँ सर्च गर्नु अहिले तत्कालै रेडियो सुन्दै हुनुहुन्छ भने नेपालीमा सर्च गर्नु त्यहाँ हाम्रो पेजहरूमा एभ्रिथिङ अपडेट छ र त्यो कम्प्लिट लाइभ कास्ट चाहिँ हाम्रो त्यहाँ हुनेछ।
1: हामी सबैजना मैले मोहनलाई पनि सम्झिनुपर्छ
2: मोहन संग्राम हाम्रो खोटाङ निवासी अखिल हाम्रो केन्द्रीय सदस्य सही कविता वाचक कुनै बेला राष्ट्रिय
1: बोलेपछि प्लान मोहनलाई पनि यसको लागि धन्यवाद भन्दै हामी सबैजना खुल्लु.com एकैसाथ बिदा हुन्छौँ। नमस्कार शुभरात्रि।
0: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ सुनौ कन्फ्युजन ग्याप सोलुसन खुल्दुली.com ग्याप सोलुसन खुल्दुली.com

0: रेडियो आदिखोला 105.4
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686647। सार्वजनिक सुनवाई सम्बन्धी सूचना यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मिडिया प्रणाली वालिङ स्याङ्जा। घर बनाएर सकिन थालेछ नि माइलाबा, अब फलाम र स्टिलको कामहरू बाँकी रहेछन् है?
2: हो नि नानी, आकर्षक डिजाइनका फलाम र स्टील का काम गर्ने ग्रिल को खोजीमा छु। तिमीले कतै चिनेकी छौ र?
1: हाम्रै वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिर को अगाडि छ गरुड कालिका ग्रिल उद्योग हो, त्यही जानु न। हजुरले खोजे जस्तै आकर्षक फलाम तथा स्टील का कामहरू हुन्छन्।
2: हजुर, ग्रहकालिका ग्रिल उद्योगमा टस, ग्रिल, सटर, च्यानल गेट, फलाम, स्टील सम्बन्धीका सामग्रीहरू आधुनिक र आकर्षक डिजाइनमा अर्डर अनुसार बनाइन्छ। विगत लामो समयदेखि यहाँहरूको सेवामा रहेको जानकारी गराउँछौ।
1: सम्पर्कका लागि अर्जुन प्रसाद खनाल मोबाइल नम्बर 98560-28005।
2: ग्रहकालिका ग्रिल उद्योग वालिङ 10 भकुण्डे शिव पार्वती मन्दिरको अगाडि।
3: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने?
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560-075656 र 98460-075656। आउनुहोस् आउनुहोस् आउनुहोस्।
2: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गतेसम्म।
2: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
1: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
2: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
1: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जली योग समिति जिल्ला स्याङ्जा,
2: कविता भूषाल अध्यक्ष महिला पतञ्जली योग समिति जिल्ला स्याङ्जा।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
3: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
7: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाई यति बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज आइतबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत संगीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म गीत संगीत,
2: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्बत 2083 साल वैशाख 27 गते आइतबार जेठ कृष्ण अष्टमी 10 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंह सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधान न्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट। कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी एकता प्रयास निष्कर्षविहीन। देउबा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि इन्टरपोललाई पत्राचार। राष्ट्रिय सरोकारमा राष्ट्रपाको नीति बहस। मनसून अवधिमा खडेरीको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको कुलो पक्की बनेपछि किसान उत्साहमा शीर्षकको शुभ समाचार।
0: बागमती प्रदेश सरकारले सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न भागमा रहेका परम्परागत तथा जीर्ण सिंचाई कुलो मरमत पुनर्निर्माण र स्तरोन्नति गरी पक्की बनाइएपछि स्थानीय किसान उत्साहित भएका छन्। वर्षौंदेखि बिग्रिएका कुलो सुधार भएसँगै खेतबारीमा बाह्रै महिना सिंचाई सुविधा पुग्न थालेपछि किसानमा खुशियाली छाएको हो। कृषि उत्पादन बढ़ाउने उद्देश्यले प्रदेश सरकारले चालू आर्थिक वर्षमा जिल्लाभर साना तथा मध्यम स्तरका सिंचाई योजना संचालन गरिरहेको छ। परम्परागत कुलोहरूलाई ढलान गरी व्यवस्थित बनाइदा पानी चुहावट कम हुनुका साथै खेतसम्म नियमित पानी पुग्न थालेको स्थानीय किसान बताउँछन्। हरिहरपुर गढ़ी गाउँपालिका दुईमा बागमती प्रदेश सरकारको 9 लाख रूपियाँ सहयोगमा रतनपुर सिंचाई कुलोको मरमत तथा पुनर्निर्माण भर्खरै सम्पन्न भएको छ। भत्किएर जीर्ण बनेको उक्त कुलोलाई पक्की ढलान गरी निर्माण गरिएको स्थानीय किसान तथा निर्माण उपभोक्ता समितिका सचिव हेमकुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बजेटबाट 135 मीटर लामो कुलो ढलान गरी निर्माण गरिएको छ। कुलो निर्माणपछि करिब 150 बिघा खेतमा सिंचाई सुविधा पुगेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष लाई अझ विशेष बनाउनुहोस् सीजी संग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर शर्मा प्रधान न्यायाधीश सिफारिश भएपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सर्वोच्चका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूबीचको वातावरण असहज बनेको छ। बिहिबार संवैधानिक परिषदले बहुमतबाट वरिष्ठताक्रम मिच्दै चौथो वरियताका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि उनको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ेका बेला न्यायाधीशहरूबीचको खटपट शुरू भएको छ। प्रधान न्यायाधीश प्रकरणले शुक्रबार मुद्दाको सुनवाईमै प्रभाव परेको थियो। शुक्रबार गोला तान्ने बेलामा प्रधान न्यायाधीशमा सिफारिश शर्माले नेतृत्व गर्ने अग्रसरता देखाएपछि अरू न्यायाधीशहरूले आपत्ति जनाएका थिए। 10 बजे नै सर्वोच्च अदालतको वेबसाइटमा आइसक्ने मुद्दाको पेशी विवरण 11:30 बजेसम्म पनि आएको थिएन। करिब 10 बजेतिर इजलास बस्न शुरू भइसक्नु पर्नेमा अबेर गरी मुद्दाको पेशी आउनुपर्ने कारण सर्वोच्चमा न्यायाधीशहरूबीचको खटपट परेको स्रोतले बताएको छ। इजलास तय गर्नु पहिले असमझदारी देखिएपछि कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र प्रधान न्यायाधीशमा सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा इजलासमा बसेका थिएनन्। उनीहरूले गोला नै तानेनन्। अर्का न्यायाधीश दिलप्रसाद श्रेष्ठ पनि शुक्रबार इजलासमा बसेनन्। उनी पनि प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको सूचीमा रहेका थिए। यस्तै कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सिफारिश भएका प्रधान न्यायाधीश शर्मालाई प्रश्न गरिन्। आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन, यस्तै न्यायपालिकालाई कार्यपालिकाको छाया पर्ने मनसाय देखियो। बार एसोसिएशनले भनेको छ प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरीको आह्वान पनि गरिएको छ। च्याट जीपीटीको स्क्रीनशट राख्दै उपसभामुखले लेखिन् प्रधान न्यायाधीश सिफारिश कार्यक्षमताका आधारमा शीर्षकमा विभिन्न उपशीर्षकमा आजको हिमालय टाइम्समा शर्मा प्रधान न्यायाधीशमा सिफारिश भएपछि सर्वोच्चका न्यायाधीशबीच खटपट शीर्षकमा खबर छापिएको छ।
3: निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको मारमा परेको निजी क्षेत्रले जेएनजी आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति बेहोरेको थियो। गत 21 फागुनको निर्वाचनपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ़ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था छ।
2: आन्तरिक विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास सफल हुन नसकेपछि नेपाली कंग्रेसमा समानान्तर महाधिवेशनको सम्भावना बढ़दै गएको छ। संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा जुटिरहँदा कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सम्मानजनक उपस्थिति बिना महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडानमा छ। निवर्तमान सभापति देउवा समूहको नेतृत्व हाल निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। खड्का पक्ष कतिपय नेताहरूले भने समानान्तर महाधिवेशनको तयारी समेत थालेका छन्। 11 चैत्र 2082 बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी 16 देखि 19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा 3 साता अघि क्रियाशील सदस्यताको अध्यावधिक अभियान समेत शुरू भइसकेको छ। जरा अभियान नाम दिइएको यो अभियान महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा देशभर चलिरहेको छ। पुराना क्रियाशील सदस्यहरूलाई डिजिटल प्रणाली मार्फत अध्यावधिक गर्ने काम जिल्ला जिल्लामा भइरहेको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका खड्का र डाक्टर शेखर कोइराला पक्ष भने यो अभियानमा सहभागी छैनन्। 21 फागुनको निर्वाचन अघि सिंगापुर गएका निवर्तमान सभापति शेरबहादुर देउवा र पत्नी डाक्टर आरजू राणा देउवा अझै स्वदेश फर्किएका छैनन्। अदालतको फैसलापछि पनि उत्तर पक्षका केही शीर्ष नेता 27 देखि 30 पुष 2082 भेरकुटी मण्डपमा भएको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई अझै स्वीकार्न तयार छैनन्। 4 वैशाख 2083 सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। तर पार्टी आधिकारिकता टुंगो लागे पनि कंग्रेसमा राजनीतिक विवाद भने झन चर्कदै गएको छ। संस्थापनेतर समूहका नेता विमलेन्द्र निधिले अहिलेसम्मको अवस्थामा थापा नेतृत्वको कार्य समितिलाई स्वीकारेर एकतामा जान नसकिने अडान राख्दै आउनु भएको छ। एकता प्रयास निष्कर्षविहीन कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छ।
3: देउवा दम्पत्ति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाण्डु स्थित नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउवा दम्पत्ति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकामा इन्टरपोल सचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाब सहितको विवरण बिहिबार महासचिवहरूलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पत्ति विरूद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पत्तिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरू सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्।
2: राष्ट्रिय सरोकारमा राष्ट्रपाको नीति बहस शीर्षकमा आजको गोर्खापत्रमा खबर छ। प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले राष्ट्रिय सरोकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श शुरू गरेको छ। मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले राष्ट्रपाले पार्टी संसद तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण शुरू गरेको छ। यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुरू गरेको छ। ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा शुरू भएको राष्ट्रपा संसदीय दलको मन्त्री सांसद पूर्व बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखलामा शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सुविता गौतमसँग सांसदहरूको अन्तर्क्रिया भएको हो। सो अन्तर्क्रियामा मन्त्रालयका काम क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्व बजेटका विषयमा छलफल भएको जनाइएको छ।
3: खर्ब डलर अर्थतन्त्रका लागि व्यापक सुधार आवश्यक शीर्षकमा अभियान दैनिकमा खबर छ। मुलुकको अर्थतन्त्रको आकार 100 अर्ब 1 खर्ब डलर पुर्याउने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको लक्ष्य हासिल गर्न आर्थिक नीतिहरूमा आमूल सुधार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। एज लिमिटेडद्वारा शुक्रबार आयोजित दशौं न्यू बिज कन्क्लेभ एण्ड बिजनेस एक्सलेन्स अवार्ड 2026 अन्तर्गतको प्यानल छलफलमा सहभागी विज्ञहरूले विगत तीन वर्ष यता 4% भन्दा कमको वृद्धि दरबाट अघि बढ़ेको अर्थतन्त्रको आकार 100 अर्ब पुग्न सामान्य वृद्धि दर अपर्याप्त हुने बताए। प्यानल छलफलको विषय रिसेट रिफर्म राइज चार्टिङ नेपाल्स ग्रोथ पाथ थियो।
2: तेहरानको आकाशमा मिसाइल चम्किदा काठमाण्डौको भान्सा महंगिन्छ, मस्को नजिक तोप पड्किदा अफ्रिकी बन्दरगाहमा गहुँको अभाव देखिन्छ र लाल सागरमा एउटा जहाज ठोकिदा विश्व बजारमा स्मार्टफोनदेखि मलसम्मको मूल्य उकालो लाग्छ। 21औं शताब्दीको तेस्रो दशकमा अब युद्ध कुनै सीमित भूगोलको घटना रहेन, यसको धुवाले सिंगो पृथ्वीको अर्थतन्त्र, खाद्य सुरक्षा र मानवीय जीवनलाई प्रभावित गरेको छ। रूस युक्रेन युद्ध शुरू होस् वा इरान इजरायल अमेरिका तनाव, यसले विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा व्यापार र क्षतिमा ठूलो हिस्सा ओगटेको छ। यस्तै मध्यपूर्व विश्वको ऊर्जा केन्द्र हो इरान र अमेरिका इजरायल बीचको द्वन्दले विश्वव्यापी तेल आपूर्तिको मेरुदण्ड मानिने स्ट्रेट अफ होर्मुजमा चुनौती थपिदिएको छ। विश्वको झण्डै 20% पेट्रोलियम पदार्थ यही जलमार्ग भएर ओसारपुसार हुन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र अलियान्ज जस्ता संस्थाहरूको विश्लेषण अनुसार यो क्षेत्रमा तनाव बढ़ना साथ कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागिहाल्छ। उता युद्धले केवल भौतिक संरचना मात्रै भत्काउँदैन, यसले दशकौंसम्म आर्थिक गतिविधिहरूलाई एकै झट्कामा शून्यमा पुर्याइदिन्छ। विश्व बैंकले हालै गरेको अध्ययन अनुसार सन् 2024 देखि सन् 2026 को बीचमा भएका द्वन्दहरूका कारण थप 10 करोड़ भन्दा बढ़ी मानिसहरू चरम गरीबीको रेखामुनि धकेलिएका छन्। यस्तै इरान इजरायल र अमेरिका बीचको युद्धका कारण विश्वव्यापी सप्लाई चेन विच्छेद, त्यस्तै दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो खाद्य संकट सन्निकट, युद्ध रोक्न बहुपक्षीय संस्थाहरू नै असक्षम, विश्वव्यापी सैन्य खर्चमा नयाँ कीर्तिमान, युद्ध नभएका देशमा पनि आन्तरिक द्वन्दको जोखिम बढ़ेको छ।